0: Om Hospital and Research Center.
1: Brand to be associated with Speed Break. Every hour, 10 minutes, it's time for Radio Kathmandu Speed Break.
0: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छानामुनि
2: 25 वर्षदेखि स्वास्थ्य उपचारमा निरन्तर सेवारत निजी क्षेत्रको अग्रणी अस्पताल
0: ओम हस्पिटल एन्ड रिसर्च सेन्टर चावेल काठमाडौँ
2: फोन नम्बर 01-42-76-225 र 01-45-76-225 ओम हस्पिटल वी केयर फर यु
3: 92.1 एट द स्पीड अफ लाइफ
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता
5: सूर्यज्योति सही प्लान
6: सूर्यज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: कहिले पनि एक्सट्रिम एनर्जी ड्रिंक
1: जहाँ विश्वास छ मनले चिताएको इच्छा पूरा हुन्छ। जय मनोकामना भक्तले कतै विश्वासले त कतै यहाँका मनोरम दृश्यले तान्छ। कोही भन्छन् माताको दर्शन गर्न पनि केही कारण चाहिन्छ। भक्ति आस्था र विश्वासलाई जोड्दै तपाईँको सेवामा सदा तत्पर नेपालकै पहिलो केवलकार मनकामना केवलकार बाल वृद्ध अपाङ्ग मैत्री केवलकार मनकामना केवलकार।
2: सस्तो राम्रो अनि टिकाउ फर्निचर खोज्दै हुनुहुन्छ? सम्झनुहोस् सोफा हब काठमाडौँ। Give your office and home the style you want. Sofa Hub ka shakhaharu Kathmandu, Pokhara, Birtamod, Chitwan, Nepalganj, Dhangadi, Butwal ra Hetauda. Majali tikne, sasto pani, ramro pani. Nepal kai number 1 sofa factory, Sofa Hub Kathmandu. Samparka 98511 52589.

सम्बन्धी हरेक समस्याको समाधान अब तिलगङ्गा सिटी आई सेन्टर चुच्चेपाटी चाबहिलमा।

0: वैदिक आयुर्वेद सेवा प्राली टांगला चौक कृतिपुर काठमांडू
1: ब्रांड टू बी एसोसिएटेड विथ स्माइल ब्रेक एवरी आवर 25 मिनट्स इट्स टाइम फॉर रेडियो काठमांडू स्माइल ब्रेक
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्राली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषधि खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला कान्त सुनार पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले 6 सत्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
1: Smile on your face, spirit in your heart.
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
8: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा।
9: सबै रेन्जका स्मार्टफोन, ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानोसँग एक्सचेन्जको सुविधा।
10: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन, ब्याज दर 0%।
9: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज,
10: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू।
9: BDS मोबाइल हब, KL टावर, चावा हिल, ग्राउन्ड फ्लोरमा, भित्र पस्ने बित्तिकै देब्रेपट्टि।
8: विस्तृत जानकारी र हाम्रा अफरहरूका लागि फोन नम्बर 98-019-56509 र 98-010-015-79। साथै BDS मोबाइल हबको फेसबुक, टिकटक लगायत सोसल मिडियामा पनि हेर्न सक्नुहुन्छ।
9: हाम्रो प्रतिबद्धता सस्तो मूल्य, गुणस्तरीय र इमानदारीता।
8: BDS मोबाइल हब, KL टावर, चावा हिल।
11: इन्जिनियर म्याडम, याद रहोस्, मेरो यो घरमा नेपाल टपको PPR पाइप मात्र प्रयोग होस्।
12: किन राजेश जी?
11: किनकि यो सजिलैसँग जडान गर्न सकिन्छ र यसको जोड यस्तो पर्फेक्ट हुन्छ कि उस्तो समय लिकेज हुँदैन। यसको जडानमा हानिकारक रसायन प्रयोग नहुनाले मेरो परिवार र जडान गर्ने टेक्निसियनको स्वास्थ्यमा कुनै असर पर्दैन र यसको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार परीक्षण गरिन्छ। 1,00,000 भन्दा बढी घरमा प्रयोग भएको नेपालको नम्बर 1 PPR पाइप मैले त प्रयोग गरे, तपाईँहरूलाई पनि प्रयोग गर्ने सल्लाह दिन्छु। नेपाल टप, सब ठिक।
13: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: सुन्दैनुहुन्छ नन्स्टप हिन्दी फिल्मी गीतहरू रेडियो काठमाडौँ 92.1 मेगाहर्जको नन्स्टप हिन्दी फिल्मी गीतहरूको साथमा
1: आँखा सम्बन्धी हरेक समस्याको समाधान अब तिलगङ्गा सिटी आई सेन्टर चुच्चेपाटी चाबहिलमा।

0: सस्तो, टिकाउ अनि आकर्षक यूपीवीसी झ्याल ढोकाका लागि हामीलाई सम्झनुहोस्। क्षमा देवी बिल्डिङ मटेरियल्स प्राइभेट लिमिटेड, मुख्य कार्यालय कौशलटार भक्तपुर, शाखा कार्यालय कलमकी ढुङ्गे अड्डा पिपल बुटचोक काठमाडौँ।
1: पावर ब्रॉडकास्टिंग, कीप लिसनिंग।
2: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा।
3: सबै रेन्जका स्मार्टफोन, ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानो सँग एक्सचेन्जको सुविधा।
4: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन, ब्याज दर 0%।
3: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज,
4: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू।
3: BDS मोबाइल हब, KL टावर, चावा हिल, ग्राउन्ड फ्लोरमा भित्र पस्ने बित्तिकै देब्रेपट्टि।
2: विस्तृत जानकारी र हाम्रा अफरहरूका लागि फोन नम्बर 9809656509 र 9809106159, साथै BDS मोबाइल हबको फेसबुक, टिकटक लगायत सोसल मिडियामा पनि हेर्न सक्नुहुन्छ।
3: हाम्रो प्रतिबद्धता सस्तो मूल्य, गुणस्तरीय र इमानदारीता।
2: BDS मोबाइल हब, KL टावर, चावहिल।

0: böyle Konya.
1: Extreme Energy Drink.
2: Buenas tardes, Flamingo. Parpar the name?
3: Marvel!
4: Marvel का CPVC प्रोडक्ट हरू अमेरिकन लाइसेंस अंतर्गत उत्पादित अरु भन्दा 25% बढी प्रेशर बहन गर्न सक्ने क्षमता का साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिका द्वारा प्रमाणित फ्लोगार्ड ब्रांड साथै मार्वल का UPVC प्रोडक्ट हरू लेड फ्री UV रेसिस्टेंट र हाई इम्प्याक्ट स्ट्रेंथ भएको
2: सुरक्षा घरको
5: साथ जीवनभरको
6: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बिएससी आइटी बिएचएम बिबिए बिबिए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ तर तपाईँले लिबर्टी नै किन रोज्ने किनकि यहाँ एमफिल र पिएचडी तहसम्मको अध्ययन पुरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नसिप र जब प्लेसमेन्टको अवसर पाइन्छ अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस् लिबर्टी कलेज अनामनगर सम्पर्क 57062 र 98229993
7: भाउजू नमस्ते होइन कति राम्रो गहना हो
8: दिदी नमस्ते आहा कति राम्रो गहना
9: ए हजुर नमस्ते गहना त साह्रै राम्रो लगाउनु भएको छ त
7: होइन तिमीलाई मात्र नमस्ते गर्छन् त सबैजना
10: यो सब नमस्ते ज्वेलर्स महाराजगंज चक्रपथमा बनाएको गहनाको कमाल हो के बुझ्नुभयो त
11: 24 क्यारेट का शुद्ध सुन का आकर्षक गहना बनाउन विश्वासिलो ज्वेलर्स नमस्ते ज्वेलर्स
12: महाराजगंज चोकबाट देब्रेपट्टी दोस्रो घर बाँसबारी जाने बाटो फोन नम्बर 43 79 349 र 98 510 78 286
13: Smart people listening to Radio Kathmandu 92.1 Smart people, the intelligent choice Change can happen.

0: सुनिनुहुन्छ नॉनस्टॉप हिन्दी फिल्मी गीतहरू रेडियो काठमाडौँ 92.1 मेगाहर्जको नॉनस्टॉप हिन्दी फिल्मी गीतहरूको साथमा
1: आँखा सम्बन्धी हरेक समस्याको समाधान अब तिलगंगा सिटी आई सेन्टर चुच्चेपाटी चाबहिलमा।

0: नॉनस्टॉप हिंदी फिल्मी गीतहरु रेडियो काठमाडौं 92.1 मेगाहर्जको नॉनस्टॉप हिंदी फिल्मी गीतहरुको साथमा
1: आँखा सम्बन्धी हरेक समस्याको समाधान अब तिलगंगा सिटी आई सेन्टर चुच्चेपाटी चाबहिलमा
2: जगाती है कयामत कोई

0: Radio Kathmandu 92.1 Studio Time
1: 12 noon
2: powered by
3: तपाईको जीवनमा रंग भर्दै चीजका अप्लायन्सेसहरु 100% कपर वायर प्रयोग गरिए केबल तथा सम्पूर्ण पार पुर्जाहरु आईएसआई प्रमाणित 3 वर्षको वारेन्टी युक्त
1: चेज मिक्सर ग्राइन्डर
4: मजाले टिक्ने सस्तो पनि राम्रो पनि नेपालकै नम्बर 1 सोफा फ्याक्ट्री सोफा हब काठमाडौ
5: ओम हस्पिटल We care for you.
6: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छानामुनि
5: निजी क्षेत्रको अग्रणी अस्पताल
6: ओम हस्पिटल एन्ड रिसर्च सेन्टर चावेल काठमाडौँ

0: तपाईँ सुन्दै हुनुहुन्छ नन-स्टप नेपाली फिल्मी गीतहरू रेडियो काठमाडौँ 92.1 मेगाहर्जको नन-स्टप नेपाली फिल्मी गीतहरूको साथमा
1: नेपालकै पहिलो केबलकार मनकामना केबलकार बाल वृद्ध अपाङ्ग मैत्री केबलकार मनकामना केबलकार

0: Om Hospital and Research Center.
1: Brand to be associated with. Speed Break. Every hour, 10 minutes, it's time for Radio Kathmandu Speed Break.
0: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छानामुनि
2: 25 वर्षदेखि स्वास्थ्य उपचारमा निरन्तर सेवारत निजी क्षेत्रको अग्रणी अस्पताल
0: ओम हस्पिटल एन्ड रिसर्च सेन्टर चावेल काठमाडौँ
2: फोन नम्बर 01-4276-225 र 01-4576-225 ओम हस्पिटल वी केयर फर यु
1: 92.1 एट द स्पीड अफ लाइफ
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
5: रंग बहार
6: बर्जर संगे उपहारे उपहार बम्परमा यामाहा रेजियार
5: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
6: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि
5: घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ बर्जर पेन्सले

0: कहिले पनि एक्सट्रिम एनर्जी ड्रिंक
1: आँखा सम्बन्धी हरेक समस्याको समाधान अब तिलगङ्गा सिटी आई सेन्टर चुच्चेपाटी चाबहिलमा।
2: तिलगङ्गा आँखा अस्पतालका दक्ष तथा अनुभवी विशेषज्ञहरूद्वारा मात्र जाँच हुने यस तिलगङ्गा सिटी आई सेन्टरमा सुलभ मूल्यमा आँखाको जाँच गरी मोतियाबिन्दु जलबिन्दु जस्ता रोगहरूको उपचार गरिन्छ।
1: यति मात्र हो र आँखाको पर्दा नानी र अन्य भागमा हुने समस्याको उपचार तथा शल्यक्रियाका साथै बाल चिकित्सा नेत्र रोग जस्तै आँखा टेढो हुने अल्छी आँखा दोहोरो दृष्टिको पनि उपचार गरिन्छ।
3: याद राख्नुहोस् तिलगङ्गा सिटीआई सेन्टर चुच्चेपाटीमा उपचारको लागि धेरै समय खुर्नु पर्दैन। साथै तिलगङ्गा अप्टिकल सिटी नामक चस्मा पसल र फार्मेसीको सेवाहरू पनि उपलब्ध छन्। थप जानकारीको लागि 01-59-14-563 र 98-13-58-576।
4: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौँ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैंडाकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो। सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
5: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए। यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिनपछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
4: समस्या झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या 20-19 भएन।
5: सरकारी अस्पतालमा नि गए, अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
4: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
5: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ, अनि एक फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गएँ।
4: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
5: सबैजनाले विश्वास गरे हुन्छ, यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ, नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गकिम नभन्दै मेरो विश्वास मैले जे बोकेर गएको थिएँ त्यो मैले पूर्ण पाएँ।
4: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ,
5: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने बेसरी विश्वास लाग्छ। भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
4: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
5: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन, अनि मैले जे होला होला भाइ मेरो लागि एक महिना औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
4: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
5: त्यसर डाक्टरसँग गएर यस्तो यस्तो समस्या छ सर, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
4: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
5: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो, विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जच आयो पनि, फेरि त्यसले 45 दिनको औषधि लग्यो। दिदी मलाई वैदिकले सन्चो बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
4: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
6: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक काठमाडौँ, मोबाइल 98512 40 934।

0: तपाईँ सुन्दै हुनुहुन्छ नन स्टप नेपाली फिल्मी गीतहरू रेडियो काठमाडौँ 92.1 मेगाहर्जको नन स्टप नेपाली फिल्मी गीतहरूको साथमा
1: नेपालकै पहिलो केवलकार मनकामना केवलकार बाल वृद्ध अपाङ्ग मैत्री केवलकार मनकामना केवलकार

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
2: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा।
3: सबै रेन्जका स्मार्टफोन, ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानोसँग एक्सचेन्जको सुविधा।
4: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन, ब्याज दर 0%।
3: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज,
4: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू।
3: BDS Mobile Hub, KL Tower, Chavo Hill, Ground Floor ma, bhitra pasne bittikai debre pati.
2: Bistrit jankari ra hamra offer haruka lagi, phone number 9809656509 ra 9810015. साथै BDS Mobile Hub को Facebook, TikTok लगायत सोशल मिडिया मा पनि हेर्न सक्नुहुन्छ।
3: हाम्रो प्रतिबद्धता सस्तो मूल्य, गुणस्तरीय र इमानदारीता।
2: BDS Mobile Hub, KL Tower, Chavo Hill।

अब सुबिसुको इन्टरनेट तथा टिभीको नयाँ जडान र नवीकरणमा पाउनुहोस् रु 1,00,000 निःशुल्क स्वास्थ्य बिमा। शर्त तथा नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि 01-4235-888 वा www.subisu.net.np।

0: तपाई सुन्नुहुन्छ नॉनस्टॉप नेपाली फिल्मी गीतहरू रेडियो काठमाडौँ 92.1 मेगाहर्ज को नॉनस्टॉप नेपाली फिल्मी गीतहरूको साथमा
1: नेपालकै पहिलो केबलकार मनकामना केबलकार बाल वृद्ध अपाङ्ग मैत्री केबलकार मनकामना केबलकार

0: slip on ya. Extreme energy drink.
1: बाउजू नमस्ते, होइन कति राम्रो गहना हो।
2: दिदी नमस्ते, आहा कति राम्रो गहना।
3: ए हजुर नमस्ते, गहना त साह्रै राम्रो लगाउनु भएको छ त।
1: होइन तिमीलाई मात्र नमस्ते गर्छन् त सबैजना।
4: यो सब नमस्ते ज्वेलर्स महाराजगंज चक्रपथमा बनाएको गहनाको कमाल हो के, बुझ्नु भयो त।
5: 24 क्यारेटका शुद्ध सुनका आकर्षक गहना बनाउन विश्वासिलो ज्वेलर्स नमस्ते ज्वेलर्स
6: महाराजगंज चोकबाट देब्रेपट्टि दोस्रो घर बाँसबारी जाने बाटो। फोन नम्बर 43 79 349 र 98 510 78 286।

0: तपाईँ सुन्दै हुनुहुन्छ ननस्टप नेपाली फिल्मी गीतहरू रेडियो काठमाडौँ 92.1 मेगाहर्जको ननस्टप नेपाली फिल्मी गीतहरूको साथमा
1: नेपालकै पहिलो केवलकार मनकामना केवलकार बाल वृद्ध अपाङ्ग मैत्री केवलकार मनकामना केवलकार

0: brand to be associated with Smart Break. Every hour, 55 minutes, it's time for Radio Kathmandu Smart Break. Smart people, the intelligent choice.
1: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा।
2: सबै रेन्जका स्मार्टफोन, ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानोसँग एक्सचेन्जको सुविधा।
3: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन, ब्याज दर 0%।
2: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज।
3: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू।
2: BDS Mobile Hub, KL Tower, Chawa Hill, Ground Floor ma, Bhitra Pasne Bittikai Devrepatti.
1: Bistrit Jankari ra Hamra Offer Haruka Lagi. Phone number 9809-56509 ra 9809-10-015-79. Sathai BDS Mobile Hub ko Facebook, TikTok lagayat social media ma pani herna saknuhuncha.
2: Hamro pratibaddhata, sasto mulya, gunastariya ra imandarita.
1: BDS Mobile Hub, KL Tower, Chawa Hill.
4: सस्तो, राम्रो अनि टिकाउ फर्निचर खोज्दै हुनुहुन्छ? सम्झनुहोस् सोफा हब काठमाडौँ. गिव यो अफिस एन्ड होम द स्टाइल यु वान्ट. सोफा हबका शाखाहरू काठमाडौँ, पोखरा, बिर्तामोड, चितवन, नेपालगञ्ज, धनगढी, बुटवल र हेटौडा. मजाले टिक्ने, सस्तो पनि, राम्रो पनि. नेपालकै नम्बर 1 सोफा फ्याक्ट्री, सोफा हब काठमाडौँ. सम्पर्क 9851152589.
5: इन्जिनियर म्याडम, याद रहोस्, मेरो यो घरमा नेपाल टपको पीपीआर पाइप मात्र प्रयोग होस्.
6: किन राजेश जी?
5: किनकि यो सजिलैसँग जडान गर्न सकिन्छ र यसको जोड यस्तो पर्फेक्ट हुन्छ कि उस्तोसम्म लिकेज हुँदैन. यसको जडानमा हानिकारक रसायन प्रयोग नहुनाले मेरो परिवार र जडान गर्ने टेक्निसियनको स्वास्थ्यमा कुनै असर पर्दैन र यसको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार परीक्षण गरिन्छ. 1,00,000 भन्दा बढी घरमा प्रयोग भएको नेपालको नम्बर 1 पीपीआर पाइप मैले त प्रयोग गरे, तपाईँहरूलाई पनि प्रयोग गर्ने सल्लाह दिन्छु. नेपाल टप, सब ठिकठाक.

0: Toilet Pony, Extreme Energy Drink.
1: के तपाईँ कामको खोजीमा हुनुहुन्छ या फुर्सदको समयलाई सदुपयोग गर्दै घरमै बसेर वा थोरै समय दिएर राम्रो आमदानी गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हाम्रो हस्तकला उद्योगमा उनका आकर्षक सामानहरू उत्पादन गर्नका लागि केही मेहनती महिला तथा पुरुष कर्मचारीहरूको आवश्यकता परेको हुँदा साधारण लेखपत भएका जो कोहीले पनि यो काम गर्न सक्नुहुनेछ। हाम्रा सुविधाहरू: वर्षको दुई पटक बोनसको व्यवस्था भएको, कर्मचारी बिमाको सुविधा भएको, दैनिक खाजाको व्यवस्था भएको, बिना ब्याज सापत्री सुविधा, निशुल्क तालिमको सुविधा, महिनामा 20,000-50,000 कमाउन सकिने योग्यता, सामान्य लेखपत। विस्तृत जानकारीका लागि वीरेन्द्र चोक काडाघारी, सम्पर्क नम्बर 97-68-91-49-67 र 014-911-77। हजुर, सिप सिक्न र आत्मनिर्भर बन्न आजै सम्पर्क गर्नुहोस्।
2: गुरुजी, त्यो अगाडि गाडीलाई जोबटेक गरौँ न, अझै दुई टिप हान्नु पर्छ।
3: हो र रामे, पखै
4: याद गरौं, जीवन अमूल्य छ। तपाईँको सानो स्वार्थ वा लापरवाहीले कुनै पनि बेला ठूलो दुर्घटना हुन सक्छ र जनधनको क्षति पनि हुन सक्छ। त्यसैले सजग रहौं र सचेत बनौं। ढिलो गए अवश्य पुगिन्छ, छिटो गए भन्न सकिन्न।
5: हाम्रो ब्रोडकास्टिङ कम्पनी SBC द्वारा सञ्चालित रेडियो काठमाडौँ 92.1
6: रेडियो काठमाडौँ 92.1 स्टुडियो टाइम 1 PM
7: पावर्ड बाइ तपाईको जीवनमा रंग भर्दै चीजका अप्लायन्सेसहरू 100% कपर वायर प्रयोग गरिए केबल तथा सम्पूर्ण पार्ट पुर्जाहरू ISI प्रमाणित 3 वर्षको वारेन्टी युक्त
8: चेज मिक्सर ग्राइन्डर ओम हस्पिटल We care for you.
9: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छानामुनि
10: निजी क्षेत्रको अग्रणी अस्पताल
9: ओम हस्पिटल एन्ड रिसर्च सेन्टर चावेल काठमाडौँ
0: एक्सट्रिम एनर्जी ड्रिंक।

0: रेडियो काठमाडौँ 92.1
1: शीशे का समंदर पानी की दीवार।

0: Hospital and Resource Center.
1: Brand to be associated with Speed Break. Every hour, 10 minutes, it's time for Radio Kathmandu Speed Break.
0: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छाना मुनि
2: 25 वर्षदेखि स्वास्थ्य उपचारमा निरन्तर सेवारत निजी क्षेत्रको अग्रणी अस्पताल
0: ओम हस्पिटल एन्ड रिसर्च सेन्टर चावेल काठमाडौँ
2: फोन नम्बर 01-42-76-225 र 01-45-76-225 ओम हस्पिटल वी केयर फर यु
3: 92.1 एट द स्पीड अफ लाइफ
4: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा
5: सबै रेन्जका स्मार्टफोन ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानोसँग एक्सचेन्जको सुविधा
6: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन ब्याज दर 0%
5: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज
6: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू
5: BDS मोबाइल हब KL टावर चावहिल ग्राउन्ड फ्लोरमा भित्र पस्ने बित्तिकै देब्रेपट्टि
4: विस्तृत जानकारी र हाम्रा अफरहरूका लागि फोन नम्बर 98-19-56-509 र 98-10-15-79 साथै BDS मोबाइल हबको फेसबुक टिकटक लगायत सोसल मिडियामा पनि हेर्न सक्नुहुन्छ
5: हाम्रो प्रतिबद्धता सस्तो मूल्य गुणस्तरीय र इमानदारीता
4: BDS मोबाइल हब KL टावर चावहिल

0: toilet bunny, yeah. Extreme energy drink.
1: जहाँ विश्वास छ, मनले चिताएको इच्छा पूरा हुन्छ। जय मनोकामना भक्तले। कतै विश्वासले त कतै यहाँका मनोरम दृश्यले तान्छ। कोही भन्छन् माताको दर्शन गर्न पनि केही कारण चाहिन्छ। भक्ति, आस्था र विश्वासलाई जोड्दै तपाईँको सेवामा सदा तत्पर नेपालकै पहिलो केवलकार, मनकामना केवलकार, बाल वृद्ध अपाङ्ग मैत्री केवलकार, मनकामना केवलकार।
2: From the pioneers of fiber home internet and IPTV technology in Nepal, for the first time in Nepal, XGS FiberTech enabled multi-gig internet connection via net XGS Extreme with up to 10 Gbps speeds and 8 times better performance and reliability. Collaborate like never before, game like never before, communicate like never before. Packages starting from 2 Gbps. Available now.
3: संचार माध्यम चलाइरहनु भएको छ वा चलाउने मनस्थितिमा हुनुहुन्छ, सम्झनुहोस् न्यूज कारखानालाई।
4: रिपोर्टरदेखि फोटो भिडियो जर्नलिस्ट भएनन् वा टेक्स्ट एडिटर नभएर तनावमा हुनुहुन्छ अथवा आफ्नो मिडियालाई अझ सशक्त र फरक बनाउन चाहनुहुन्छ भने सम्झनुहोस् न्यूज कारखाना। तपाईँको मिडियाको सहयोगी न्यूज कारखानाले दैनिक रूपमा राजनीतिक, आर्थिक, सामाजिक, खेलकुद, स्वास्थ्य, मनोरञ्जन सहित विश्लेषणात्मक र खोजमूलक सबै क्षेत्रको समाचार र भिडियो उपलब्ध गराउनेछ। सम्पर्क नम्बर 01-594-12, 98-5-11-17-717 र 98-49-64-45-69। न्यूज कारखाना .com,
3: the largest news agency of Nepal, बबर महल, काठमाडौँ।
5: सस्तो, राम्रो अनि टिकाउ फर्निचर खोज्दै हुनुहुन्छ? सम्झनुहोस् सोफा हब काठमाडौँ। Give your office and home the style you want. Sofa Hub ka shakaharu, Kathmandu, Pokhara, Birtamod, Chitwan, Nepalganj, Dhangadi, Butwal, Rahetawda. Mojali tikne, sastopani, ramropani. Nepal kai number one sofa factory. Sofa Hub, Kathmandu. Samparka 98511-52589.

0: तपाईँ सुन्दै हुनुहुन्छ हिन्दी रिमिक्स गीतहरू रेडियो काठमाडौँ 92.1 मेगाहर्जको नन स्टप हिन्दी रिमिक्स गीतहरूको साथमा
1: ओम हस्पिटल एन्ड रिसर्च सेन्टर

0: वैदिक आयुर्वेद सेवा प्राली टांगला चौक कृतिपुर काठमांडू
1: ब्रांड टू बी एसोसिएटेड विथ स्माइल ब्रेक एवरी आवर 25 मिनट्स इट्स टाइम फॉर रेडियो काठमांडू स्माइल ब्रेक
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्राली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने, अनि हात घोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला कान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले 6.5 गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
1: Smile on your face, spirit in your heart.
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
8: रंग बहार रंग बहार,
9: बर्जर सँगै उपहारै उपहार। बम्परमा यामाहा रेजियर,
8: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
9: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
8: बर्जर पेन्स,
10: सस्तो, राम्रो अनि टिकाउ फर्निचर खोज्दै हुनुहुन्छ? सम्झनुहोस् सोफा हब काठमाडौँ। गिव योर अफिस एन्ड होम द स्टाइल यु वान्ट। सोफा हबका शाखाहरू काठमाडौँ, पोखरा, बिर्तामोड, चितवन, नेपालगञ्ज, धनगढी, बुटवल र हेटौडा। मजाले टिक्ने, सस्तो पनि, राम्रो पनि। नेपालकै नम्बर 1 सोफा फ्याक्ट्री, सोफा हब काठमाडौँ। सम्पर्क 9851152589।
11: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केबल पाँच दशक देखि
1: गुणस्तरीय प्लम्बिङको पर्वको नाम
2: मार्बलका सिपिपिसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बलका UPVC प्रोडक्टहरू लेड फ्री UV रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
1: सुरक्षा घरको
3: साथ जीवनभरको

0: तपाई सुन्दै हुनुहुन्छ हिन्दी रिमिक्स गीतहरू रेडियो काठमाडौँ 92.1 मेगाहर्ज को नॉन स्टॉप हिंदी रिमिक्स गीतहरूको साथमा
1: ओम हॉस्पिटल एंड रिसर्च सेंटर

0: तपाई सुन्दै हुनुहुन्छ हिन्दी रिमिक्स गीतहरू रेडियो काठमाडौँ 92.1 मेगाहर्जको नन स्टप हिन्दी रिमिक्स गीतहरूको साथमा
1: ओम हस्पिटल एन्ड रिसर्च सेन्टर।

0: सस्तो, टिकाउ अनि आकर्षक यूपीवीसी झ्याल ढोकाका लागि हामीलाई सम्झनुहोस्। क्षमा देवी बिल्डिङ मटेरियल्स प्राइभेट लिमिटेड, मुख्य कार्यालय कौशलटार भक्तपुर, शाखा कार्यालय कलमकी ढुङ्गे अड्डा पिपल बोटचोक काठमाडौँ।
1: पावर ब्रॉडकास्टिंग, कीप लिसनिंग।
2: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा।
5: सबै रेन्जका स्मार्टफोन, ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानो सँग एक्सचेन्जको सुविधा।
6: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन, ब्याज दर 0%।
5: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज,
6: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू।
5: BDS मोबाइल हब, KL टावर, चावा हिल, ग्राउन्ड फ्लोरमा भित्र पस्ने बित्तिकै देब्रेपट्टि।
4: विस्तृत जानकारी र हाम्रा अफरहरूका लागि फोन नम्बर 9809565509 र 9809106159, साथै BDS मोबाइल हबको फेसबुक, टिकटक लगायत सोसल मिडियामा पनि हेर्न सक्नुहुन्छ।
5: हाम्रो प्रतिबद्धता सस्तो

0: हाम्रो प्रतिबद्धता सस्तो
1: सिजनल ट्रेन्डको कमालो के
2: हो सिम्पल्स
1: Seasonal Tailoring Center, one of the popular seasonal tailoring, provides expertise in chains on men's and women's clothing as well as leather.
3: Seasonal Tailoring Center, Bagh Bazar, Aradhana Complex, Kathmandu. Phone number 424-5268, 4167-579.
1: Seasonal Tailor, our Naksal Bhadwadini Mapani.
4: Sanchar Madhyam Chalairanu Bhayeko Chha, Wa Chalaune Manasthitima Hunuhuncha. सम्झनुहोस् न्यूज कारखानालाई
5: रिपोर्टरदेखि फोटो भिडियो जर्नलिस्ट भएनन् वा टेक्स्ट एडिटर नभएर तनावमा हुनुहुन्छ अथवा आफ्नो मिडियालाई अझ सशक्त र फरक बनाउन चाहनुहुन्छ भने सम्झनुहोस् न्यूज कारखाना तपाईँको मिडियाको सहयोगी न्यूज कारखानाले दैनिक रूपमा राजनीतिक आर्थिक सामाजिक खेलकुद स्वास्थ्य मनोरञ्जन सहित विश्लेषणात्मक र खोजमूलक सबै क्षेत्रको समाचार र भिडियो उपलब्ध गराउनेछ सम्पर्क नम्बर 01-594-12-98-5-11-17-717 र 98-49-64-45-69 न्यूज कारखाना.com
4: द लार्जेस्ट न्यूज एजेन्सी अफ नेपाल बबर महल काठमाडौँ

0: तपाई सुन्दै हुनुहुन्छ हिन्दी रिमिक्स गीतहरू रेडियो काठमाडौँ 92.1 मेगाहर्जको नन स्टप हिन्दी रिमिक्स गीतहरूको साथमा
1: ओम हस्पिटल एन्ड रिसर्च सेन्टर।

0: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
2: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा।
3: सबै रेन्जका स्मार्टफोन, ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानोसँग एक्सचेन्जको सुविधा।
4: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन, ब्याज दर 0%।
3: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज,
4: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू।
3: BDS Mobile Hub, KL Tower, Chavo Hill, Ground Floor मा भित्र पस्ने बित्तिकै देब्रे पट्टि।
2: विस्तृत जानकारी र हाम्रा अफरहरूका लागि फोन नम्बर 9809656509 र 9809106015, साथै BDS Mobile Hub को फेसबुक, टिकटक लगायत सोशल मिडियामा पनि हेर्न सक्नुहुन्छ।
3: हाम्रो प्रतिबद्धता सस्तो मूल्य, गुणस्तरीय र इमानदारीता।
2: BDS Mobile Hub, KL Tower, Chavo Hill।
5: रंग बहार, रंग बहार।
6: बर्जर संगै उपहारे उपहार। बम्पर मा यामाहा रेजियार।
5: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
6: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
5: बर्जर पेन्सले।

0: pëllë pëni e Extreme Energy Drink.
1: आयोडिन युक्त नुन खाऊ, मानसिक फुर्ती र शारीरिक शक्ति बढाऊ।
2: सधैं दुई बालबालिका चिन्ह भएको प्याकेटको आयो न्यू शक्ति र भानु नुन मात्रै खाने गरौं।
1: दुई बालबालिका चिन्ह भएको प्याकेटमा राखिएको आयोडिन युक्त नुन नै किन प्रयोग गर्ने?
2: गलगाँड नियन्त्रण गर्न,
1: मानसिक र बौद्धिक क्षमता विकासको लागि,
2: लाटो लठेब्रोपन नियन्त्रण गर्न,
1: पुनरुत्पादन क्षमताको वृद्धि गर्न
2: र बाल मृत्यु दर घटाउन।
1: नेपाल सरकारले सन् 2016 एनडीएचएस सर्वे गर्दा उपयुक्त मात्रामा आयोडिन भएको नुन उपभोग गर्ने 5 वर्ष मुनिका बाल बालिकाको संख्या करिब 94.5% पुगेको छ।
3: साल्ट ट्रेनिङ कर्पोरेसन लिमिटेड।

0: अब सुविसुको इन्टरनेट तथा टिभीको नयाँ जडान र नवीकरणमा पाउनुहोस् रु 1,00,000 निःशुल्क स्वास्थ्य बिमा। शर्त तथा नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि 01-4235-888 वा www.subisu.net.np।
1: Radio Kathmandu 92.1 Studio Time
2: 2 PM
3: Powered by
4: तपाईको जीवनमा रंग भर्दै चीजका अप्लायन्सेसहरू 100% कपर वायर प्रयोग गरिए केबल तथा सम्पूर्ण पार पुर्जाहरू ISI प्रमाणित 3 वर्षको वारेन्टी युक्त
5: चेज मिक्सर ग्राइन्डर
6: मजाले टिक्ने सस्तो पनि राम्रो पनि नेपालकै नम्बर 1 सोफा फ्याक्ट्री सोफा हब काठमाडौँ
7: ओम हस्पिटल We care for you.
8: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छाना मुनि
7: निजी क्षेत्रको अग्रणी अस्पताल
8: ओम हस्पिटल एन्ड रिसर्च सेन्टर चावेल काठमाडौँ

0: हेलो काठमाडौँ,
1: हेलो काठमाडौँ,
2: हेलो काठमाडौँ,
3: हेलो काठमाडौँ,

परिवर्तन सम्भव छ। नमस्ते नमस्ते, अलि धेरै धेरै स्वागत छ सम्पूर्ण साथीहरूलाई, मनभित्रैबाट स्वागत गरे पक्कै पनि। हेलो काठमाडौँको समय सुरुवात भइसकेको छ, मात्र रेडियो काठमाडौँ 92.1 तपाईँलाई साथ दिनको लागि सधैँ जस्तो आज पनि उपस्थित भइसके। तपाईँको साथमा म जनार्दन नेपाल उपस्थित भएको छु। हामी हरेक दिन दिउँसो 2 बजेदेखि 3 बजेसम्म मात्र रेडियो काठमाडौँ 92.1 आउने गर्दछौँ यो कार्यक्रम लिएर, तपाईँको रोजाइका गीतहरू प्रस्तुत गर्दै गर्दै, तपाईँसँग मिठा मिठा कुरा गर्दै गर्दै रहन्छौँ है। हामी 2 बजेदेखि 3 बजेसम्म रहन्छौँ। तपाईँले पनि फोन गर्न सक्नुहुन्छ। हाम्रो स्टुडियोको नम्बर रहेको छ 01-4491-300 र 01-4491-400। दुईवटा नम्बर तपाईँको लागि खुल्ला रहन्छ। दुईवटा नम्बरमा फोन गरेर आफूलाई मनपर्ने गीत तपाईँले रोज्न सक्नुहुन्छ, साथीहरूलाई सम्झन सक्नुहुन्छ। तपाईँले हामीलाई फ्रिक्वेन्सीमा काठमाडौँ लगायत आसपासका धेरै ठाउँहरूमा सुन्दै हुनुहुन्छ भने अनलाइनमा पनि सुन्दै हुनुहुन्छ। अनलाइनमा www.radiokathmandu.com यतिबेर संसारको जुनसुकै कुनामा रहेर सुनिरहनु भएको छ। अनि त्यसै गरी हामीलाई हाम्रो पात्रोबाट सुन्दै हुनुहुन्छ, नेपाली पात्रोबाट सुन्दै हुनुहुन्छ। कति साथीहरूले फेसबुक लाइभबाट सुन्दै र हेर्दै हुनुहुन्छ। फेसबुक लाइभमा रेडियो काठमाडौँ एचडी सर्च गर्नुभयो भने तपाईँले हामीलाई त्यहाँ लाइभमा देख्न सक्नुहुन्छ। कमेन्ट गर्नुहोला, तपाईँको कमेन्ट पनि कार्यक्रममा वाचन गर्नेछु। सेयर गर्नुहोला, तपाईँले सेयर गर्नुभयो भने तपाईँले गरेको सेयर तपाईँको साथीसम्म पुग्न सक्छ र तपाईँको साथीले पनि कार्यक्रम हेर्न पाउनुहुन्छ, सुन्न पाउनुहुन्छ, कमेन्ट गर्न पाउनुहुन्छ है। भन्न चाहे फोन नम्बर फेरि एकपटक भन्छु तपाईँको लागि, नम्बर 01-4491-300 र 01-4491-400 दुईवटा नम्बर छ, एकदमै सजिलो छ है नम्बर 45-91-300 र 45-91-400 दुईवटा नम्बरमा तपाईँले फोन गर्नुहोला। अनि विशेष आज कुसे औँसी, बुबाको मुख हेर्ने दिन पनि हो है। हामी तिजको नजिकै नजिकै आइपुगिसकेका छौँ होइन, अब तिज सुरु भइसकेका छ। आजैबाट भोलिबाट दर्खाने दिन पनि आउँछ होइन, महिलाहरूको महान चाड भनिन्छ, व्रत बस्नुहुन्छ धेरै महिला दिदीबहिनीहरू होइन। पक्कै पनि तिजको पनि तपाईँलाई शुभकामना, खुसी औँसीको शुभकामना, बुबाको मुख हेर्ने दिनको पनि सम्पूर्ण साथीहरूलाई शुभकामना भन्दै कार्यक्रमको सुरुवातमा एउटा निकै नै मिठो गीतबाट कार्यक्रमको सुरुवात गर्नेछौँ। गीतपछि तपाईँसँग कुरा गर्नको लागि, तपाईँको रोजाइका गीतहरू प्रस्तुत गर्नको लागि कार्यक्रममा उपस्थित हुने नै छु। रेडियो काठमाडौँ 92.1 सुन्दै गर्नुहोला।

0: पक्कै पनि स्वागत छ तपाईँलाई, फेरि पनि मिठो गीत प्रस्तुत गरौँ कार्यक्रमको सुरुवातमा है। मात्र रेडियो काठमाडौँ 92.1 सुन्दै हुनुहुन्छ तपाईँ, हामी तपाईँकै साथमा छौँ, हामी रहन्छौँ हरेक दिन दिउँसो 2 बजेदेखि 3 बजेसम्म तपाईँकै साथमा, र तपाईँको रोजाइका गीतहरू प्रस्तुत गर्दै तपाईँसँग मिठा कुरा गर्दै 3 बजेसम्म रहन्छौँ। फोन गर्नको लागि नम्बर मैले भनिसकेँ अगाडिदेखि भनिरहेको छु, एकदमै सजिलो नम्बर 01-4491-3000 र 45-91-400 तपाईँको लागि छ। कोही मित्र 45-91-300 हुनुहुन्छ। नमस्ते।
1: नमस्ते जनार्दन भाइ, ह्याप्पी फादर्स डे।
0: हजुर नमस्कार हजुर, हजुरलाई पनि ह्याप्पी फादर्स डे। हजुर कहाँदेखि कसको आवाज हजुर?
1: म काभ्रे रोसीबाट, जीवन सहयात्री।
0: जीवन सहयात्री,
1: हजुर हजुर।
0: के छ जीवनजी?
1: भाइजी राम्रै छ भाइ,
0: एकदम राम्रो छ है। रोसीतिरै हुनुहुन्छ?
1: रोसीतिरै छु।
0: रोसीतिर कुनै गजब छ है?
1: गजब छ, पानी नआएला गजब छ, पानी आएला झन् गजब।
0: पानी आयो भने त रोसी त फेरि एकदम उर्लेर आउँछ क्यारे, रोसी खोला त
1: भोटे कोसीको कान्छ
0: हो नि। अब रोसीले त्यत्रो पोहोरको साल हो कि पोहोर हो, पोहोर हो कि परार हो?
1: परार, परार साल,
0: परार। त्यस्तो बिजोक बनायो है?
1: हजुर।
0: त्यहाँ त्यो भने त्योभन्दा अगाडि त्यस्तो धेरै त आउँदैन थियो है?
1: त्यस्तो थिएन भाइ, अचल भोलि लगातार अहिले पोहोर साल कोसीतिर, परार साल यसपाल भोटे कोसीतिर, अनि पोहोर साल मेलम्चीतिर जात्रा, जात्रै छ 2-3 वर्ष चाहिँ के भएको
0: के भएको हो। रोसीमा चाहिँ त्यो 1 वर्ष चाहिँ एकदमै विध्वंस गरेको थियो रोसी खोलाले,
1: रोसीबाट होइन, अनि त्यस्तै 71-71 होला ढुसुनेमा त्यस्तै जात्रा मचायो, त्यहाँबाट रोसी, रोसीबाट मेलम्ची, मेलम्चीबाट अहिले भोटे कोसी कता हो।
0: ल ठिकै छ, अब यो प्राकृतिक प्रकोप हामीले रोकेर नि रोक्न सकिँदैन, कति बेर आउँछ के हुन्छ भन्ने नि भन्न सकिँदैन होइन।
1: हजुर।
0: अनि जीवनजी, अनि अरू खबर के छ? खाजा खानुभयो कि
1: भाइ? खाजा भयो तपाईँको?
0: मेरो बाँकी नै छ, अब कार्यक्रम सक्ने बित्तिकै हुन्छ होला।
1: औँसी मान्नु जानु भएन भाइ घरतिर?
0: म यतै नै मान्दियो भनौँ न होइन। अब त्यस्तै छ हजुर। अनि ल ठिकै छ, हुन्छ फोनको लागि धन्यवाद जीवनजी। कुन गीत सुन्न चाहनुहुन्छ?
1: मलाई अरुण लामाको स्वरमा रहेको है,
0: हजुर हजुर,
1: अर्जुन पीको सङ्गीत के शब्द गर्नु भएको छ है,
0: हजुर,
1: मणिकमल छेत्रीले सङ्गीत गर्नु भएको छ होइन,
0: गीतको नाम भन्नुहोस् त, आँसु
1: आँसु बगाएर सम्झना बग्ने होइन भन्ने,
0: आँसु बगाएर
1: बगाएर सम्झना बग्ने होइन भन्ने।
0: ल हुन्छ, कसलाई सम्झने हजुर?
1: तपाईँलाई अनि कला लिम्बुलाई।
0: यो गीत चाहिँ गीतको नामै भेटिएन है,
1: आँसु बगाएर सम्झना बग्ने होइन भन्ने, अरुण लामाको होइन, अर्जुन पीले शब्द गर्नु भएको छ,
0: टाइटलै यही हो,
1: यही हो, आँसु बगाएर सम्झना बग्ने होइन।
0: उदास मेरो जीवन भन्ने गीत हो,
1: तपाईँलाई अनि कला लिम्बुलाई अनि जो जति दाजुभाइ दिदीबहिनीहरूले सुनिराख्नु भएको छ उहाँहरूलाई ह्याप्पी फादर डे, ह्याप्पी तिज भन्छु, अनि सबैजना सकुशल भएर मान्नु होला, होसियार रहनु होला, खोला बाढी आउने, पानी पर्ने सम्भावना बढी छ भन्नुभएको छ आजभोलि मौसमले, मौसमविदहरूले होसियार रहनु होला भन्दै छुट्टी। जय प्रेम, जय बुद्ध, जय पशुपति भाइ।
0: हस् धेरै धेरै धन्यवाद हामीलाई यति बेर फोन गर्नुभएको थियो जीवन सहयात्रीले रोसी काभ्रेबाट, पक्कै पनि उहाँलाई विशेष धन्यवाद फोनको लागि। कोही मित्र नमस्ते, कोही हुनुहुन्थ्यो 400 लाइनमा, कट भइसकेको छ लाइन, टेलिफोनमै समस्या पनि हुनसक्छ है। फेरि खुल्ला गरेको छु तपाईँको लागि 01-4491-400 रेडियो काठमाडौँ 92.1 हेलो काठमाडौँ सुनिरहनु भएको छ। कोही मित्र हुनुहुन्छ? नमस्ते।
2: नमस्ते दाई।
0: नमस्कार हजुर, के छ हजुर?
2: हजुर ठिक छ दाई। है फोन चासैमा फोन गरिरहेको थिएँ, फोनै रिसिभ भयो दाई।
0: ए हजुरले गर्नुभएको थियो?
2: हजुर, अघि न 2-3 चोटि गरेको थिएँ मैले।
0: ए कार्यक्रम सुरु नहुँदै गर्नु भएको थियो कि क्या?
2: होइन, अर्को साथी 300 लाइनमा पनि थियो साथी।
0: ए हजुर हजुर,
2: 300 लाइनमा नि।
0: त्यो बेला त खोइ फोन यो मैले यो नसुनिने गरिराखेको हुन्छु,
2: रिङटोन गइरहेको थियो
0: त्यताबाट चाहिँ आयो होला होइन, तर यता मैले अफ गरेर राखेको हुन्छु, कहिले काहीँ त्यो आउँछ यहाँ सुनिँदैन के बजेको। एकदम ठिक छ हजुर, हामी कताबाट को बोल्यौँ भन्दा इमाडोलबाट जस्तो लाग्यो।
2: इमाडोलबाट विनोद प्रधान।
0: विनोदजी के छ अनि खबर हजुरको?
2: दाइ ठिकै छ, हजुरलाई कस्तो?
0: एकदम आराम छ हजुर, मेरो पनि यसो हजुरहरूलाई साथ दिँदैछु, अब दुईदेखि तिन भनौँ न होइन।
2: हजुर दाइ
0: ल ठिकै छ, के गर्दै हुनुहुन्छ?
2: अहिले म घरमै हो बसिरहेको, कार्यक्रम सुन्दै बसिरहेको
0: छु। ल ठिकै छ, के भन्दै हुनुहुन्थ्यो? खुसी औँसी के भन्दै?
2: खुसी औँसीको दाइलाई खुसी औँसीको शुभकामना।
0: ल हजुरलाई पनि धेरै धेरै शुभकामना है विनोदजी।
2: हजुर,
0: अनि इमाडोलतिरको के छ नि आजको?
2: आज मौसम आज शीतल शीतलै छ, आज
0: आज शीतल शीतल छ, पानी परेको छैन, घाम पनि लागेको छैन,
2: शीतल छ आज।
0: ल ठिकै छ, फोनको लागि धन्यवाद हजुरलाई है।
2: हजुर दाइ,
0: अनि हजुर अनि अब गीत त कुन बज्दैछ हजुरलाई थाहा पाइसक्नु भयो होला हजुरले होइन?
2: पहिलो गीत रोजौँ भने बर्बादै भइहाल्यो नि।
0: ल ठिकै छ, कहिले काहीँ अब यस्तै हुन्छ। अब साथीले रोज्नु भएको गीत भयो भने एकदम मिठो गीत रोज्नु भएको छ, केही छैन।
2: हजुर हुन्छ
0: सम्झाउनुहोस् ल।
2: सम्झाउनु पर्दैछ साथीहरू, सम्झिनु पर्छ। मेरो श्रीमती जुनी महर्जन, अनि छोरा जेम्स प्रधान, अनि बौद्धमा बस्नुहुने दाजु सुरज पन्त, अनि अर्को बौद्धमा बस्नुहुने काभ्रेली सम्धी, अनि बुद्ध रत्न बज्राचार्य, सुजेन महर्जन, गीता प्रधान, पूर्णबहादुर साके, लक्ष्मण यादव हाम्रो सरलाईको छिमेकी हाम्रो गाउँले, अनि कल्पना श्रेष्ठ लगायत रेडियो काठमाडौँ सुनेर बस्नुहुने सम्पूर्णलाई भन्दै बिदा हुन्छु दाइ, नमस्कार।
0: हस् धेरै धेरै धन्यवाद विनोद प्रधानजीले, यति बेला इमाडोल ललितपुरबाट फोन गर्नुभएको थियो, विशेष विशेष धन्यवाद विनोदजीलाई है। मात्र रेडियो काठमाडौँ 92.1 तपाईँले पनि सुनिरहनु भएको छ, हेलो काठमाडौँ सुनिरहनु भएको छ। हामी आउने गर्दछौँ तपाईँको साथमा हरेक दिन दिउँसो 2 बजेदेखि 3 बजेसम्म तपाईँकै रोचाइका गीतहरू प्रस्तुत गर्दै रहन्छौँ है, गर्दै गर्दै 3 बजेसम्म रहन्छौँ। तपाईँलाई पनि कुनै यदि गीत सुन्न मन लागेको छ, आफूलाई मनपर्ने गीत सुन्न मन लागेको छ भने फोन गर्नुहोला। आफ्नो साथीहरूलाई केही शुभकामना सन्देश हुन सक्छन्, साथीहरूलाई अब छोड्नै पर्ने म्यासेजहरू पनि हुन सक्छन्। तपाईँको साथीले रेडियो सुन्दै हुनुहुन्छ भने तपाईँले फोन गरेर तपाईँको साथीसम्म पनि पुर्याउन सक्नुहुन्छ है आफ्नो सन्देशहरू, आफ्नो शुभकामना सन्देशहरू। यदि अब तपाईँलाई फोन गर्न चाहिँ मन लागेको छैन होइन भने तपाईँले फेसबुकमा पनि हेर्न सक्नुहुन्छ, सुन्न मात्रै सक्नुहुन्छ, सुनेर मात्रै पनि साथ दिनुहोला। हामी मिठा मिठा गीत सङ्गीतहरूको साथमा पनि रहन्छौँ, र साथीले रोज्नुभएका गीतहरू अब सबै मिठै हुन्छन् होइन, साथीले रोज्नुभएका गीतहरू पनि प्रस्तुत गर्नेछौँ कार्यक्रममा 3 बजेसम्म रहन्छौँ। अब तपाईँलाई फेसबुकमा पनि कमेन्ट गर्न मन लागेको छ भने है अब फोन गर्दिनँ म, कमेन्ट मात्रै गरेर साथ दिन्छु है भन्नेको लाग्छ भने, तपाईँलाई त्यस्तो लागेको छ भने फेसबुकमा रेडियो काठमाडौँ एचडी सर्च गर्नुभयो भने हामीलाई तपाईँले देख्न सक्नुहुन्छ, त्यहाँ कमेन्ट गरिदिनु होला, तपाईँको कमेन्ट वाचन गर्नेछु है। अनि सेयर पनि गरिदिनु होला, तपाईँले सेयर गर्नुभयो भने तपाईँको साथीसम्म कार्यक्रम पुग्छ, तपाईँको साथीले पनि हेर्न पाउनुहुन्छ, सुन्न पाउनुहुन्छ, कमेन्ट गर्न पाउनुहुन्छ है। धेरै साथीहरूले कमेन्ट पनि गरिरहनु भएको छ है, पक्कै पनि एकैछिनमा तपाईँको कमेन्ट पनि लिनेछु, फोन पनि लिनेछु। फोन लाइन खुल्ला छ यतिबेर 0141-91-300 यतिबेर खुल्ला राखेको छु, 300 र 400 तपाईँको लागि छ लाइन। तर मैले पालै पालो फोन लिने गर्दछु होइन, एकजना साथीको फोन लिने र दुईजना साथीको समर्थन रहन्छ गीतमा, पहिलो साथीले गीत रोज्नुहुन्छ र त्यो गीतलाई दुईजना साथीले समर्थन गर्नुहुन्छ। मैले सुरुमा 300 साथीलाई लिएको थिएँ, उहाँले गीत रोज्नुभयो, त्यसपछि 400 साथीलाई लिएँ, उहाँले त्यही गीतलाई समर्थन जनाउनु भयो, र फेरि 300 साथी आइसक्नु भएको छ, उहाँले पनि त्यही गीतलाई समर्थन जनाउनुहुन्छ। कोही हुनुहुन्छ यतिबेर? नमस्ते।
3: नमस्ते।
0: नमस्कार हजुर, कहाँदेखि कसको आवाज हजुर?
3: म सुरज पन्त बौद्ध काठमाडौँबाट।
0: सुरज पन्त बौद्ध काठमाडौँबाट है?
3: हजुर।
0: के छ सुरजजी?
3: सब ठिक छ हजुरको?
0: एकदम आराम छ हजुर मेरो पनि। अनि कसरी बित्दैछ दिन आजको?
3: आजको दिन अब बुवाको मुख त हेर्ने हो, तर बुवा चाहिँ हुनुहुन्न।
0: हजुर हजुर,
3: त्यही भएर त्यतिकै बित्दैछ।
0: अब के गर्ने, सबैको बुवा कोहीको हुनुहुन्छ कोहीको हुनुहुन्न होइन, यस्तै छ। ल ठिकै छ सुरजजी, अनि यति बेर चाहिँ के गर्दै हुनुहुन्छ?
3: यतिखेर प्रोग्राम सुन्दै म फोन ट्राई गरेको थिएँ, लागिहाले।
0: फोन प्रयास गर्दै हुनुहुन्थ्यो है, अघि फोन लाइनमा अलिकति समस्या भएको हो कि जस्तो लागेर मैले अफ गरेर अन गरेको थिएँ होइन, अन गर्ने बित्तिकै तपाईँकै फोन आयो कि।
3: हजुर
0: ल ठिकै छ सुरजजी, अब अनि बौद्धतिर के हुँदैछ कसो हुँदैछ?
3: बौद्धतिर अहिले पानी पर्ला पर्ला जस्तो पनि देखिन्छ, लाग्ला जस्तो पनि देखिन्छ, के हो के हो,
0: परिहाल्यो नि छैन है,
3: परिहाल्यो
0: छैन, मौसमको भारै हुँदैन नि होइन,
3: हजुर
0: ल ठिकै छ सुरजजी, है हजुरलाई फोनको लागि धन्यवाद, गीत रोज्नु भएको छ साथीले, त्यही गीतलाई समर्थन जनाउँदै यति बेर सम्झनु होला,
3: फर्स्ट अफ अल हजुरलाई
0: हस् धेरै धेरै धन्यवाद,
3: अनि सेकेन्ड कल भन्दै हुनुहुन्थ्यो विनोद प्रधान, अनि अनि बुद्धरन्द्र बज्राचार्य,
0: हजुर
3: सुजेन महर्जन, श्रीराम दाल, बालकुमार लामा, सानभाइ श्रेष्ठ, गीता प्रधान, वीरेन्द्र लामा, सुरेश भटानी, अनि कृष्णजी बलामी, मेघराज कार्की, गोपाल भूमि, शेखर श्रेष्ठ, रामवरी सिपाही, विशेन्द्र जोन्से, बालकुमार लामा, सानमाई श्रेष्ठ, बुद्धरन्द बज्राचार्य, सुजेन महर्जन, मैया परिवार भन्दै म बिदा हुन्छु, अनि हजुर
0: सबैजना सुरज पन्त हुनुहुन्थ्यो बौद्ध काठमाडौँबाट, उहाँलाई विशेष धन्यवाद फोनको लागि, उहाँले पनि एकदम माया गर्नुहुन्छ है हाम्रो कार्यक्रमलाई, रेडियो काठमाडौँलाई माया गर्नुहुन्छ, हेलो काठमाडौँलाई माया गर्नुहुन्छ, हामी सबैलाई माया गर्नुहुन्छ, कार्यक्रममा फोन गरेर साथ दिनुहुन्छ, सुरजजीलाई विशेष विशेष धन्यवाद फोनको लागि, तपाईँले पनि फोन गर्न सक्नुहुन्छ 01-4591-300 र 01-4591-400 दुईवटा नम्बर तपाईँको लागि छ, दुईवटै नम्बरमा तपाईँले फोन प्रयास गर्न सक्नुहुन्छ, एकैछिनमा गर्नु होला ल, तपाईँको फोन एकैछिनमा लिन्छु, यति बेर गीत सुन्ने बेला भएको छ, गीत सुन्नुभन्दा अगाडि साथीहरूले फेसबुकमा गर्नुभएका कमेन्टहरू म वाचन गर्नेछु, हेर्दै हुनुहुन्छ भने तपाईँले सेयर गरिदिनु होला है, तपाईँको साथीसम्म पुर्याइदिनु होला कार्यक्रम, तपाईँको साथीहरूलाई म्यासेज बक्समा सेयर गरिदिनु होला, अथवा तपाईँको प्रोफाइलमा पनि सेयर गर्न सक्नुहुन्छ तपाईँले कार्यक्रम, अनि तपाईँको साथीहरूले देख्न पाउनुहुन्छ र तपाईँको साथीहरूले पनि कमेन्ट गर्न पाउनुहुन्छ, हेर्न पाउनुहुन्छ, देख्न पाउनुहुन्छ है। यति बेर केही कमेन्ट लिन्छु म, जेम्स प्रधानजीले सुरुमा कमेन्ट गर्नुभएको छ, उहाँ लेख्नुहुन्छ हेलो दाई नमस्कार, म विनोद प्रधान, हजुर कार्यक्रम सुन्दैछु है भर्खर इमाडोरबाट भनेर कमेन्ट गर्नुभएको छ, उहाँले फोन पनि गरिसक्नु भएको छ, उहाँले मिठो गीतलाई समर्थन जनाउनु भएको छ, सुरुमा हाम्रो जीवन सहयात्रीजीले गीत रोज्नु भएको छ, त्यही गीतलाई जेम्स प्रधानजीले पनि समर्थन गर्नुभएको छ र सुरज पन्तजीले पनि समर्थन गर्नुभएको छ, जेम्स प्रधानजीलाई कमेन्टको लागि पनि धन्यवाद। अर्को साथी टोपेन्द्र गुरुङजी हुनुहुन्छ, हेलो दाई सुन्दैछु है दैलेखबाट भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। शुक्रराज रसाइली निर्दोषजीले यति बेर कमेन्ट गर्दै हुनुहुन्छ, उहाँले लेख्नु भएको छ हेलो हजुर नमस्कार अनि साङ्गीतिक अभिवादन, म 5 थर हिली हाङ 7 घर भई हाल फिदिम 4 डब्लुबाट शुक्रराज रसाइली निर्दोष हो, अब बज्ने गीत सुनाउनु पर्दा साथीभाइलाई समर्पण गर्नुपर्दा साथीहरू यस प्रकार छन् भनेर थुप्रै साथीहरूको नाम लिनुभएको छ, जीवन सहयात्री, कमला रसाइली, प्रेमकला आचार्य, डिकेन्द्र, त्यसै गरी अरुणा गोपाल, मनिषास, गगन, सुमी, सन्चमाया, तारा, विनिता, मनमाया लगायत धेरैभन्दा धेरै, उहाँले यत्रो धेरै साथीहरूको नाम लिनुभएको छ है, उहाँलाई विशेष धन्यवाद कमेन्टको लागि। अर्को कमेन्ट देख्दैछु वीरेन्द्र लामा, वीरेन्द्रजी, काब्रेली सम्धीजीले यतिबेर कमेन्ट गर्दै हुनुहुन्छ, उहाँले लेख्नुभएको छ परिवर्तन सम्भव छ, नमस्कार जनार्दन नेपाल सर, म हेर्दै र सुन्दैछु है काठमाडौँको बौद्धबाट, काब्रेली सम्धी, वीरेन्द्र स्याङ्बु लामा, जनार्दन सर मेरो बुबा नभए पनि ह्याप्पी फादर्स डेको शुभकामना, साथीहरू मुना मुखिया, कमला मुखिया, सृजना मुखिया, सिम्पल सरिना, हर्पल रोशनी, मुना लगायत अन्य साथीहरूको नाम लिनुभएको छ, मुना राई लिम्बू, रितु लगायत सम्पूर्ण साथीहरूलाई ह्याप्पी फादर्स डेको शुभकामना पनि भन्नुभएको छ, नमस्कार पनि भन्नुभएको छ वीरेन्द्र लामाजीलाई कमेन्टको लागि धेरै धेरै धन्यवाद। अर्को कमेन्ट पनि देख्दैछु है, सुमन गुरुङजीले कमेन्ट लेख्नु भएको छ, हाई हेलो नमस्ते सेवाहरू भन्नुभएको छ है, हजुरलाई पनि सेवाहरू नमस्कार, छ्याजोलो पनि भन्नुभएको छ है, हजुर म सुमन गुरुङ फ्रम ताप्लेजुङ है भन्नुभएको छ, हाल युएईबाट अपकमिङ सङ सुनाउनु पर्दा सम्पूर्ण साथीहरूलाई भन्नुभएको छ, सुजन याम्फू, मिडिया प्रेमी इस्माइल, अलिसा, सन्ध्या गुरुङ, पूजा, प्रदीप, अनि त्यसै गरी पायल, डोमा, दिलु, विमला, धनकुमार, बुनु, विनिता, दाई विरक, दिलु, सानु, याम्फू लगायत सम्पूर्ण साथीहरूलाई भनेर उहाँले कमेन्ट गर्नुभएको छ, उहाँलाई विशेष विशेष धन्यवाद छ। रञ्जना बाइङ राईले सम्पूर्ण साथीलाई सम्झन्छु भनेर मिस यु अल फ्रेन्ड्स भनेर लेख्नु भएको छ। सुजन महर्जनजीले कमेन्ट गर्दै हुनुहुन्छ, आई हेलो नमस्ते, खाजा खानुभयो त, आई मिस यु, अनि त्यसै गरी ह्याप्पी फादर्स डे पनि भन्नुभएको छ, सुजनजीलाई विशेष धन्यवाद। अर्को कमेन्ट देख्दैछु सिम्पल सरिनाजी, उहाँले सुन्दै हुनुहुन्छ कार्यक्रम, हाई हेलो नमस्ते, के छ खबर, म मोरङ कानी पोखरीबाट सिम्पल सरिना गुरुङ, अपकमिङ सङ वीरेन्द्र लामा, सुदीप राज, घले मगर, राई पिके, सङ्गीत सुरज, पूर्वेली आकाश, राजविरही, अनि त्यसै गरी मातृका मातृका लेख्नु भएको रहेछ है, सायद मातृकै होला। अनि उहाँले थुप्रै साथीहरूको नाम लिनु भएको छ, तीर्थ, हर्पल, कुमारी, लवाती, त्यसै गरी रसाइली, दिलु, एम्फुडाई, धेरै साथीहरूको नाम लिनु भएको छ है उहाँको कमेन्टको लागि, विशेष धन्यवाद। सुजनजीको कमेन्ट लिइसके। सुमित हामीजीले यति बेर कार्यक्रम सुन्दै हुनुहुन्छ, हाई दादा नमस्ते, म पनि लाइभ सुन्दैछु रामेछाप डडुवाबाट, सुमित हामी, मिस यु अल माई फ्रेन्ड्स भन्नुभएको छ। ओके बाई बाई पनि भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद कमेन्टको लागि। सेयर गर्दै गर्नुहोला, कमेन्ट गर्दै गर्नुहोला, यदि रेडियोबाट सुन्दै हुनुहुन्छ, फ्रिक्वेन्सीबाट सुन्दै हुनुहुन्छ, र तपाईँलाई पनि यदि कुनै गीत सुन्न मन लागेको छ, रेडियोमा फोन गर्न मन लागेको छ, आफ्नो साथीहरूलाई केही सन्देशहरू छोड्न मन लागेको छ भने तपाईँको लागि नम्बर एकैछिनमा गीत बजिसकेपछि, गीतको आधा आधी भएपछि खुल्ला हुन्छ, त्यति बेर गर्नुभयो भने फोन लाग्छ, अहिले गर्नुभयो लाग्दैन होइन, अहिलेको लागि गीत राख्छौँ। फोन नम्बर चाहिँ टिपिहाल्नुहोस्, 01-4591-300 र 01-4591-400 दुईवटा नम्बर तपाईँको लागि छ। तपाईँले फोन प्रयास एकैछिनमा गर्नुहोला, अहिलेको लागि यो गीत राख्छौँ, यो गीतपछि तपाईँको फोन लिनको लागि, तपाईँसँग कुरा गर्नको लागि फेरि पनि उपस्थित हुने नै छौँ।

0: हजुर फेरि पनि स्वागत छ। मिठो गीत सुन्यौँ हामीले, पक्कै तपाईँलाई पनि मन पर्यो होला भन्ने आशा गरेको छु। साथीले रोज्नु भएको थियो, सुरुमा फोन गर्ने साथीको रोजाइको गीत थियो है, दुईजना साथीले समर्थन गरेर तिनजना साथीको रोजाइमा थियो है। विशेष धन्यवाद छ जीवनजीलाई यति मिठो गीतको लागि। मात्र रेडियो काठमाडौँ 92.1 कार्यक्रम हेलो काठमाडौँ सुनिरहनु भएको छ। हामी तपाईँकै साथमा छौँ, 3 बजेसम्म रहन्छौँ, तपाईँकै रोजाइका गीतहरू प्रस्तुत गर्दै गर्दै रहन्छौँ है। सुन्दै हुनुहुन्छ मात्र काठमाडौँ लगायत आसपासका धेरै जिल्लाहरूमा फ्रिक्वेन्सीमा सुन्दै हुनुहुन्छ भने अनलाइनमा संसारको जुनसुकै कुनामा रहेर www.radiokathmandu.com हाम्रो पात्रोबाट, नेपाली पात्रो फेसबुक लाइभ जस्तो सुकैबाट, तपाईँले जेसुकैबाट सुन्दै हुनुहुन्छ, सुनेर साथ दिँदै हुनुहुन्छ। कोही मित्र हुनुहुन्छ? नमस्ते।
1: हेलो दादा, नमस्ते।
0: नमस्कार हजुर, कहाँदेखि कसको आवाज हजुर?
1: म गोदावरीबाट, भीम परियार।
0: भीम परियार गोदावरीबाट है? भीमजी के छ खबर?
1: एकदमै ठिक छ भन्नुपर्छ, अनि हजुरलाई पनि ह्याप्पी फादर्स डे भन्न चाहन्छु।
0: ल हजुरलाई पनि है त। अनि गोदावरीतिरको के छ नि हजुर?
1: गोदावरीतिरको आज मौसम एकदम शीतल छ भन्नुपर्छ, घाम पनि छैन, त्यस्तै पानी पनि परेको छैन, एकदम शीतल छ भन्नु।
0: शीतल शीतल छ है। खाजा खानुभयो भीमजी?
1: छैन सर, हजुर पनि।
0: मेरो पनि छैन, अब एकैछिनमा है, कार्यक्रम सक्ने बित्तिकै खाने भनेर बसिरहेको छु म चाहिँ। अनि भीमजी कुन गीत सुन्न चाहनुहुन्छ आज?
1: मलाई आज गाउँ घरै सम्झि आँसु धरर भन्ने गाना बजाइदिनुहोस् न।
0: गाउँ घरै सम्झि
1: आँसु धरर भन्ने,
0: आँसु धरर।
1: हजुर,
0: गीतको टाइटलै यही हो हजुर।
1: हजुर, दुई चार वचन बोलु कि कान्छी यो मन दिनलाई भन्ने।
0: यो गाउँ घरै गाउँ गहभरि आँसु धरर भन्ने चाहिँ आयो त होइन होला? कस कसको आवाज थाहा छ हजुरलाई? ल हुन्छ साथीहरू सम्झाउनुहोस् न ल, म खोज्दै गर्छु।
1: सम्झाउनु पर्छ सबभन्दा पहिला हजुरलाई
0: धन्यवाद
1: को हुनुहुन्छ उहाँलाई, अनि मेरो प्यारे दिदी लक्ष्मी परियारलाई, अनि मेरो छोरा मानव परियारलाई धेरै धेरै सम्झना, ढाबातिर रहनुभएको मेरो बाबालाई धेरै धेरै सम्झना, जो हात्ती खाँदा मुटुभरिको सम्झना भन्न चाहन्छु, अनि मेरो साथीहरू अल साथीहरूलाई सम्झँदै रेडियो काठमाडौँ सुनेर बस्नुहुने अल साथीहरूलाई मिठो सम्झना, मैले हिजो गाना सुनेर हिजो गर्नु होला भन्दै सुन्न चाहन्छु। बाई बाई,
0: हस्, धेरै धेरै धन्यवाद भीम परियार, उहाँले फोन गर्नुभएको थियो यति बेर गोदावरी ललितपुरबाट, उहाँलाई विशेष धन्यवाद। तपाईँले फोन गर्न सक्नुहुन्छ 0141-91-300-400 तपाईँको लागि खुल्ला नै छ। कोही मित्र हुनुहुन्छ? नमस्कार हजुर।
2: हेलो, हाई, गुड आफ्टरनुन। नमस्ते।
0: हेलो हजुर, गुड आफ्टरनुन। नमस्कार हजुर, सुजनजी के छ खबर?
2: मेरो नानीहरूको खबर सबै ठिकै छ, नानीहरूको कस्तो छ?
0: एकदम आराम छ हजुर। अनि ह्याप्पी फादर्स डे हजुरलाई पनि ल। अनि के गर्दै हुनुहुन्छ, कता हुनुहुन्छ? आज हजुरको बिदा छैन? ए, बुबाको मुख हेर्नु भएको छैन? बेलुका हेर्ने है? ल ल ठिकै छ। अनि मैले पनि अब बेलुकैतिर हेर्ने होला हजुर। यस्तै छ, भइहाल्छ नि हजुर। अनि तपाईँको खबर के छ अरू? खाजा खानुभयो?
2: मेरो नानीहरूको सबै ठिकै छ भन्नु पऱ्यो होइन।
0: खाजा खाँदै हुनुहुन्छ कि बाँकी छ?
2: खाजा बाँकी छ, तपाईँको भयो?
0: मेरो पनि बाँकी छ हजुर। अनि कसरी बित्दैछन् दिन? काम कस्तो चल्दैछ हजुरको?
2: काम राम्रोसँग चलिरहेको छ भन्नु पऱ्यो, अनि अब बेलुका चाहिँ बुवालाई चाहिँ गिफ्ट दिएर होइन, हामी फलफुल मिठाईहरू दिएर, अनि लुगा दिएर होइन, लुगा फलफुल केक दिएर चाहिँ बुवाले
0: खुसी बनाउने,
2: खुसी
0: पार्ने। ल हुन्छ, ठिक्क पारेर राख्नु भयो होला है
2: हजुर
0: गिफ्टहरू?
2: गिफ्ट ठिक्क पारिराखेको भन्नु पऱ्यो।
0: ल राम्रोसँग हेर्नु होला है त। अनि अफिस छुट्टी कति बेर हुन्छ नि हजुरको?
2: मेरो चाहिँ 6 बजेदेखि 6 बजे छुट्टी हुन्छ।
0: अनि कति बेर पुग्नुहुन्छ घर?
2: घर चाहिँ म पुग्दाखेरि 7-8 बज्छ।
0: ल ठिकै छ, हुन्छ सुजनजी फोनको लागि धन्यवाद। साथीले गीत रोज्नु भएको छ, साथीहरू सम्झाउनुहोस्।
2: गिटारले गीत रोजिसक्यो
0: हजुर हजुर
2: दादा मेरो पारो भन्नु भन्नु थालेको मैले त
0: होइन नि तपाईँभन्दा अघि एकजना साथी हुनुहुन्थ्यो
2: ए आज मैले विशेष आज बुवाको मुख हेर्नु परेको हुनाले
0: बुबा सम्बन्धी गीत मैले कार्यक्रमको सुरुवातमा राखेको थिएँ नि हजुरले सुरुदेखि सुन्नुभयो कार्यक्रम
2: मैले सुरुदेखि सुन्नु पाएन
0: मैले बुबा सम्बन्धी एउटा गीत राखेको थिएँ कार्यक्रमको सुरुवातमा है
2: कुन चाहिँ कुन कुन फिल्मको गीत हो
0: फिल्मको होइन होला सायद
2: त्यो स्वर्ग फिल्मको छोरी मलाई भागी भागी नसता
0: अब बजाउने कोसिस गर्नेछु अन्तिमसम्म होइन अहिले चाहिँ अर्को साथीले रोज्नु भएको छ साथीहरू सम्झाउनुहोस् ल
2: हुन्छ अब पनि गीत सुनाउनु पर्दा चाहिँ तपाईँलाई धेरै सम्झाउन चाहन्छु
0: धन्यवाद
2: सम्झाउनु पर्दा सुनेना महाजन बाबुकाजी महाजन चिन्मय महाजन अनिसा महाजन आयन्स महाजन मन्जु थापा गोकुर केसी सुरज पन्त मैया परियाजीलाई पनि धेरै सम्झाउन चाहन्छु बालकुमार लामाजीलाई पनि सम्झाउन चाहन्छु सनमाई श्रेष्ठजीलाई पनि धेरै धेरै सम्झाउन चाहन्छु एन्ड मोचनजीलाई पनि धेरै धेरै सम्झाउन चाहन्छु अनि आज हाबी हाबी फारेस्ट डे भन्न चाहन्छु सम्पन्न मित्रलाई धेरै धेरै सम्झाउन चाहन्छु अनि आक्का पक्का माया मुटुबको सहना अलिनमा अब सुन्यानु हुने रेडियो काठमाडौँ 92.1 मेगा सुन्यानु हुने सम्पूर्ण मित्रलाई धेरै धेरै सम्झाउन चाहन्छु देश विदेशमा बसेर पनि रेडियो काठमाडौँ 92.1 मेगा सुन्यानु हुने सम्पूर्ण मित्रलाई धेरै धेरै सम्झाउन चाहन्छु जसमा सुजेन महाजन कृतिपुर टुङ्लुक भनेर चिनाउने सम्पूर्ण मित्रलाई अब पनि गीत सुनाउन चाहन्छु ओके बाबाई
0: हवस् धन्यवाद सुजेन महाजनजीले फोन गर्नुभएको थियो यति बेर कुपन्डोलबाट है उहाँको घर चाहिँ किर्तिपुर हो अहिले चाहिँ म कुपन्डोलतिर छु है हजुर अफिसमा छु भन्नुभएको थियो सुजनजीलाई विशेष धन्यवाद हामी छौँ हेलो काठमाडौँको बसाइमा 3 बजेसम्म रहन्छौँ तपाईँकै रोजाइका गीतहरू प्रस्तुत गर्दै गर्दै तपाईँसँग मिठा कुरा गर्दै रहन्छौँ है अब फेसबुकमा लाइभमा पनि हेर्दै हुनुहुन्छ साथीले कमेन्ट गरिदिनु होला सेयर गरिदिनु होला है कोही मित्र हुनुहुन्छ नमस्ते
3: नमस्ते सर
0: नमस्कार हजुर कहाँदेखि कसको आवाज हजुर
3: म हरिबोल बुढाथोकी सुन्दरी जलबाट
0: हरिबोल बुढाथोकी सुन्दरी जलबाट के छ हरिबोलजी खबर
3: ए ठिकै छ हजुर
0: अनि के गर्दै हुनुहुन्छ कार्यक्रम सुन्दै हजुर
3: हजुर कार्यक्रम सुन्दैछु अब आज गोकर्णेश्वर मेला मेरो त गोकर्णेश्वर नगरपालिकामै घर पर्छ हजुर
0: हजुर हजुर
3: घुमघाम गरियो
0: अनि गोकर्णेश्वरतिर पुग्नु भयो त मन्दिरतिर
3: अँ पुगेँ बिहान
0: कतिबेर पुग्नु भयो बिहान बिहान
3: हजुर
0: अनि फर्किसक्नु भयो एकदम त्यहाँ त मेला लागेको होला भिड होला अहिले त है
3: हजुर हजुर म फर्किसकेँ हजुर
0: केमा जानुभएको थियो
3: बाइकमा
0: बाइकमै जानुभएको थियो बाइक त जान सजिलो होला होइन गाडी त एकदम त्यहाँ गाह्रो छ भन्ने सुनेको थिएँ मैले अहिले है
3: हजुर हजुर
0: ल ठिकै छ अनि यति बेर सुन्दरी जलतिरको खबर के छ हजुर
3: ठिकै छ अहिले अलिअलि घाम लागेको छ पारिलो घाम छ गर्मी नै छ
0: घाम लागिरहेको छ त्यहाँ चाहिँ
3: हजुर
0: यता अब अन्य अरू अरू ठाउँमा चाहिँ साथीहरूले कतै घाम लागेको छ कतै घाम पनि लागेको छैन पानी पनि परेको छैन भन्दै हुनुहुन्थ्यो कि शीतल छ भन्दै हुनुहुन्थ्यो कोही ठाउँमा शीतल कोही ठाउँमा गर्मी यस्तै छ होइन
3: हजुर हजुर
0: ल ठिकै छ हजुर अब कार्यक्रममा फोन गर्नुभयो धन्यवाद साथीहरू सम्झाउनुहोस् ल
3: म बालकुमार लामा दीपिका थापा
0: हजुर
3: घायल साके इन्दिरा सुन्दर कुमार परियार अनि विकास लामी छाने नवराम भट्टाई ओम कार्की लगायत सबैलाई हजुरलाई अनि टेक्निसियन पाटो सम्हाल्नु हुने सरलाई सम्झाउन चाहन्छु शुभकामना भन्न चाहन्छु
0: यति हो
3: हजुर
0: ल छुट्टिन्छौँ है त
3: हस्
0: हस् धेरै धेरै धन्यवाद यति बेर हामीलाई फोन गर्नुभएको थियो सुन्दरी जलबाट हरिबोल बुढाथोकीले उहाँलाई विशेष धन्यवाद कार्यक्रममा तपाईँले पनि फोन गर्न सक्नुहुन्छ सुन्दै हुनुहुन्छ परिवर्तन सम्भव छ रेडियो काठमाडौँ 92.1 कार्यक्रम हेलो काठमाडौँ सुनिरहनु भएको छ अनि तपाईँलाई कमेन्ट गर्न मन लागेको छ भने फेसबुकमा कमेन्ट गर्नुहोला रेडियो काठमाडौँ एचडी सर्च गर्नुभयो भने फेसबुकमा देख्दै देख्न सक्नुहुन्छ तपाईँले है त्यहाँ कमेन्ट लेखिदिनु होला तपाईँको कमेन्ट पनि कार्यक्रममा वाचन गर्नेछु यति बेर केही कमेन्ट छन् भने म हेर्छु है अघि भर्खरै मैले लिएको थिएँ हाम्रो सुमीजीसम्मको कमेन्ट लिएको थिएँ त्यहाँभन्दा तल मैले कमेन्ट देखेको छैन है साथीहरूले सेयर गरिदिनु होला अनि तपाईँको साथीसम्म पुग्छ र कमेन्ट गर्नु पाउनुहुन्छ अहिलेको लागि कार्यक्रममा तपाईँले रोज्नु भएको गीत राख्न चाहन्छौँ एउटा गीत रोज्नु भएको छ साथीले सायद यही गीत हो कि होइन मैले एउटा गीत चाहिँ भेट्टाएको छु गाउँघरै सम्झेर भन्ने बोलको गीत छ उहाँले त्यस्तै त्यस्तै बोल भन्दै हुनुहुन्थ्यो गीतको अहिलेको लागि यो गीत राखौँ यो गीतपछि तपाईँसँग कुरा गर्नको लागि र तपाईँको रोजाइका गीतहरू प्रस्तुत गर्नको लागि कार्यक्रममा फेरि पनि उपस्थित हुने नै छु सुन्दै गर्नुहोला

0: हजुर फेरि पनि स्वागत छ. हामीले प्रस्तुत गऱ्यौँ गीत, साथीले रोज्नु भएको गीत, सायद यही हुनसक्छ है. अघिल्लो साथी फोन गर्ने साथीले रोज्नु भएको थियो, सुरुमा मैले पछिल्लोचोटिको सुरुमा फोन गर्ने साथी हाम्रो गोदावरीको साथीले रोज्नु भएको गीत हो. मैले सुरुमा अर्को गीत बजाएँ, त्यसपछि फेरि यो बजाएँ, दुईवटा गीत बज्यो होइन. सायद यो पछिल्लो गीत चाहिँ हो जस्तो लाग्यो. साथीलाई धन्यवाद गीतको लागि, फोनको लागि, यति मिठो गीतको लागि पनि धन्यवाद. कोही मित्र हुनुहुन्छ? नमस्ते.
1: हेलो. नमस्ते.
0: हेलो. नमस्ते हजुर. हेलो काठमाडौँ, कहाँदेखि कसको आवाज हजुर? भूमिका राई कमलादीबाट. भूमिकाजी
1: हजुर,
0: के छ भूमिकाजी कमलादीतिरको खबर?
1: एकदम ठिक छ. यहाँ र त्यहाँ उस्तै उस्तै होला, काम पनि लागेको छैन, पानी नै परेको
0: छैन है. म त स्टुडियोभित्र छु हजुर, बाहिरको कस्तो छ ठ्याक्कै थाहा छैन यति बेर.
1: म पनि भित्र त भित्रै हो, तर यसो झ्यालदेखि हेर्दाखेरि चाहिँ त्यस्तो मौसम देखिरहेको छु.
0: ल ठिकै छ. अनि के छ हजुरको अरू खबर? खाजा खानु भयो कि छैन कि?
1: मेरो खाजा बाँकी नै छ, अब एकैछिन पछि हुन्छ हजुरको भए त.
0: मेरो पनि बाँकी नै छ हजुर, अब एकैछिनमा.
1: कार्यक्रम सक्ने बित्तिकै आइहाल्नु न त कमलाजीतिर.
0: भइहाल्छ नि, हजुरले सम्झिनु भयो. अब नआएर भयो त हजुरले बोलाइसकेपछि होइन?
1: हो त नि, आउनु त पर्यो.
0: अनि त्यही त. ल ठिकै छ, हुन्छ, सम्झिनु भयो, खुसी लाग्यो, त्यही नै ठुलो कुरो हो. भूमिकाजी है, कुन गीत सुन्ने आज?
1: मलाई यो पुरानै गीतागीत पनि भर्खरै बजाउनु भयो, पुरानै मलाई चाहिँ धरान धनकुटा भन्ने सङ्ग राखिदिने ल.
0: धरान धनकुटा भेडिटार पूर्वेली गीत.
1: हजुर हजुर.
0: हुन्छ ल, कसलाई सम्झने?
1: विशेष गरी हजुरको लागि, विषयमा अरिन्टरी परिवारको लागि सम्झना गर्न चाहे. अनि साथीहरू सुन्दै हुनुहुन्छ होला, पूर्वेली आकाश राई, आशिष नयन बस्ने, बोबी श्रीष मगर, लक्ष्मी छेत्री, सविता राई, एक्सन विराज, प्रवीण मगर, निमा शेर्पा, वरुण चञ्चली, ढकाल धर्मराज, दिदी बिमला भुजेल, राज मगर, राजवी राई काइला.

0: भित्रले लगाइदिने साथीहरू त हुनुहुन्छ, कमला मुखिया, मुना मुखिया, सिर्जना मुखिया, तपाईँले सबै सबैको सम्झना गर्दै छिटिन्छु ल, बाई बाई।
1: हस् धन्यवाद, भूमिकाजीले यति बेर फोन गर्नुभएको थियो उहाँलाई विशेष धन्यवाद छ, कमलादीबाट उहाँले फोन गर्नुभएको थियो है। कार्यक्रममा तपाईँले पनि फोन गर्न सक्नुहुन्छ, यति बेर हाम्रो स्टुडियो घडीमा 2:49 गएको छ है। केही साथीहरूलाई हामी अझै पनि लिन्छौँ अनि त्यसपछि कार्यक्रमबाट बिदा माग्नुपर्छ, अझै म दुईजना साथीसँग अझै पनि कुरा गर्नेछु है। त्यसैले तपाईँले फोन गर्नुहोला, त्यही गीतलाई समर्थन जनाउनु होला, साथीले रोज्नुभएको गीतलाई। कोही हुनुहुन्छ? नमस्ते,
2: हिरो डोगरे।
1: हेलो हजुर, हिरो हजुर, हजुरलाई पनि डोगरे, के छ खबर?
2: एकदम ठिक छ, इलाम मजाले घाम लागेको थियो, अब चाहिँ धुमिँदै धुमिँदै जाँदैछ है,
1: अब बिस्तारै पानी पर्छ है।
2: हजुर,
1: अघि घाम लागेको थियो मजाले होइन?
2: हजुर, बिहान मजाले घाम लागेको थियो,
1: बिहान चाहिँ गर्मी नै थियो कि क्या हो?
2: आज गर्मी नै थियो, राति चाहिँ हावा उडिआएर बिजोक थियो।
1: अब यस्तै हो, कहिले हावा कहिले पानी होइन, कहिले घाम कहिले कुहिरो कहिले बादल होइन, स्काई नवीनजी।
2: हजुर,
1: अनि ल ठिकै छ, के गर्दै हुनुहुन्छ यतिखेर?
2: यतिखेर केही छैन, म तपाईँलाई नै भर्खर भर्खर सुन्दै थिएँ होइन, दुई अगाडिको गीतदेखि चाहिँ सुन्दैछु भनौँ न।
1: भर्खरै मात्रै सुन्नुभयो है, ल ठिकै छ, केही
2: छैन। होइन, 2 बजे पछाडि हेरेँ मैले, अर्को त्यो उसको लाइभ आइरहेको थियो अनि मलाई प्रोग्राम छैन होला भनिरहेको
1: थिएँ कि। ए हजुर हजुर, हाम्रो दुइटै लाइभ छ यतिखेर, यता रेडियोमा चाहिँ हाम्रो कार्यक्रम बजिरहेछ होइन, फेसबुकमा चाहिँ अर्को लाइभ पनि छ, यो लाइभ पनि छ कि। ल ठिकै छ, केही छैन, कहिले काहीँ कन्फ्युज भइहालिन्छ नि होइन। हुन्छ,
2: काठमाडौँमा हुन्छ हाम्रो वीरेन्द्र लामा है, अनि अजित राउत छ, ड्याडीलाई पनि सम्झिरहेको छु भन्न चाहन्छु। प्रकाश पिटेल सुखेरी छ काठमाडौँमा, वरुण चञ्चले सम्झिरहेको छ भोजपुरतिर, अनि आचार्य महेन्द्र सुन्दर कार्की छ यासोको पाँचरमा, मित्र आले छ मलेसियातिर, वीरेन्द्र दाहाल, प्रवीण गिरी भान्जा छ दुबईमा, ढकाल धर्मराज है, कमल घिमिरे जिल्लामा बरबटी अहिले कोरियातिर छ, बाबु श्रेष्ठ र हरिराज पौडेल छ ताप्लेजुङतिर, अनि मिरिकतिर जाउँ हाम्रो सूर्यप्रकाश बोरा, अनिल चन्द, सागर रिजालको बर्थडे छ है आज, इलाम बरबटेको हिरोलाई जन्माएको धेरै धेरै शुभकामना दिन चाहन्छु, विजय भुजेल छ कन्याममा, अनि सन्जय बस्ने छ बिरतामोड झापातिर, सबैलाई मिस यु भन्दै भाइ भाइ।
1: हस् धेरै धेरै धन्यवाद, स्काई नवीनजीले यति बेर हामीलाई फोन गर्नुभएको थियो इलामबाट, उहाँलाई विशेष विशेष धन्यवाद फोनको लागि। हामी छौँ हेलो काठमाडौँको बसाइमा, हामी छौँ रहन्छौँ 3 बजेसम्म, यति बेर 2:51 गइसकेको छ, अझै पनि दुईजना साथीसँग कुरा गर्नु भ्याइन्छ है। तपाईँले फोन गर्नुभयो भने तपाईँको लागि नम्बर खुल्ला मैले राखेँ, 300 लाइन खुल्ला राखेँ है, त्यसमा फोन प्रयास गर्नुहोला। 01-45-91-300 भन्दै थिएँ, फोन आइसक्यो, मैले भन्ने बित्तिकै आयो है, कोही साथी हुनुहुन्छ। नमस्ते।
3: हेलो, नमस्ते हजुर।
1: हेलो, नमस्ते हजुर, के छ हजुर?
3: मेरो एकदम ठिक छ, जनार्दन नेपाल सर, काभ्रेली सम्झी बोल्दैछु यता काठमाडौँ बौद्धबाट।
1: काभ्रेली सम्झी हजुर, मैले चिनिसकेँ होइन।
3: हेलो
1: हजुर, हजुर सुनिरहनु भएको छ? हेलो हेलो भन्नुभयो, अनि मैले त चिनिसकेँ हजुर, अब हजुरले अन्य साथीलाई चिनाउनु पर्यो होइन।
3: हेलो
1: वीरेन्द्रजी
3: हजुर?
1: ए हजुर हजुर, सुनिरहनु भएको छैन कि? के हो,
3: सुन्दैछु सर, सुन्दैछु, खै तपाईँको आवाज यो नेटवर्कको समस्या हो कि जस्तो लागिरहेछ मलाई,
1: सायद हुनसक्छ है।
3: हजुर सुन्नुभयो सर अहिले?
1: हजुरको त मैले सुनिरहेको छु, मेरो चाहिँ हजुरले सुन्नु भएन कि जस्तो लाग्यो कि।
3: सुन्दैछु सर, सुन्दैछु।
1: ए त्यही त, बेला बेलामा नेटवर्कले साथ दिँदैन क्या हाम्रो, यस्तै छ। अनि ल वीरेन्द्रजी हुन्छ, अन्तिममा आउनु भएको छ, साथीहरू सम्झिनुहोस् ल। वीरेन्द्रजी उहाँले फेरि सुन्नु भएन कि जस्तो लाग्यो। वीरेन्द्रजी काभ्रेली सम्झी वीरेन्द्रजी हुनुहुन्छ टेलिफोन लाइनमा, तर उहाँको आवाज, उहाँ बोलिरहनु भएको छैन, पक्कै पनि उहाँलाई फोनको लागि धन्यवाद। तपाईँले फोन गर्न सक्नुहुन्छ, अझै एकजना साथीसँग लिन्छौँ होइन। उहाँ वीरेन्द्रजीको फोन बोल्दा बोल्दै के भयो, सायद टेलिफोनमा समस्या आएको हुनसक्छ होइन, अनि कट भयो। हेलो हेलो त भन्दै हुनुहुन्थ्यो, तर के भएर हो, अलिकति टेलिफोनमा समस्या आएर चाहिँ कट हुन पुग्यो फोन है। 01-45-91-400 यति बेर खुल्ला छ, त्यसमा फेरि पनि गर्न सक्नुहुन्छ है वीरेन्द्रजी हजुरले। साथीहरू सम्झाउनु पाउनु भएन, उहाँले कुरा त भयो तर साथीहरू सम्झाउनु बेलामा चाहिँ फोन डिस्कनेक्ट भयो है, केही छैन, टेलिफोनमै समस्या आएको हुनसक्छ। धेरै धेरै धन्यवाद फोनको लागि, उहाँले कमेन्ट पनि गर्नुभएको थियो है। कार्यक्रमको अन्तिममा छौँ, अब 2:54 त गइसकेको छ, तपाईँको फोन अब लगभग लिन सकिँदैन कि जस्तो लागेको छ मलाई होइन। अब फोन प्रयास गर्दै हुनुहुन्छ भने तपाईँ फोन नगर्नु होला है साथीहरू, 2:54 गइसकेको छ त्यसैले तपाईँको फोन लिन सक्दिनँ। जति पनि साथीले आज कार्यक्रममा फोन गरेर साथ दिनुभयो, सम्पूर्ण साथीहरूलाई विशेष विशेष धन्यवाद भन्न चाहे है। कति साथीले फोन प्रयास गर्नुभयो, फोन प्रयास गर्ने साथीलाई पनि धन्यवाद, सुनेर साथ दिने साथीलाई त विशेष धन्यवाद। तपाईँले नसुन्ने त मैले बोलेको के अर्थ रहन्छ र होइन, त्यसैले तपाईँले सुन्नुभयो एक घन्टासम्म जहाँ रहेर जस्तो अवस्थामा रहेर सुन्नुभयो, तपाईँ सम्पूर्ण साथीलाई विशेष धन्यवाद। कति साथीहरूले आफ्नो काम गर्दै गर्दै छेउमा रेडियो राखेर सुन्नुभयो होला, कति साथीले आराम गर्दै सुन्नुभयो, कति साथीले आफ्नो व्यापार गर्दै गर्दै होइन सुन्नुभयो, पसलमा बसेर सुन्नुभयो, छेउमा रेडियो बजाएर सुन्नुभयो, यात्रा गर्दै सुन्नुभयो, ड्राइभिङ गर्दै सुन्नुभयो, सम्पूर्ण साथीहरूलाई विशेष धन्यवाद। जहाँ रहेर जस्तो अवस्थामा रहेर सुन्नुभयो विशेष धन्यवाद तपाईँलाई। आज फोन लागेन त केही छैन, तपाईँको फोन आज नलागे भोलि त अवश्य पनि लाग्छ नि होइन, त्यसैले फोन लागेन भनेर निराश नहुनुहोस्। अनि फोन कति साथीको लिएँ मैले, सम्पूर्ण साथीलाई सम्झाउनु भयो साथीले, कति साथीको फोन कट भयो बोल्दा बोल्दै, जस्तै लास्टमा अहिले फोन गर्नुभएको थियो वीरेन्द्रजीले, उहाँको फोन बोल्दा बोल्दै कट भयो, निराश नहुनुहोस् वीरेन्द्रजी, केही छैन, आज फोन कट भयो त भोलि लागिहाल्छ नि होइन, त्यसैले निराश नहुनु होला। फोन गरेर साथ दिने साथीलाई धन्यवाद, कमेन्ट गर्ने साथीलाई धन्यवाद, फेसबुकमा जति पनि साथीहरूले कमेन्ट गर्नुभयो, सेयर गर्नुभयो, साथीसम्म पुर्याइदिनु भयो, सम्पूर्ण साथीलाई धन्यवाद। अन्तिममा दुईवटा कमेन्ट देख्दैछु। सुरज पन्तजीले काठमाडौँ बौद्धबाट सम्झाउनु भएको छ सम्पूर्ण साथीहरूलाई, सुन्दै हुनुहुन्छ। सोम लामाजीले पनि काठमाडौँबाट सुन्दैछु, ह्याप्पी फादर्स डे भनेर कमेन्ट गर्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद भन्दै कार्यक्रमको अन्तिममा यो निकै मिठो गीत छोड्दै आजको कार्यक्रम हेलो काठमाडौँको व्यवसायबाट तपाईँको म जनार्दन नेपाल तपाईँको साथी एकदमै बिदा हुन चाहन्छु। तपाईँको बाँकी दिन शुभ बितोस्। हवस् त, नमस्ते। परिवर्तन सम्भव छ।

0: to 92.1 studio time 3 PM
1: powered by
2: तपाईको जीवनमा रंग भर्दै चीजका अप्लायन्सेसहरु 100% कपर वायर प्रयोग गरिए केबल तथा सम्पूर्ण पार्ट पुर्जाहरु ISI प्रमाणित 3 वर्षको वारेन्टी युक्त
3: चेज मिक्सर ग्राइंडर ओम हॉस्पिटल वी केयर फॉर यू
4: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छानामुनि
5: निजी क्षेत्रको अग्रणी अस्पताल
4: ओम हॉस्पिटल एन्ड रिसर्च सेन्टर चावेल काठमाडौँ
6: एक्सट्रीम एनर्जी ड्रिंक

0: Om Hospital and Research Center.
1: Brand to be associated with Speed Break. Every hour, 10 minutes, it's time for Radio Kathmandu Speed Break.
0: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छानामुनि
2: 25 वर्षदेखि स्वास्थ्य उपचारमा निरन्तर सेवारत निजी क्षेत्रको अग्रणी अस्पताल
0: ओम हस्पिटल एन्ड रिसर्च सेन्टर चावेल काठमाडौँ
2: फोन नम्बर 01-42-76-225 र 01-45-76-225 ओम हस्पिटल वी केयर फर यु
1: 92.1 एट द स्पीड अफ लाइफ
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
5: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा
6: सबै रेन्जका स्मार्टफोन ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानो सँग एक्सचेन्जको सुविधा
7: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन ब्याज दर 0%
6: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज
7: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू
6: BDS Mobile Hub, KL Tower, Chava Hill, Ground Floor Ma, Bhitra Pasne Bittike, Devre Patti.
5: Bistrit Jankari ra Hamra Offer Haruka Lagi. Phone Number 9809-56509 ra 9810-01579. Sathai BDS Mobile Hub ko Facebook, TikTok lagayat social media ma pani herna saknuhuncha.
6: Hamro Pratibaddhata, Sasto Mulya, Gunastariya ra Imandarita.
5: BDS Mobile Hub, KL Tower, Chava Hill.

0: lip on ya. Extreme energy drink.
1: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैराकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो। सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
2: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए। यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिनपछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
1: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या 20-19 भएन।
2: सरकारी हस्पिटलमा नि गए अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
1: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
2: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि एक फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गए।
1: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
2: सबैजनाले विश्वास गरे हुन्छ, यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र अन्तकोले मलाई चाहिँ हुँदैन भनेर गकिम नभन्दै मेरो विश्वास मैले जे बोकेर गए थिएँ त्यो मैले पूर्ण पाएँ।
1: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ,
2: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने बेसर विश्वास लाग्छ। भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
1: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
2: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि 1 महिना औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
1: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
2: सरसँग गएर यस्तो यस्तो समस्या छ सर, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
1: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
2: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जच आयो पनि, फेरि त्यसले 45 दिनको औषधि लग्यो, दिदी मलाई वैदिकले सन्चो बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले नि।
1: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
3: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ। मोबाइल 98 5 12 40 9 34।

0: वैदिक आयुर्वेद सेवा प्राली टांगला चौक कृतिपुर काठमाडौँ
1: ब्रांड टू बी एसोसिएटेड विथ स्माइल ब्रेक एवरी आवर 25 मिनट्स इट्स टाइम फॉर रेडियो काठमाडौँ स्माइल ब्रेक
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्राली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला कान्त सुनार पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक काठमाडौँ, मोबाइल 98-5-12-40-9-34।
1: Smile on your face, spirit in your heart.
6: सबैको मन जित्न सफल श्रेष्ठ टेलरिङ,
7: आफ्नै व्यावसायिक भवन श्रेष्ठ टेलरिङ कम्प्लेक्स मैती देवी चोक सँगै आराधना कम्प्लेक्स बागबजार, चावेल चोक र केएल टावर, वर्ल्ड ट्रेड सेन्टर त्रिपुरेश्वरमा
8: यथेष्ट पार्किङको सुविधा भएको, सटिङ सुटिङ र रेडिमेडको लागि श्रेष्ठ टेलरिङ।
9: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
10: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
11: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केबल पाँच दशक देखि
1: जहाँ विश्वास छ मनले चिताएको इच्छा पूरा हुन्छ। जय मनोकामना भक्तले कतै विश्वासले त कतै यहाँका मनोरम दृश्यले तान्छ। कोही भन्छन् माताको दर्शन गर्न पनि केही कारण चाहिन्छ। भक्ति आस्था र विश्वासलाई जोड्दै तपाईँको सेवामा सदा तत्पर नेपालकै पहिलो केवलकार मनकामना केवलकार बाल वृद्ध अपाङ्ग मैत्री केवलकार मनकामना केवलकार।
2: Hi, you're looking dazzling today.
3: Oh, thank you. You're also looking gorgeous.
2: Kaswani, seasonal tailoring ko kamalo ke.
3: Oh, same pants.
2: Seasonal Tailoring Center, one of the popular seasonal tailoring, provides expertise in chains on men's and women's clothing as well as leather.
4: Seasonal Tailoring Center, Bagh Bazar, Aradhana Complex, Kathmandu. Phone number 424-5268,
2: 4167-579. Seasonal Tailor, our Naksal Badwadini Mapani.

0: सस्तो, टिकाउ अनि आकर्षक यूपीवीसी झ्याल ढोकाका लागि हामीलाई सम्झनुहोस्। क्षमा देवी बिल्डिङ मटेरियल्स प्राइभेट लिमिटेड, मुख्य कार्यालय कौशलटार भक्तपुर, शाखा कार्यालय कलमकी ढुङ्गे अड्डा पिपल बुटचोक काठमाडौँ।
1: पावर ब्रॉडकास्टिंग, कीप लिसनिंग।
2: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा।
3: सबै रेन्जका स्मार्टफोन, ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानोसँग एक्सचेन्जको सुविधा।
4: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन, ब्याज दर 0%।
3: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज,
4: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू।
3: BDS Mobile Hub, KL Tower, Chavo Hill, Ground Floor ma, bhitra pasne bittikai devre pati.
2: Bistrit jankari ra hamra offer haruka lagi, phone number 9809656509 ra 9809106159. साथै BDS Mobile Hub को Facebook, TikTok लगायत सोशल मीडिया मा पनि हेर्न सक्नुहुन्छ।
3: हाम्रो प्रतिबद्धता सस्तो मूल्य, गुणस्तरीय र इमानदारीता।
2: BDS Mobile Hub, KL Tower, Chavo Hill।

0: मैले पनि एक्सट्रिम एनर्जी ड्रिंक।
1: थप जानकारी नजिकैको शिखर इन्स्योरेन्स कम्पनीका शाखाहरूमा सम्पर्क गर्नुहोस्। हटलाइन नम्बर 16614444141।
2: From the pioneers of fiber home internet and IPTV technology in Nepal, for the first time in Nepal, XGS FiberTech enabled multi-gig internet connection via net XGS Extreme with up to 10 Gbps speeds and 8 times better performance.

0: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा।
1: सबै रेन्जका स्मार्टफोन, ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानो सँग एक्सचेन्जको सुविधा।
2: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन, ब्याज दर 0%।
1: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज,
2: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू।
1: BDS मोबाइल हब, KL टावर, चाबहिल, ग्राउन्ड फ्लोरमा भित्र पस्ने बित्तिकै देब्रेपट्टि।
0: विस्तृत जानकारी र हाम्रा अफरहरूका लागि फोन नम्बर 9809656509 र 9809106015, साथै BDS मोबाइल हबको फेसबुक, टिकटक लगायत सोसल मिडियामा पनि हेर्न सक्नुहुन्छ।
1: हाम्रो प्रतिबद्धता सस्तो मूल्य, गुणस्तरीय र इमानदारीता।
0: BDS मोबाइल हब, KL टावर, चावहिल।

0: अब सुबिसुको इन्टरनेट तथा टिभीको नयाँ जडान र नवीकरणमा पाउनुहोस् रु 1,00,000 सम्मको निशुल्क स्वास्थ्य बिमा। शर्त तथा नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि 01-4235-888 वा www.subisu.net.np।
1: वातावरण संरक्षण गर्नु हामी सबैको दायित्व हो। विकासको क्रियाकलाप सञ्चालन गर्दा वातावरणीय प्रभावको पूर्व मूल्याङ्कन गरेर मात्र सञ्चालनको अनुमति दिने गरौँ। अत्याधिक वायु प्रदूषण, ध्वनि प्रदूषण गर्ने सवारी साधनहरू, कल कारखानाहरू, रासायनिक भट्टीहरू आदिलाई तिनीहरूबाट हुने प्रदूषणको मात्राका आधारमा मापदण्ड तयार गरी कार्यान्वयन गर्ने जस्ता कार्य गरौँ। फोहोर मैला व्यवस्थापन, वृक्षारोपण र संरक्षण, प्राकृतिक स्रोत साधनको समुचित प्रयोग, वातावरण प्रदूषण सम्बन्धी चेतनामूलक कार्यक्रम स्थानीय स्तरबाट सञ्चालन गरौँ। छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन गरौँ। बागमती सभ्यतालाई बचाउँदै भावी सन्ततिलाई पनि बागमती सभ्यताबारे जानकारी दिँदै जाउँ। जनहितका लागि गोकर्णेश्वर नगरपालिकाद्वारा जारी सन्देश।

0: Kathmandu 92.1 Studio Time
1: 4 PM
2: Powered by
3: तपाईको जीवनमा रंग भर्दै चेजका अप्लायन्सेसहरु 100% कपर वायर प्रयोग गरिए केबल तथा सम्पूर्ण पार पुर्जाहरु ISI प्रमाणित 3 वर्षको वारेन्टी युक्त
4: चेज मिक्सर ग्राइन्डर
5: मजाले टिक्ने सस्तो पनि राम्रो पनि नेपालकै नम्बर 1 सोफा फ्याक्ट्री सोफा हब काठमाडौँ
6: ओम हस्पिटल वी केयर फर यू
7: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छानामुनि
6: निजी क्षेत्रको अग्रणी अस्पताल
7: ओम हस्पिटल एन्ड रिसर्च सेन्टर चावेल काठमाडौँ

0: Om Hospital and Research Center.
1: Brand to be associated with Speed Break. Every hour, 10 minutes, it's time for Radio Kathmandu Speed Break.
0: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छानामुनि
2: 25 वर्षदेखि स्वास्थ्य उपचारमा निरन्तर सेवारत निजी क्षेत्रको अग्रणी अस्पताल
0: ओम हस्पिटल एन्ड रिसर्च सेन्टर चावेल काठमाडौँ
2: फोन नम्बर 01-42-76-225 र 01-45-76-225 ओम हस्पिटल वी केयर फर यु
1: 92.1 एट द स्पीड अफ लाइफ
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्यज्योति सही प्लान
4: सूर्यज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
5: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा
6: सबै रेन्जका स्मार्टफोन ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानो सँग एक्सचेन्जको सुविधा
7: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन ब्याज दर 0%
6: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज
7: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू
6: BDS Mobile Hub, KL Tower, Chava Hill, Ground Floor Ma, Bhitra Pasne Bittike, Devre Patti.
5: Bistrit Jankari ra Hamra Offer Haruka Lagi. Phone number 9801956509 ra 9801010579. Sathai BDS Mobile Hub ko Facebook, TikTok lagayat social media ma pani herna saknuhuncha.
6: Hamro pratibaddhata, sasto mulya, gunastariya ra imandarita.
5: BDS Mobile Hub, KL Tower, Chava Hill.
8: Rang Bahar
9: Berger Sangai Upahare Upahar Bumper Ma Yamaha Razor
8: Berger Pinsle Harranga Unuhosra Lucky Draw Marfat Yamaha Razor 125 Scooter Bumper Upahar Jitne Mauka Paunuhos
9: Sathi 65 Inch Ko Smart TV Refrigerator Washing Machine Lagayat 350 Banda Badi Akarshak Upahar Haru Pani
8: Ghar Rangao Khushi Badao
9: Upahar Jitne Avasar Pao
8: Berger Pins

0: jelly bunny, yeah. Extreme energy drink.
1: गुणस्तरीय प्लम्बिङको पर्पज नाम
2: मार्बलका सिपिभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
1: सुरक्षा घरको
3: साथ जीवन भरको
4: आँखा सम्बन्धी हरेक समस्याको समाधान अब तिलगङ्गा सिटी आई सेन्टर चुच्चेपाटी चाबहिलमा
5: तिलगङ्गा आँखा अस्पतालका दक्ष तथा अनुभवी विशेषज्ञहरूद्वारा मात्र जाँच हुने यस तिलगङ्गा सिटी आई सेन्टरमा सुलभ मूल्यमा आँखाको जाँच गरी मोतियाबिन्दु जलबिन्दु जस्ता रोगहरूको उपचार गरिन्छ।
4: यति मात्र हो र आँखाको पर्दा नानी र अन्य भागमा हुने समस्याको उपचार तथा शल्यक्रियाका साथै बाल चिकित्सा नेत्र रोग जस्तै आँखा टेढो हुने अल्छी आँखा दोहोरो दृष्टिको पनि उपचार गरिन्छ।
6: याद राख्नुहोस् तिलगङ्गा सिटीआई सेन्टर चुच्चीपाटीमा उपचारको लागि धेरै समय खुर्नु पर्दैन। साथै तिलगङ्गा अप्टिकल सिटी नामक चस्मा पसल र फार्मेसीको सेवाहरू पनि उपलब्ध छन्। थप जानकारीको लागि 01-59-14-563 र 98-013-58-576

0: वैदिक आयुर्वेद सेवा प्राली टांगला चौक कृतिपुर काठमाडौँ
1: ब्रांड टू बी एसोसिएटेड विथ स्माइल ब्रेक एवरी आवर 25 मिनट्स इट्स टाइम फॉर रेडियो काठमाडौँ स्माइल ब्रेक
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्राली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गए, त्यहाँको औषधि खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला कान्त सुनार पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
1: Smile on your face, spirit in your heart.
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: शिखरको अटो प्लस बीमा, बीमा क्षेत्रकै नौलो शिखर इन्स्योरेन्सको अटो प्लस बीमा योजना अन्तर्गत रासकट्टी हटाउने, नयाँ सवारी साधन पुनर्स्थापना र दैनिक सवारी भाडा, यातायात खर्च गरी तीन प्रकारका अतिरिक्त लाभ पाइन्छन्। चार पाङ्रे र दुई पाङ्रे निजी सवारी साधन हुनेले मात्र लिन सक्नेछन्। सवारी साधन पूर्ण क्षति भएमा वा चोरी भएमा पनि कम्पनीले नयाँ सवारी साधन उपलब्ध गराउँछ।
2: थप जानकारीका लागि नजिकैको शिखर इन्स्योरेन्स कम्पनीका शाखाहरूमा सम्पर्क गर्नु। हटलाइन नम्बर 16614 44 41।
3: सस्तो, राम्रो अनि टिकाउ फर्निचर खोज्दै हुनुहुन्छ? सम्झनुहोस् सोफा हब काठमाडौँ। Give your office and home the style you want. Sofa Hub ka shakaharu, Kathmandu, Pokhara, Birtamod, Chitwan, Nepalganj, Dhangadi, Butwal ra Hetauda. Mazali tikne, sasto pani, राम्रो पनि। नेपालकै नम्बर वान सोफा फ्याक्ट्री, सोफा हब काठमाडौँ। सम्पर्क 9851152589।

0: सस्तो, टिकाउ अनि आकर्षक युपिभीसी झ्याल ढोकाका लागि हामीलाई सम्झनुहोस्। क्षमा देवी बिल्डिङ मटेरियल्स प्राइभेट लिमिटेड, मुख्य कार्यालय कौशलटार भक्तपुर, शाखा कार्यालय कलमकी ढुङ्गे अड्डा पिपल बुटचोक काठमाडौँ।
1: पावर ब्रॉडकास्टिंग, कीप लिसनिंग।
2: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा।
5: सबै रेन्जका स्मार्टफोन, ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानोसँग एक्सचेन्जको सुविधा।
6: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन, ब्याज दर 0%।
5: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज,
6: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू।
5: BDS Mobile Hub, KL Tower, Chavo Hill, Ground Floor मा भित्र पस्ने बित्तिकै देब्रे पट्टि।
4: विस्तृत जानकारी र हाम्रा अफरहरूका लागि फोन नम्बर 9809565009 र 9809101579, साथै BDS Mobile Hub को फेसबुक, टिकटक लगायत सोशल मिडियामा पनि हेर्न सक्नुहुन्छ।
5: हाम्रो प्रतिबद्धता सस्तो मूल्य, गुणस्तरीय र इमानदारीता।
4: BDS Mobile Hub, KL Tower, Chavo Hill।
7: रंग बहार, रंग बहार।
8: बर्जर संगै उपहारै उपहार। बम्परमा यामाहा रेजियर।
7: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
8: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
7: बर्जर पेन्सले।

0: क्लिनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
2: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा।
3: सबै रेन्जका स्मार्टफोन, ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानोसँग एक्सचेन्जको सुविधा।
4: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन, ब्याज दर 0%।
3: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज,
4: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू।
3: BDS मोबाइल हब, KL टावर, चाबहिल, ग्राउन्ड फ्लोरमा भित्र पस्ने बित्तिकै देब्रेपट्टि।
2: विस्तृत जानकारी र हाम्रा अफरहरूका लागि फोन नम्बर 9809565509 र 9809106015, साथै BDS मोबाइल हबको फेसबुक, टिकटक लगायत सोसल मिडियामा पनि हेर्न सक्नुहुन्छ।
3: हाम्रो प्रतिबद्धता सस्तो मूल्य, गुणस्तरीय र इमानदारीता।
2: BDS मोबाइल हब, KL टावर, चावहिल।
5: सस्तो, राम्रो अनि टिकाउ फर्निचर खोज्दै हुनुहुन्छ? सम्झनुहोस् सोफा हब काठमाडौँ। गिव योर अफिस एन्ड होम द स्टाइल यु वान्ट। सोफा हब का शाखाहरू काठमाडौँ, पोखरा, बिर्तामोड, चितवन, नेपालगंज, धनगढी, बुटवल र हेटौडा। मजाले टिक्ने, सस्तो पनि, राम्रो पनि। नेपालकै नम्बर 1 सोफा फ्याक्ट्री, सोफा हब काठमाडौँ। सम्पर्क 9851152589।
6: आयोडिन युक्त नुन खाऊ, मानसिक फूर्ति र शारीरिक शक्ति बढाऊ।
7: सधैँ 2 बालबालिका चिन्ह भएको प्याकेटको आयो न्यू शक्ति र भानु नुन मात्रै खाने गरौँ।
6: 2 बालबालिका चिन्ह भएको प्याकेटमा राखिएको आयोडिन युक्त नुन नै किन प्रयोग गर्ने?
7: गलगाँड नियन्त्रण गर्न,
6: मानसिक र बौद्धिक क्षमता विकासको लागि,
7: लाटो लठेब्रोपन नियन्त्रण गर्न,
6: पुनरुत्पादन क्षमताको वृद्धि गर्न
7: र बाल मृत्यु दर घटाउन।
6: नेपाल सरकारले सन् 2016 NDHS सर्वे गर्दा उपयुक्त मात्रामा आयोडिन भएको नुन उपभोग गर्ने 5 वर्ष मुनिका बाल बालिकाको संख्या करिब 94.5% पुगेको छ।
8: साल्ट ट्रेनिङ कर्पोरेसन लिमिटेड।

0: अब सुबिसुको इन्टरनेट तथा टिभीको नयाँ जडान र नवीकरणमा पाउनुहोस् रु 1,00,000 निःशुल्क स्वास्थ्य बिमा। शर्त तथा नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि 01-4235-888 वा www.subisu.net.np।
1: वातावरण संरक्षण गर्नु हामी सबैको दायित्व हो। विकासको क्रियाकलाप सञ्चालन गर्दा वातावरणीय प्रभावको पूर्व मूल्याङ्कन गरेर मात्र सञ्चालनको अनुमति दिने गरौँ। अत्याधिक वायु प्रदूषण, ध्वनि प्रदूषण गर्ने सवारी साधनहरू, कल कारखानाहरू, रासायनिक भट्टीहरू आदिलाई तिनीहरूबाट हुने प्रदूषणको मात्राका आधारमा मापदण्ड तयार गरी कार्यान्वयन गर्ने जस्ता कार्य गरौँ। फोहोर मैला व्यवस्थापन, वृक्षारोपण र संरक्षण, प्राकृतिक स्रोत साधनको समुचित प्रयोग, वातावरण प्रदूषण सम्बन्धी चेतनामूलक कार्यक्रम स्थानीय स्तरबाट सञ्चालन गरौँ। छाडा पशु चौपाय नियन्त्रण तथा व्यवस्थापन गरौँ। बागमती सभ्यतालाई बचाउँदै भावी सन्ततिलाई पनि बागमती सभ्यताबारे जानकारी दिँदै जाउँ। जनहितका लागि गोकर्णेश्वर नगरपालिकाद्वारा जारी सन्देश।
2: Radio Kathmandu 92.1 Studio Time
3: 5 PM
4: Powered by
5: तपाईको जीवनमा रंग भर्दै चीजका अप्लायन्सेसहरु 100% कपर वायर प्रयोग गरिए केबल तथा सम्पूर्ण पार पुर्जाहरु ISI प्रमाणित 3 वर्षको वारेन्टी युक्त
6: चेज मिक्सर ग्राइंडर ओम हॉस्पिटल वी केयर फॉर यू।
7: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छानामुनि
8: निजी क्षेत्रको अग्रणी अस्पताल
7: ओम हॉस्पिटल एन्ड रिसर्च सेन्टर चावेल काठमाडौँ
9: एक्सट्रीम एनर्जी ड्रिंक।

0: तपाईँ सुन्दै हुनुहुन्छ नेपाली पप गीतहरू रेडियो काठमाडौँ 92.1 मेगाहर्जको नॉनस्टॉप पप गीतहरूको साथमा
1: सबैको मन जित्न सफल श्रेष्ठ टेलरिङ।

0: Om Hospital and Research Center.
1: Brand to be associated with Speed Break. Every hour, 10 minutes, it's time for Radio Kathmandu Speed Break.
0: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छानामुनि
2: 25 वर्षदेखि स्वास्थ्य उपचारमा निरन्तर सेवारत निजी क्षेत्रको अग्रणी अस्पताल
0: ओम हॉस्पिटल एन्ड रिसर्च सेन्टर चावेल काठमाडौँ फोन नम्बर

0: 0142-46-2625 र 0145-46-2625.
1: Om Hospital, we care for you.
2: 92.1 at the speed of life.
3: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा।
4: सबै रेन्जका स्मार्टफोन, ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानो सँग एक्सचेन्जको सुविधा।
5: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन, ब्याज दर 0%।
4: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज।
5: हेभी डिस्काउन्ट र समय अनुसार स्पेशल अफरहरू।
4: BDS Mobile Hub, KL Tower, Chava Hill, Ground Floor ma, Bhitra Pasne Bittike, Devre Patti.
3: Bistrit Jankari ra Hamra Offer Haruka Lagi. Phone number 9809-56509 ra 9809-101579. Sathai BDS Mobile Hub ko Facebook, TikTok lagayat social media ma pani herna saknuhuncha.
4: Hamro pratibaddhata, sasto mulya, gunastariya ra imandarita.
3: BDS Mobile Hub, KL Tower, Chava Hill.
6: Rang Bahar, Rang Bahar.
7: Barger Sangai Upahare Upahar. Bumper Ma Yamaha Razor.
6: Barger Pinsley, Harranga Unuhosra. Lucky Draw Marfat. Yamaha Razor 125 Scooter. Bumper Upahar Jitne Mauka Paunuhos.
7: Sathe, 65 inch ko smart TV, refrigerator, washing machine, lagayat 350 banda badi akarshak upaharharu pani.
8: Ghar rangao, khushi banao. Upahar Jitne Avasar Pao.
6: Barger Pins.
9: सस्तो, राम्रो अनि टिकाउ फर्निचर खोज्दै हुनुहुन्छ? सम्झनुहोस् सोफा हब काठमाडौँ। गिव यो अफिस एन्ड होम द स्टाइल यु वान्ट। सोफा हबका शाखाहरू काठमाडौँ, पोखरा, बिर्तामोड, चितवन, नेपालगञ्ज, धनगढी, बुटवल र हेटौडा। मजाले टिक्ने, सस्तो पनि, राम्रो पनि। नेपालकै नम्बर वान सोफा फ्याक्ट्री, सोफा हब काठमाडौँ। सम्पर्क 9851152589।

0: Toilet Bunny, yeah. Extreme energy drink.
1: From the pioneers of fiber home internet and IPTV technology in Nepal, for the first time in Nepal, XGS FiberTech enabled multi-gig internet connection via net XGS Extreme with up to 10 Gbps speeds and 8 times better performance and reliability. Collaborate like never before. Game like never before. Communicate like never before. Packages starting from 2 Gbps. Available now.
2: Sanchar madhyam chalairanu bhayeko cha wa chalaune manasthiti ma hunuhuncha. Samjhanuhos news karkhanalai.
3: रिपोर्टर देखि फोटो भिडियो जर्नलिस्ट भएनन् वा टेक्स्ट एडिटर नभएर तनावमा हुनुहुन्छ अथवा आफ्नो मिडियालाई अझ सशक्त र फरक बनाउन चाहनुहुन्छ भने सम्झनुहोस् न्यूज कारखाना तपाईँको मिडियाको सहयोगी न्यूज कारखानाले दैनिक रूपमा राजनीतिक आर्थिक सामाजिक खेलकुद स्वास्थ्य मनोरञ्जन सहित विश्लेषणात्मक र खोजमूलक सबै क्षेत्रको समाचार र भिडियो उपलब्ध गराउनेछ सम्पर्क नम्बर 01594912 98511717 र 98494645469 newskarkhana.com
2: The largest news agency of Nepal, Babar Mahal, Kathmandu.

0: तपाईँ सुन्दै हुनुहुन्छ नेपाली पप गीतहरू रेडियो काठमाडौँ 92.1 मेगाहर्जको नॉनस्टॉप पप गीतहरूको साथमा
1: सबैको मन जित्न सफल श्रेष्ठ टेलरिङ।

0: वैदिक आयुर्वेद सेवा प्राली टांगला चौक कृतिपुर काठमाडौँ
1: ब्रांड टू बी एसोसिएटेड विथ स्माइल ब्रेक एवरी आवर 25 मिनट्स इट्स टाइम फॉर रेडियो काठमाडौँ स्माइल ब्रेक
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्राली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गए, त्यहाँको औषधि खासी, अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला कान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छाय सूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
1: Smile on your face, spirit in your heart.
6: दैनिक रु 197 रु 50,00,000 बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवन को लागि।
8: रंग बहार, रंग बहार।
9: बर्जर संगै उपहारे उपहार। बम्परमा यामाहा रेजियार।
8: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
9: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
8: बर्जर पेन्स।
10: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केबल पाँच दशक देखि
1: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा।
2: सबै रेन्जका स्मार्टफोन, ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानो सँग एक्सचेन्जको सुविधा।
3: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन, ब्याज दर 0%।
2: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज,
3: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू।
2: BDS मोबाइल हब, KL टावर, चावहिल, ग्राउन्ड फ्लोरमा भित्र पस्ने बित्तिकै देब्रेपट्टि।
1: विस्तृत जानकारी र हाम्रा अफरहरूका लागि फोन नम्बर 9809656509 र 9809101579, साथै BDS मोबाइल हबको फेसबुक, टिकटक लगायत सोसल मिडियामा पनि हेर्न सक्नुहुन्छ।
2: हाम्रो प्रतिबद्धता सस्तो मूल्य, गुणस्तरीय र इमानदारीता।
1: BDS मोबाइल हब, KL टावर, चावहिल।

0: सात आकर्षक सुविधाले सजिएको स्टुडेन्ट इन्टरनेसनल हेल्थ प्लस बेनिफिट अधिकतम $50,000 ट्युसन फी कभर गर्दै लिभिङ खर्चदेखि अस्पताल बिलसम्म व्यक्तिगत दुर्घटना सुरक्षादेखि ऋणको इएमआई सहायतासम्म र अभिभावकको व्यक्तिगत दुर्घटना समेत समेट्दै तपाईँको शैक्षिक यात्रामा भरोसाको साथ। थप जानकारीका लागि www.neco.com.np मा लगइन गर्नुहोस्। नेको इन्स्योरेन्स लिमिटेड।
1: बीमा गरौँ, सुनिश्चित रहौँ।
2: नयाँ ठाउँमा ट्राभल गर्न कसलाई मन लाग्दैन र नेपाल होस् या विदेश जता गए पनि म सधैँ कस्मो नेपाल ट्राभल्स एन्ड टुर्स प्राइभेट लिमिटेडलाई नै सम्झन्छु। सस्तो, विश्वासिलो र भरपर्दो मात्रै कहाँ हो र फोन गरेको केही बेरमै हातैमा टिकट पाउनुहुनेछ, छैन त गजब।
3: फोन नम्बर 01443919 कस्मो नेपाल ट्राभल्स एन्ड टुर्स प्राइभेट लिमिटेड, गैरीधारा, काठमाडौँ।
4: शिखरको अटो प्लस बीमा, बीमा क्षेत्रकै नौलो शिखर इन्स्योरेन्सको अटो प्लस बीमा योजना अन्तर्गत रासकट्टी हटाउने, नयाँ सवारी साधन पुनर्स्थापना र दैनिक सवारी भाडा, यातायात खर्च गरी तीन प्रकारका अतिरिक्त लाभ पाइन्छन्। चार पाङ्रे र दुई पाङ्रे निजी सवारी साधन हुनेले मात्र लिन सक्नेछन्। सवारी साधन पूर्ण क्षति भएमा वा चोरी भएमा पनि कम्पनीले नयाँ सवारी साधन उपलब्ध गराउँछ।
5: थप जानकारीका लागि नजिकैको शिखर इन्स्योरेन्स कम्पनीका शाखाहरूमा सम्पर्क गर्नु। हटलाइन नम्बर 16614444141।

0: तपाईँ सुन्दै हुनुहुन्छ नेपाली पप गीतहरू रेडियो काठमाडौँ 92.1 मेगाहर्जको नॉनस्टॉप पप गीतहरूको साथमा
1: सबैको मन जित्न सफल श्रेष्ठ टेलरिङ

0: तपाईँ सुन्दै हुनुहुन्छ नेपाली पप गीतहरू रेडियो काठमाडौँ 92.1 मेगाहर्जको नॉनस्टॉप पप गीतहरूको साथमा
1: सबैको मन जित्न सफल श्रेष्ठ टेलरिङ।

0: brand to be associated with Smart Break. Every hour, 55 minutes, it's time for Radio Kathmandu Smart Break. Smart people, the intelligent choice.
1: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा।
2: सबै रेन्जका स्मार्टफोन, ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानोसँग एक्सचेन्जको सुविधा।
3: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन, ब्याज दर 0%।
2: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज।
3: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू।
2: BDS Mobile Hub, KL Tower, Chawa Hill, Ground Floor ma, Bhitra Pasne Bittike, Devre Patti.
1: Bistrit Jankari ra Hamra Offer Haruka Lagi. Phone number 9809-56509 ra 9809-101579. Sathai BDS Mobile Hub ko Facebook, TikTok lagayat social media ma pani herna saknuhuncha.
2: Hamro pratibaddhata, sasto mulya, gunastariya ra imandarita.
1: BDS Mobile Hub, KL Tower, Chawa Hill.

0: अब सुबिसुको इन्टरनेट तथा टिभीको नयाँ जडान र नवीकरणमा पाउनुहोस् रु 1,00,000 निःशुल्क स्वास्थ्य बिमा। शर्त तथा नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि 01-4235-888 वा www.subisu.net.np।
1: वातावरण संरक्षण गर्नु हामी सबैको दायित्व हो। विकासको क्रियाकलाप सञ्चालन गर्दा वातावरणीय प्रभावको पूर्व मूल्याङ्कन गरेर मात्र सञ्चालनको अनुमति दिने गरौँ। अत्याधिक वायु प्रदूषण, ध्वनि प्रदूषण गर्ने सवारी साधनहरू, कल कारखानाहरू, रासायनिक भट्टीहरू आदिलाई तिनीहरूबाट हुने प्रदूषणको मात्राका आधारमा मापदण्ड तयार गरी कार्यान्वयन गर्ने जस्ता कार्य गरौँ। फोहोर मैला व्यवस्थापन, वृक्षारोपण र संरक्षण, प्राकृतिक स्रोत साधनको समुचित प्रयोग, वातावरण प्रदूषण सम्बन्धी चेतनामूलक कार्यक्रम स्थानीय स्तरबाट सञ्चालन गरौँ। छाडा पशु चौपाय नियन्त्रण तथा व्यवस्थापन गरौँ। बागमती सभ्यतालाई बचाउँदै भावी सन्ततिलाई पनि बागमती सभ्यताबारे जानकारी दिँदै जाउँ। जनहितका लागि गोकर्णेश्वर नगरपालिकाद्वारा जारी सन्देश।
2: सस्तो, राम्रो अनि टिकाउ फर्निचर खोज्दै हुनुहुन्छ? सम्झनुहोस् सोफा हब काठमाडौँ। Give your office and home the style you want. Sofa Hub का शाखाहरू काठमाडौँ, पोखरा, बिरतामोड, चितवन, नेपालगंज, धनगढी, बुटवल र हेटौडा। मजाले टिक्ने, सस्तो पनि, राम्रो पनि। नेपालकै नम्बर वन सोफा फैक्ट्री सोफा हब काठमाडौँ। सम्पर्क 9851152589।
3: के तपाईँ कामको खोजीमा हुनुहुन्छ या फुर्सदको समयलाई सदुपयोग गर्दै घरमै बसेर वा थोरै समय दिएर राम्रो आमदानी गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हाम्रो हस्तकला उद्योगमा उनका आकर्षक सामानहरू उत्पादन गर्नका लागि केही मेहनती महिला तथा पुरुष कर्मचारीहरूको आवश्यकता परेको हुँदा साधारण लेखपत भएका जो कोहीले पनि यो काम गर्न सक्नुहुनेछ। हाम्रा सुविधाहरू: वर्षको 2 पटक बोनसको व्यवस्था भएको, कर्मचारी बिमाको सुविधा भएको, दैनिक खाजाको व्यवस्था भएको, बिना ब्याज सापत्ति सुविधा, निशुल्क तालिमको सुविधा, महिनामा 20,000-50,000 कमाउन सकिने, योग्यता सामान्य लेखपत। विस्तृत जानकारीका लागि वीरेन्द्र चोक काडाघारी, सम्पर्क नम्बर 97-68-91-49-67 र 014-911-77। हजुर, सिप सिक्न र आत्मनिर्भर बन्न आजै सम्पर्क गर्नुहोस्।
4: रेडियो काठमाडौँ 92.1 स्टुडियो टाइम 6 PM
5: पावर्ड बाइ
6: तपाईको जीवनमा रंग भर्दै चीजका अप्लायन्सेसहरू 100% कपर वायर प्रयोग गरिए केबल तथा सम्पूर्ण पार पुर्जाहरू ISI प्रमाणित 3 वर्षको वारेन्टी युक्त
7: चेज मिक्सर ग्राइन्डर
2: मजाले टिक्ने सस्तो पनि राम्रो पनि नेपालकै नम्बर वन सोफा फ्याक्ट्री सोफा हब काठमाडौँ
8: ओम हस्पिटल वी केयर फर यु
9: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छानामुनि
8: निजी क्षेत्रको अग्रणी अस्पताल
9: ओम हस्पिटल एन्ड रिसर्च सेन्टर चावेल काठमाडौँ।

0: तपाईँ सुन्दै हुनुहुन्छ नेपाली लोक तथा दोहोरी गीतहरू।
1: रेडियो काठमाडौँ 92.1 मेगाहर्जको नॉनस्टप लोक गीतहरूको साथमा
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: Hospital and Resource Center.
1: Brand to be associated with Speed Break. Every hour, 10 minutes, it's time for Radio Kathmandu Speed Break.
2: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छानामुनि
3: 25 वर्षदेखि स्वास्थ्य उपचारमा निरन्तर सेवारत निजी क्षेत्रको अग्रणी अस्पताल
2: ओम हस्पिटल एन्ड रिसर्च सेन्टर चावेल काठमाडौँ
3: फोन नम्बर 01-42-76-225 र 01-45-76-225 ओम हस्पिटल वी केयर फर यु
1: 92.1 एट द स्पीड अफ लाइफ
4: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा
5: सबै रेन्जका स्मार्टफोन ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानो सँग एक्सचेन्जको सुविधा
6: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन ब्याज दर 0%
5: सम्पूर्ण ब्रान्डका मोबाइल लाइफ

0: रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज,
1: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू।
0: BDS मोबाइल हब, KL टावर, चाबहिल, ग्राउन्ड फ्लोरमा भित्र पस्ने बित्तिकै देब्रेपट्टि।
2: विस्तृत जानकारी र हाम्रा अफरहरूका लागि फोन नम्बर 9809656509 र 9809101579, साथै BDS मोबाइल हबको फेसबुक, टिकटक लगायत सोसल मिडियामा पनि हेर्न सक्नुहुन्छ।
0: हाम्रो प्रतिबद्धता सस्तो मूल्य, गुणस्तरीय र इमानदारीता।
2: BDS मोबाइल हब, KL टावर, चावहिल।
3: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: गुणस्तरीय प्लम्बिङको परिवर्तन नाम
6: मार्बल का सीपीपीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिका द्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बल का यूपीपीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
7: सुरक्षा घरको साथ जीवन भरको।

0: तपाईँ सुन्दै हुनुहुन्छ नेपाली लोक तथा दोहोरी गीतहरू।
1: रेडियो काठमाडौँ 92.1 मेगाहर्जको नॉनस्टप लोक गीतहरूको साथमा
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।

0: वैदिक आयुर्वेद सेवा प्राली टांगला चौक कृतिपुर काठमांडू
1: ब्रांड टू बी एसोसिएटेड विथ स्माइल ब्रेक एवरी आवर 25 मिनट्स इट्स टाइम फॉर रेडियो काठमांडू स्माइल ब्रेक
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्राली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात घोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषधि खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला कान्त सुनाल पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
1: स्माइल ऑन योर फेस, स्पिरिट इन योर हार्ट।
6: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवन को लागि।
8: रंग बहार
9: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार।
8: बर्जर पेंस ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
9: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
8: बर्जर पेंस।

0: Teleponia. Extreme energy drink.
1: नयाँ ठाउँमा ट्राभल गर्न कसलाई मन लाग्दैन र नेपाल होस् या विदेश जता गए पनि म सधैँ कस्मो नेपाल ट्राभल्स एन्ड टुर्स प्राइभेट लिमिटेडलाई नै सम्झन्छु। सस्तो, विश्वासिलो र भरपर्दो मात्रै कहाँ हो र फोन गरेको केही बेरमै हातैमा टिकट पाउनुहुनेछ, छैन त गजब।
2: फोन नम्बर 01443910 कस्मो नेपाल ट्राभल्स एन्ड टुर्स प्राइभेट लिमिटेड गैरीधारा काठमाडौँ।

0: तपाईँ सुन्दै हुनुहुन्छ नेपाली लोक तथा दोहोरी गीतहरू।
1: रेडियो काठमाडौँ 92.1 मेगाहर्जको नन-स्टप लोक गीतहरूको साथमा
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।

0: सस्तो, टिकाउ अनि आकर्षक यूपीवीसी झ्याल ढोकाका लागि हामीलाई सम्झनुहोस्। क्षमा देवी बिल्डिङ मटेरियल्स प्राइभेट लिमिटेड, मुख्य कार्यालय कौशलटार भक्तपुर, शाखा कार्यालय कलमकी ढुङ्गे अड्डा पिपल बोटचोक काठमाडौँ।
1: पावर ब्रॉडकास्टिंग, कीप लिसनिंग।
2: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा।
5: सबै रेन्जका स्मार्टफोन, ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानो सँग एक्सचेन्जको सुविधा।
6: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन, ब्याज दर 0%।
5: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज,
6: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू।
5: BDS मोबाइल हब, KL टावर, चाबहिल, ग्राउन्ड फ्लोरमा भित्र पस्ने बित्तिकै देब्रेपट्टि।
4: विस्तृत जानकारी र हाम्रा अफरहरूका लागि फोन नम्बर 9809656509 र 9809106159, साथै BDS मोबाइल हबको फेसबुक, टिकटक लगायत सोसल मिडियामा पनि हेर्न सक्नुहुन्छ।
5: हाम्रो प्रतिबद्धता सस्तो मूल्य, गुणस्तरीय र इमानदारीता।
4: BDS मोबाइल हब, KL टावर, चावहिल,

0: देखि ऋणको ईएमआई सहायतासम्म र अभिभावकको व्यक्तिगत दुर्घटना समेत समेट्दै तपाईँको शैक्षिक यात्रामा भरोसाको साथ थप जानकारीका लागि www.neco.com.np लगइन गर्नुहोस्। नेको इन्स्योरेन्स लिमिटेड।
1: बीमा गरौँ, सुनिश्चित रहौँ।
2: सबैको मन जित्न सफल श्रेष्ठ टेलरिङ।
3: आफ्नै व्यावसायिक भवन श्रेष्ठ टेलरिङ कम्प्लेक्स मैती देवी चोक सँगै आराधना कम्प्लेक्स बाग बजार चावेल चोक र केएल टावर वर्ल्ड ट्रेड सेन्टर त्रिपुरेश्वरमा
4: यथेष्ट पार्किङको सुविधा भएको सटिङ सुटिङ र रेडिमेडको लागि श्रेष्ठ टेलरिङ।

0: brand to be associated with Smart Break. Every hour, 55 minutes, it's time for Radio Kathmandu Smart Break. Smart people, the intelligent choice.
1: आयोडिन युक्त नुन खाऊ, मानसिक फुर्ती र शारीरिक शक्ति बढाऊ।
2: सधैं दुई बालबालिका चिन्ह भएको प्याकेटको आयो न्यू शक्ति र भानु नुन मात्रै खाने गरौं।
1: दुई बालबालिका चिन्ह भएको प्याकेटमा राखिएको आयोडिन युक्त नुन नै किन प्रयोग गर्ने?
2: गलगाँड नियन्त्रण गर्न,
1: मानसिक र बौद्धिक क्षमता विकासको लागि,
2: लाटो लठेब्रोपन नियन्त्रण गर्न,
1: पुनरुत्पादन क्षमताको वृद्धि गर्न
2: र बाल मृत्यु दर घटाउन।
1: नेपाल सरकारले सन् 2016 एनडीएचएस सर्वे गर्दा उपयुक्त मात्रामा आयोडिन भएको नुन उपभोग गर्ने 5 वर्ष मुनिका बालबालिकाको संख्या करिब 94.5% पुगेको छ।
3: साल्ट ट्रेनिङ कर्पोरेसन लिमिटेड।
4: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा।
5: सबै रेन्जका स्मार्टफोन, ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानो सँग एक्सचेन्जको सुविधा।
6: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन, ब्याज दर 0%।
5: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज,
6: हेभी डिस्काउन्ट र समय अनुसार स्पेशल अफरहरू।
5: BDS Mobile Hub, KL Tower, Chavo Hill, Ground Floor ma, bhitra pasne bittikai debre pati.
4: Bistrit jankari ra hamra offer haruka lagi, phone number 9809565509 ra 9810015079. Sathai BDS Mobile Hub ko Facebook, TikTok lagayat social media ma pani herna saknuhuncha.
5: Hamro pratibaddhata, sasto mulya, gunastariya ra imandarita.
4: BDS Mobile Hub, KL Tower, Chavo Hill.
7: रंग बहार रंग बहार
8: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
7: बर्जर पेंसले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
8: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
7: घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ। बर्जर पेंस

0: Toilet Bunny, yeah. Extreme energy drink.
1: जहाँ विश्वास छ मनले चिताएको इच्छा पूरा हुन्छ। जय मनोकामना भक्त। कतै विश्वासले त कतै यहाँका मनोरम दृश्यले तान्छ। कोही भन्छन् माताको दर्शन गर्न पनि केही कारण चाहिन्छ। भक्ति, आस्था र विश्वासलाई जोड्दै तपाईँको सेवामा सदा तत्पर नेपालकै पहिलो केवलकार मनकामना केवलकार, बाल वृद्ध अपाङ्ग मैत्री केवलकार, मनकामना केवलकार।
2: के तपाईँ कामको खोजीमा हुनुहुन्छ या फुर्सदको समयलाई सदुपयोग गर्दै घरमै बसेर वा थोरै समय दिएर राम्रो आमदानी गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हाम्रो हस्तकला उद्योगमा उनका आकर्षक सामानहरू उत्पादन गर्नका लागि केही मेहनती महिला तथा पुरुष कर्मचारीहरूको आवश्यकता परेको हुँदा साधारण लेखपत भएका जो कोहीले पनि यो काम गर्न सक्नुहुनेछ। हाम्रा सुविधाहरू: वर्षको दुई पटक बोनसको व्यवस्था भएको, कर्मचारी बिमाको सुविधा भएको, दैनिक खाजाको व्यवस्था भएको, बिना ब्याज सापत्री सुविधा, निशुल्क तालिमको सुविधा, महिनामा 20,000-50,000 कमाउन सकिने, योग्यता सामान्य लेखपद। विस्तृत जानकारीका लागि वीरेन्द्र चोक काँडाघारी, सम्पर्क नम्बर 97-68-91-49-67 र 014-911-77। हजुर, सिप सिक्न र आत्मनिर्भर बन्न आजै सम्पर्क गर्नुहोस्।
3: Radio Kathmandu 92.1 Studio Time 7 PM
4: Powered by तपाईको जीवनमा रंग भर्दै चीजका अप्लायन्सेसहरू 100% कपर वायर प्रयोग गरिए केबल तथा सम्पूर्ण पार पुर्जाहरू ISI प्रमाणित 3 वर्षको वारेन्टी युक्त
5: चेज मिक्सर ग्राइन्डर ओम हस्पिटल वी केयर फर यू।
6: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छाना मुनि
7: निजी क्षेत्रको अग्रणी अस्पताल
6: ओम हस्पिटल एन्ड रिसर्च सेन्टर चावेल काठमाडौँ।
0: एक्सट्रिम एनर्जी ड्रिंक।

परिवर्तन सम्भव छ। नमस्कार, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो काठमाडौँ 92.1 को विशेष प्रस्तुति कार्यक्रम काठमाडौँ विशेषको साथमा छु म तपाईँकी कार्यक्रम प्रस्तोता ओम सरा घरती मगर। कार्यक्रम काठमाडौँ विशेष तपाईँ हाम्रो ब्रोडकास्टिङ कम्पनी प्रणालीद्वारा सञ्चालित रेडियो काठमाडौँ 92.1 मेगाहर्जसँगै हाम्रो आधिकारिक वेबसाइट www.radiokathmandu.com, हाम्रो पात्रो नेपाली पात्रो र फेसबुकमा रेडियो काठमाडौँ 92.1 मेगाहर्ज मार्फत संसारभरिकै साथ सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी दिनभरिका प्रमुख समाचार, समसामयिक गतिविधि, राजनैतिक, शिक्षा, स्वास्थ्य, मौसम, सामाजिक विषयसँगै देश विदेशका महत्वपूर्ण घटनाक्रमबारे जानकारी र विश्लेषण प्रस्तुत गर्नेछौ। तपाईँलाई अपडेट राख्ने उद्देश्यसहित तयार पारिएको आजको विशेष यात्रामा अब शुरू गरौं दिनभरिका प्रमुख समाचारका मुख्य शीर्षकहरू। प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रसंघ महासभामा जेएनजी आन्दोलन, त्यसपछिको सफल निर्वाचन र वर्तमान सरकारका प्राथमिकतादेखि रसुवाको भोटेकोशी बाढीले पुर्याएको विनाशकारी क्षति तथा जलवायु संकटका कारण नेपालले भोगिरहेको असरलाई अन्तर्राष्ट्रिय समुदाय समक्ष प्रस्तुत गर्दै विकसित देशबाट जलवायु वित्त प्रविधि हस्तान्तरण र जलवायु न्यायका लागि क्षतिपूर्ति तथा सहयोगको माग राख्ने। विनाशकारी भोटेकोशी बाढीपछि राहत र उद्धारका लागि प्रधानमन्त्री राहत कोषमा 13.23 अर्ब रूपियाँ भन्दा बढी मौजा, विपद प्राधिकरण मार्फत 1 अर्ब रूपियाँ प्रभावित क्षेत्रमा निकासा। प्रधानमन्त्री बालेन्द्र शाह र निजी क्षेत्रका प्रतिनिधिबीच 2 घण्टा छलफल, लगानी प्रवर्धन, रोजगारी सृजना र व्यावसायिक वातावरण सुधारदेखि चीनसँगको व्यापार सहज बनाउन रसुवा नाका शीघ्र पुनर्स्थापनासम्म विषयमा मन्थन। प्रधानमन्त्री बालिन शाह र न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर एक्सन लक्सन बीच टेलिफोन वार्ता, भोटेकोशी बाढीपछि उद्धार तथा बेपत्ता विदेशीको खोजीबारे जानकारी दिँदै 20 लाख न्यूजील्याण्ड डलर सहयोगको लागि धन्यवाद। सभामुख डीपी अरियालको अध्यक्षतामा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रतिनिधि सभाको असोज 15 गतेसम्मको सम्भावित कार्यतालिका आवश्यक परिमार्जनसहित स्वीकृति गर्यो। दशै अघि असोज 16 गतेसम्म सदन सञ्चालन गर्ने विषयमा पनि छलफल। प्रतिनिधि सभाको बैठक भदौ 30 गतेसम्मका लागि स्थगित, कार्यसूचीमा रहेका विभिन्न विधेयकमाथिको छलफल तथा निर्णय प्रक्रिया पूरा भएपछि सभामुख डुलप्रसाद अर्यालद्वारा अर्को बैठक आइतबार दिउँसो 1 बजे बस्ने गरी बैठक स्थगित गरियो। नेपाली कंग्रेस सभापति गगन थापालाई 25 नेताको अपील, पार्टीभित्रको विवाद अन्त्य गर्दै एकता कायम गर्न 15 महाधिवेशनको कार्यतालिका स्थगित गरी तत्काल निर्णय वार्ता थाल्न आग्रह।

नेकपाका सांसद वर्षमान पुनको सरकारलाई चेतावनी, सत्तै सत्तामा टिक्छु भन्ने भ्रमबाट मुक्त हुनुहोस्, युवाका प्रश्न र सन्तुष्टि नसुनिएको रूपमा विद्रोह हुन सक्ने भन्दै पूर्व प्रधानमन्त्रीका तस्विर हेरेर सत्य स्वीकार्न आग्रह। राजसभा सांसद खगेन्द्र सुनारद्वारा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई तत्काल बर्खास्त गर्न सरकारसँग माग, भ्रष्टाचारको आरोपमाथि छानबिन नगरी कार्कीलाई पदमा राखिएको भन्दै प्रश्न। चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र फँसेका कर्मचारी सकुशल रहेको आशा बढ्यो, प्रति ध्वनि र शिशु हावा सुनिएपछि उद्धारमा नयाँ आशा जागेको कुलमान घिसिङको भनाए। नेकपाका प्रमुख सचेतक युवराज दुलालद्वारा एजीपी प्रणाली तत्काल सञ्चालनमा ल्याउन सरकारसँग माग, अनलाइन सिस्टममा जाने भनेको सरकार फेरि कागजी युगमा फर्किनु विडम्बना, ह्याकिङबारे निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न आग्रह। राजसभा सांसद आशिका तामाङद्वारा ग्यास अभावप्रति सरकारको आलोचना, ग्यासका लागि मन्त्री फेर्दै जाने हो भने ग्यासको लाइन भन्दा मन्त्रीको लाइन लामो हुन्छ, ग्यास उपलब्ध गराउन नसके दाउरा खोजेर भात पकाऊ भन्न सरकारलाई चुनौती। जेएनजी सहितको शालिग विवादमा निर्माण संयोजक अर्जुन थापाको स्पष्टीकरण, फिनिसिङ नसकिँदै हतारमा उठाइएपछि कसरी अनुहार मिल्छ, वास्तविकता नबुझी मूर्तिकारलाई दोष दिएको भन्दै गुनासो। राजविराजमा अस्पताल बाहिर प्रसूति घटनाबारे छानबिन हुँदैछ, दोषीलाई कारवाही हुन्छ, स्वास्थ्य मन्त्री निशा मेहताको भनाई। घटनाको सत्य तथ्य पत्ता लगाउन नेपाल मेडिकल काउन्सिल र मन्त्रालयका प्रतिनिधि सहित 5 सदस्यीय टोली राजविराज पुग्यो। आमा र नवजात शिशुलाई अस्पताल ल्याइ उपचार तथा स्याहार भइरहेको मन्त्रीद्वारा जानकारी। सेवामा देखिएका कमी कमजोरी सुधार गर्दै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता। छानबिन प्रतिवेदनपछि दोषी देखिए कानून बमोजिम कारवाही गरिने चेतावनी। एक दशकदेखि लगभग निष्क्रिय युटिएलको लाइसेन्स रद्द, कम्पनीको चलचल सम्पत्ति रोका राखी सरकारी बाँकी सर असुल उपर गर्न लिलामी प्रक्रियामा लैजाने प्राधिकरणको निर्णय। उद्धव थापा सहित 7 नेतालाई पार्टीका कुनै पनि गतिविधिमा सहभागी नगराउन राप्रभाको निर्देशन, काठमाडौँ चितवन दोलखा र धादिङ जिल्ला समितिलाई पत्र पठाइयो। भोटेको सिबाडीपछि उद्धारदेखि सबको डीएनए पहिचानसम्म 8 देशका टोली नेपालमा सक्रिय, परराष्ट्र मन्त्रालयले पुनर्निर्माणका लागि 6 खर्ब 35 अर्ब रुपियाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान सार्वजनिक गर्यो। काठमाडौँ महानगरपालिकाका तत्कालीन इन्जिनियर रामबाबु महतो सहित 4 जना विरूद्ध 4.5 करोडको सम्पत्ति शुद्धिकरण मुद्दा दायर, श्रीमती साली र साडु भाइलाई समेत प्रतिवादी बनाउँदै विगतको दोब्बर जरिवाना, सम्पत्ति जफतको माग। सडकमय प्रसूति प्रकरणमा राजसभा सांसद अच्युतम लामिछानेको आशंका, सरकारलाई असफल बनाउन कोही पनि प्रयोग हुनु हुँदैन, घटनाको वास्तविकता बुझेर सही सूचना बाहिर ल्याउन आग्रह। ग्यासको कालोबजारी विरूद्ध प्रहरी अपरेशन तीव्र, 2 दिनमा उपत्यका विभिन्न स्थानबाट 894 सिलिण्डर बरामद गर्दै गैरकानूनी भण्डारण र कृत्रिम अभाव सिर्जना गर्ने विरूद्ध अनुसन्धान अघि बढाइयो। भोटेको सिबाडीपछि आपूर्ति प्रणालीमा समस्या बढ्दा ग्यासको कालो बजारी र तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्नेलाई कारवाही गर्न विक्रेता महासंघको माग, वास्तविक समस्यामा परेका उपभोक्तालाई प्राथमिकतामा राखेर सहज आपूर्ति गर्न आग्रह। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको मानवीय मामिला सम्बन्धी अवैतनिक सल्लाहकारमा विश्व विजय प्राजुली नियुक्त, भटीको सिबारीपछि राहत, उद्धार र पुनर्स्थापनालाई प्रभावकारी बनाउन जिम्मेवारी। जेएनजी आन्दोलनमा सहभागी भएकालाई जेलबाट रिहा गर्न ढिलाइ भएको भन्दै राजसभा सांसद अप्सना बानुको असन्तुष्टि, आन्दोलनमा सहभागी हुनु अपराध भए सामाजिक सञ्जालबाट आह्वान गर्नेलाई पनि जेल हालौं। भिजिट र व्यक्तिगत श्रम भिसामा दुवै जाने नेपाली ठगीमा पर्न थालेपछि महावाणिज्य दूतावासको उच्च सतर्कता अप्नाउन आग्रह, दलालको फन्दाबाट बस्न वैधानिक र संस्थागत रोजगार भिसा मार्फत मात्र जान अपील। जापानमा रहेका नेपालीको सवारी चालक अनुमति पत्र प्रमाणीकरण प्रक्रिया सहज बनाइयो, अब टोकियो स्थित नेपाली राजदूतावासबाटै सिधै प्रमाणीकरण हुने भएपछि कन्सुलर सेवा विभाग धाउनुपर्ने झन्झटको अन्त्य। विदेश भ्रमणको आगमन तथा प्रस्थान विवरण अब नागरिक एपबाटै लिन सकिने, राहदानी लेख गरेर घरबाटै विवरण हेर्न र डाउनलोड गर्न मिल्ने भएपछि अध्यागमन विभाग धाउनुपर्ने झन्झटको अन्त्य। बाढी पीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सोदा ग्रुपको ठूलो सहयोग, सरकारको दैवी प्रकोप उद्धार कोषमा 3 करोड 51

लाख 51,000 नगद सहित 3 करोड 81,000 51,000 रुपियाँ भन्दा बढीको आर्थिक तथा खाद्यान्न राहत उपलब्ध। पाँच थरको मेक्लाजुङमा इन्द्रकुमार दमाईको हत्या आरोपमा 43 वर्षीय आमा र 17 वर्षीय छोरा पक्राउ। बन्सोरो र दाउराले हत्या गरी रूखमा झुण्डाएर करिब 500 मिटर तल भीर पाखामा सफालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलासा। कृष्ण भीरमा अवरोध 10 सडक खुलाउन 10 मेसिन र 15 प्राविधिकद्वारा दैनिक 14 घण्टा काम। भदौमा शान्तसम्म ग्यास बुलेट मालवाहक र एम्बुलेन्स सहित अत्यावश्यक सवारी सञ्चालन गर्ने लक्ष्य। मलेसिया रोजगारीमा सिन्डिकेट कायम गरी प्रतिस्पर्धा संकुचित गर्न खोजेको आरोपमा 25 म्यानपावर कम्पनीमाथि सरकारको छानबिन र कारवाही प्रक्रिया अघि बढ्यो। स्थापना कालदेखिको कारोबारको मलेसिया पठाउने अधिकार पाएको आधार समेत अनुसन्धान गरिँदै। पोखरामा फेवाताल र 85 जोड्ने 52 करोड बजेट सहित जैविक पदमार्ग निर्माण हुने। निर्माण व्यवसायले अक्टोबर 15 सम्म बुलपत्र पेश गर्न सक्ने। निर्माण सम्झौता भएको 3 महिनाभित्र काम शुरू भएर 18 महिनामा सक्नुपर्ने। भोटेकोशी बाढीबाट सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको मूल्याङ्कन गर्न पूर्वाधार विकास मन्त्रालयले समिति गठन गर्यो। यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा गठित समितिले 15 दिनभित्र क्षति र क्षतिपूर्तिको आधारबारे प्रतिवेदन पेश। हरितालिका तीजका लागि पशुपतिनाथमा विशेष तयारी। सुरक्षा भीड व्यवस्थापन सरसफाई र सहज दर्शनका लागि 7 उपसमिति परिचालन। बाढ़ी प्रभावित क्षेत्रमा 24 घण्टामै 52 नयाँ बिरामी थपिए। 49 जनामा ज्वरो र 2 जनामा झाडा कडा झाडा पखेला देखिँदा रसुवामा मात्रै बिरामी संख्या 319 पुग्यो। नेपालका लागि अमेरिकी दूतावासकी कार्यवाहक राजदूत मेगन बोल्डिनले परराष्ट्र मन्त्री शिशिर खनालसँग भेटवार्ता गरिन्। भेटमा बोल्डिनले भोटेकोशीबारे पीड़ित प्रति समवेदना व्यक्त गर्दै सहयोग गर्ने प्रतिबद्धता जनाइन्। अमेरिकाले बाढ़ी पीड़ितका लागि 40 लाख अमेरिकी डलर भन्दा बढ़ीको मानवीय सहायता परिचालन। र न्यूयोर्कमा सेप्टेम्बर 11 आक्रमणको 25 स्मृति दिवस मनाइँदै पूर्व राष्ट्रपतिहरू सहित पीड़ितका परिवार सहभागी 2,977 बत्तीको ड्रोन प्रदर्शन सहित कड़ा सुरक्षा व्यवस्था। हजुर आदरणीय श्रोता मित्र, यहाँले भर्खरै सुन्नुभयो आज दिनभरका प्रमुख खबरका शीर्षकहरू। त्यस पछाडि हामी यहाँको माझमा केही समाचारहरू, केही समाचारको विस्तृत विवरणसहित विस्तृत रूपमा चाहिँ जानकारी आदान प्रदान गर्ने प्रयास गर्नेछौँ। यति बेला तपाईँ रेडियो काठमाडौँ 92.1 MHz सुनिरहनु भएको छ। हामीलाई विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ। यस कार्यक्रम चाहिँ विशेष गरी यहाँको माझमा दैनिक रूपमा साँझ 7 बजे को समयमा करिब आधी घण्टाको समयसम्म चाहिँ यहाँहरूले रेडियो काठमाडौँ 92.1 MHz मार्फत सुन्न पाउन सक्नुहुनेछ। यस कार्यक्रममा विशेष त हामी दिनभरिका प्रमुख समाचारहरू विस्तृत रूपमा चर्चा तथा परिचर्चा गरिरहेका हुन्छौँ। सो त्यसै क्रममा हामीले जोड्न चाह्यौँ प्रधानमन्त्रीले जलवायु न्यायका लागि राष्ट्रसङ्घ महासभामा उठाउन लागेका 5 विषयको बारेमा यहाँहरूको माझमा चाहिँ हामी विस्तृत रूपमा जानकारी प्रदान गर्ने प्रयास गर्नेछौँ। प्रधानमन्त्री बालिन शाहले संयुक्त राष्ट्रसङ्घ महासभाको जलवायु र त्यसबाट सिर्जित प्रकोपको विषयमा 5 विषयमा विश्वको ध्यान आकर्षण गराउने खबर चाहिँ यति बेला प्राप्त भएको छ। सेप्टेम्बर 24 उहाँले महासभामा सम्बोधन गर्ने तय भएको छ। उक्त सम्बोधनमा मुख्य रूपमा प्रधानमन्त्रीले फोकस गर्ने विषयबारे परराष्ट्र मन्त्रालयले चाहिँ आज जानकारी दिएको छ। मन्त्रालयका अनुसार प्रधानमन्त्रीले जलवायु परिवर्तन र त्यसबाट सृजित प्रकोपबाट नेपालीले बारम्बार भोग्नु परेको जनधनको ठूलो क्षतिबारे विश्व समुदायको ध्यान आकर्षण गर्नुहुनेछ। नेपालले नगन्य कार्बन उत्सर्जन गरे तापनि जलवायु परिवर्तनका नकारात्मक असरहरू भोग्नु परिरहेको विषयलाई प्रस्तुत गर्नुहुनेछ। यस सन्दर्भमा नेपालले हानि नोक्सान कोष लगायतका निकायबाट तत्काल र उचित क्षतिपूर्ति प्राप्त गर्ने जस्ता जलवायु न्याय सम्बन्धी विषयमा विश्व समुदायलाई आह्वान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपालमा जलवायु उत्थानशील पूर्वाधार निर्माण गर्ने, जलवायु चुस्त कृषि प्रबन्धन गर्न र सरकारवालाहरूको क्षमता विकास गर्न आवश्यक प्रविधि र जलवायु वित्त सहज सहुलियतपूर्ण
रूपमा उपलब्ध गराउन धनी र विकसित मुलुकहरूलाई अपील गर्नुहुनेछ। नेपाली प्रकृति मैत्री जीवनशैली 46% भन्दा बढी जंगल, विशाल हिमालय क्षेत्र र वृहत नदी प्रणाली मार्फत विश्व वातावरण संरक्षण र प्रबन्धनमा पुर्याइदिए आएको योगदानको बारेमा जानकारी गराउने परराष्ट्र मन्त्रालयले जनाएको छ। यस पछाडि यहाँहरूको माझमा हामी गरिमा हत्या प्रकरणबारे केही विषय यहाँहरूको माझमा जोड्न चाह्यौँ। 12 सिमराकी सानी बालिका गरिमा चौधरीको अपहरण, जबरजस्ती करनी तथा हत्या प्रकरणमा 12 जिल्ला अदालतले 2 बालकलाई बाल सुधार गृहमा पठाउने र अन्य 10 प्रतिवादीलाई तारेकमा राखेर रिहा गर्ने आदेश दिएको छ। अदालतका न्यायाधीश प्रकाश कुमार अधिकारीको इजलासले भदौ 24 गते 2 बालकलाई प्रपक्षको लागि बाल सुधार गृहमा पठाउने आदेश दिएको हो। अदालतले ती 2 बालक विरूद्ध संकलित बयान, सपरीक्षण प्रतिवेदन, चिकित्सीय परीक्षण, डीएनए परीक्षण, मनोसामाजिक परामर्श प्रतिवेदन लगायतका प्रमाणलाई आधार मानेको आदेशपत्रमा उल्लेख छ। अदालतले कानूनको विवादमा परेका बालबालिका विरूद्ध अभियोगमा माग दाबी अनुसार सजाय हुन सक्ने आधार देखिएको भन्दै पूर्वक मुद्दाको प्रपक्ष अघि बढाउन आदेश गरेको हो। साथै पीड़ित पक्षलाई तत्काल अन्तरिम क्षतिपूर्ति उपलब्ध गराउन 2,00,000 रूपियाँ पीड़ित राहत कोषबाट उपलब्ध गराउन सम्बन्धित निकायलाई पत्राचार गर्न आदेश दिएको छ। यसै गरी बिहिबार अदालतको त्यही घटनामा अभियोगमा लागेका 10 प्रतिवादीलाई तारिकमा राखेर पूर्वपक्ष गर्न आदेश दिएको छ। न्यायाधीश प्रकाश कुमार अधिकारीको इजलासले सोही घटनाका प्रतिवादीहरू जितपुर सिम्रा उपमहानगरपालिका एका प्रोग्रेस चौधरी सहित 10 रिहा गर्न आदेश दिएको हो। प्रोग्रेस चौधरीलाई 20,000 धरौटी र अन्य 9 साधारण तारिकमा रिहा गर्ने आदेश आएको छ। प्रतिवादीहरू प्रोग्रेसका बुवा इन्द्रजीत, आमा बबिता, पत्नी पुष्पा, दिदी ममताका साथै सविता चौधरी, बिन्दु चौधरी, टेकबहादुर थापा मगर, नवीन विक, शेष हसमुनि निल र साधारण तारेकमा छाडेको हो। घटनामा उनीहरूको संलग्नता पुष्टि हुने पर्याप्त प्रमाण नदेखिएकाले रिहा गरिएको आदेशमा उल्लेख छ। बालिकाका बुवा मनोज चौधरीले दिएको किटानी जाहेरीको आधारमा प्रहरीले उनीहरूमाथि अपहरण, शरीर बन्धक, जबरजस्ती करनी र कर्तव्य ज्यान मुद्दा अदालतमा अभियोजन गरेको थियो। घटनामा उनीहरूको संलग्नता देखिने ठोस प्रमाण नदेखेपछि अदालतले उनीहरूलाई रिहा गर्ने आदेश दिएको उल्लेख गरिएको छ। गत साउन 31 गते जितपुर स्थित सिमरा उपमहानगरपालिका एकै स्टेज प्रोग्रेस चौधरीको घरमा खेल्न गएका बेला गरिमा बेपत्ता भएकी थिइन्। भदौ 2 गते साँझ भक्तिनगर स्थित एक घरमा उनको शव फेला परेको थियो। यो घटनाको देशव्यापी रूपमा सरको विरोध र दोषीमाथि कडा कार्यवाहीको माग गरिएको थियो। भदौ 6 गते सरकारसँगको 3 सहमति पश्चात परिवारजनले शव बुझेका थिए। परिवारजनले सो घटनामा 2 बालक सहित 12 प्रतिवादी बनाएर जाहेरी दिएका थिए। त्यस पछाडि हामी जोड्न चाहन्छौँ ग्रीन आर्मी पछिल्लो समय सामाजिक सञ्जाल लगायत विभिन्न माध्यममा चर्चामा आएको विषय ग्रीन आर्मी। सो ग्रीन आर्मी विरुद्ध चाहिँ सर्वोच्चमा परेको रिटबारे यहाँहरूको माझमा चाहिँ हामी विस्तृत रूपमा यी कुराहरू जोड्नेछौँ। र सुवागढीको बाढीपछि प्रभावितको उद्धार तथा राहतमा खटिएको ग्रीन आर्मी विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। ग्रीन आर्मीले नेपाली सेनाको झैमिल्दो जुल्दो पोसाक, दर्जा र चिन्ह प्रयोग गरेकाले त्यसलाई रोक्नुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको हो। अधिवक्ताहरू साम्ब राज अरियाल, पूर्ण बहादुर साउद, गोविन्द राम परियार र विष्णुवर सिंह थापाले नेपालको संविधान तथा प्रचलित कानून विपरीत गैर सरकारी संस्थाले सैनिक प्रकृतिको संरचना, पोसाक, दर्जा र चिन्ह प्रयोग गरेको दावी गरेका छन्। उनीहरूले ग्रीन आर्मीको दर्ता खारेजीको माग राखी प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, समाज कल्याण परिषद, काठमाडौँ जिल्ला प्रशासन कार्यालय, गोकर्णेश्वर नगरपालिका र कम्पनी रजिस्ट्रारको कार्यालयलाई पनि विपक्षी बनाएका छन्। शुक्रबार दायर भएको रिटको पहिलो पेशी आगामी सोमबार तोकिएको छ। रिट निवेदकहरूले ग्रीन आर्मी नेपाललाई सामान्य गैर सरकारी संस्थाका रूपमा मात्र हेर्न नमिल्ने जिकिर गरेका छन्। निवेदकहरू अनुसार कम्पनी रजिस्ट्रारको कार्यालयमा उक्त संस्था ग्रीन आर्मी नेपाल नाममा दर्ता भएको छ। संस्थाले वातावरण संरक्षण, युवा नेतृत्व, सामाजिक सेवा तथा विपद व्यवस्थापन लगायतका क्षेत्रमा काम गर्ने उद्देश्य राखेको आफ्नो सार्वजनिक विवरणमा उल्लेख गरेको छ। तर संस्थाले आफूलाई मिलिटरी
इन्सिप्याट संरचना भएको युवा संगठनका रूपमा प्रस्तुत गरेको सदस्यहरूलाई क्याडेट ब्रिगेडियर मार्शल र चिफ मार्शल जस्ता सैनिक प्रकृतिका दर्जामा विभाजन गरेको तथा वेबसाइटमा चिफ मार्शलर्स चेयरपर्सन र क्याडेट जस्ता पदनाम प्रयोग गरेको रिटमा उल्लेख छ। यसै गरी संस्थाले आर्मी शब्द प्रयोग गर्नका साथै सैनिक शैलीको संरचना, सैन्य पदनाम, पोसाक दर्जानी, चिन्ह बोट तथा रेडियो सेट लगायतका सामग्री प्रयोग गर्ने गरेको निवेदकहरूको दावी रहेको छ। यसबाट सर्वसाधारणमा उक्त संस्था नेपाली सेना वा राज्यका अन्य सुरक्षा निकायसँग सम्बन्धित संगठन भएको भ्रम सृजना हुन सक्ने रिटमा दावी गरिएको छ। रिटमा हालैको विपदमा ग्रीन आर्मी नेपालका सदस्यहरू नेपाली सेनासँग मिल्दोजुल्दो सैनिक शैलीको पोसाक र दर्जानी चिन्ह जहित उद्धार तथा राहतमा खटिएको दृश्य संचार माध्यम मार्फत सार्वजनिक भएकोले त्यो आपत्तिजनक रहेको उल्लेख गरिएको छ। यस घटनाले गैर सरकारी संस्थाको सैनिक प्रकृतिको पहिचान र राज्यका सुरक्षा निकायबीचको सीमाबारे गम्भीर प्रश्न उठाएको निवेदकहरूको जिकिर रहेको छ। निवेदकहरूले यस्तो दृश्यले नागरिकमा सुरक्षा निकाय सम्बन्धी भ्रम सृजना गर्नुका साथै नेपालको राष्ट्रिय सुरक्षा, नागरिक पहिचान र राज्यका सुरक्षा संस्थाको विशिष्ट संस्थागत पहिचानमाथि समेत असर पार्न सक्ने तर्क गरेका छन्। रिट अनुसार नेपालको संविधानले राष्ट्रिय सुरक्षा, सार्वभौम सत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई संवेदनशील विषयका रूपमा ग्रहण गरेको छ। नेपाली सेना राष्ट्रिय स्वतन्त्रता, सार्वभौम सत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षाका लागि एक संगठनका रूपमा रहने संवैधानिक व्यवस्था रहेको छ। संविधानको धारा 267 राष्ट्रिय सुरक्षासँग सम्बन्धित नेपाली सेनाको संवैधानिक भूमिकालाई स्पष्ट गरेको छ। त्यसै गरी सत्तारूढ दल राजसभाले राइट टू रिकल सम्बन्धी दस्तावेज निर्माणका लागि पार्टी महामन्त्री समेत रहेका सांसद विपिन कुमार आचार्यको समेत जगतुमा समिति गठन गरेको छ। पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार आचार्यको समेत जगतुमा 11 सदस्यीय समिति गठन गरेको हो। उहाँका अनुसार भदौ पाँचको केन्द्रीय समिति बैठकको निर्णय बमोजिम सडन गठन भएको छ। समितिमा विपिन कुमार आचार्य संयोजक, गणेश प्राजुली सदस्य, मनिष झा सदस्य, समीक्षा बास्कोटा सदस्य, अनुष्का श्रेष्ठ सदस्य, सुलभ खरेल, मनिष खनाल, सुशान्त वैदिक, गजला ससीम मेकरानी, करिश्मा कठरिया र प्रमोद नेउपाने सदस्य रहेका छन्। हजुर, यहाँको माझमा विभिन्न राजनैतिक समसामयिक विषयबारेमा जानकारी दियौं। अन्तिममा जो भोटेकोसी बाढीमा मृतकहरूको संख्या चाहिँ यहाँलाई पुनः एकपटक यहाँहरूको माझमा अवगत गराउन चाह्यौँ। 1385 पुगेको छ भने बेपत्ता हुनेमा 5130 र उद्धार गरिएकामा 13676, त्यसै गरी घाइतेमा 7655 र सुरक्षाकर्मी परिचालनमा 21022 सुरक्षाकर्मी परिचालन गरिएको कुरा पनि यहाँहरूलाई जाँदा जाँदै चाहिँ रसुवा बाढेबारे पछिल्लो अपडेट यहाँहरूको माझमा मृत्यु, बेपत्ता, उद्धार, घाइते र सुरक्षाकर्मी परिचालनबारे पछिल्लो अपडेट पुनः जानकारी गराउँदै आजको यसरी कार्यक्रम काठमाडौँ विशेष मार्फत यहाँको माझबाट म ओम सरा घरती मगर छुट्टिने आज्ञा माग्छु। भोलिको श्रृङ्खलामा यहाँको माझमा पुनः यही कार्यक्रम काठमाडौँ विशेष लिएर पुनः उपस्थित हुनेछु। त्यतिन्जेलसम्मका लागि मलाई बिदा दिनुहोस्। रेडियो काठमाडौँ 92.1 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार। परिवर्तन सम्भव छ।

0: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: इन्जिनियर म्याडम याद रहोस् मेरो यो घरमा नेपाल टपको पिपिआर पाइप मात्र प्रयोग होस्
3: किन राजेशजी
2: किनकि यो सजिलैसँग जडान गर्न सकिन्छ र यसको जोड यस्तो पर्फेक्ट हुन्छ कि उस्तोसम्म लिकेज हुँदैन यसको जडानमा हानिकारक रसायन प्रयोग नहुनाले मेरो परिवार र जडान गर्ने टेक्निसियनको स्वास्थ्यमा कुनै असर पर्दैन र यसको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार परीक्षण गरिन्छ 1,00,000 भन्दा बढी घरमा प्रयोग भएको नेपालको नम्बर 1 पिपिआर पाइप मैले त प्रयोग गरे तपाईँहरूलाई पनि प्रयोग गर्ने सल्लाह दिन्छु नेपाल टप सब ठिकठाक

0: कहिले पनि एक्सट्रीम एनर्जी ड्रिंक.
1: सुन, चाँदी र हिराका लागि पहिले जस्तो न्युरोड धाउने जमाना गए, अब नमस्ते ज्वेलर्स आइपुग्छ.
2: शुद्ध सुनको फिनिसिङ र आकर्षक डिजाइनका टिपिकल गहनादेखि नयाँ अत्याधुनिक राशि अनुसारका बहुमूल्य पत्थर जडित घर गहना अब सुलभ मूल्यमा. बिना रसायनका गहना बनाउने ठाउँमा गई पछि बिक्री गर्दा सुनको पूरा मूल्य पाउनुहोस्.
1: उपत्यकाकै एक VIP ज्वेलर्स,
3: नमस्ते ज्वेलर्स,
4: महाराजगंज चोकबाट देब्रेपट्टि दोस्रो घर बाँसबारी जाने बाटो. फोन नम्बर 43 79 349 र 98 5 10 78 2 86.
5: नयाँ ठाउँमा ट्राभल गर्न कसलाई मन लाग्दैन र नेपाल होस् या विदेश, जता गए पनि म सधैँ कस्मो नेपाल ट्राभल्स एन्ड टुर्स प्राइभेट लिमिटेडलाई नै सम्झन्छु. सस्तो, विश्वासिलो र भरपर्दो मात्रै कहाँ हो र फोन गरेको केही बेरमै हातैमा टिकट पाउनुहुनेछ, छैन त गजब.
6: फोन नम्बर 01443 9190. कस्मो नेपाल ट्राभल्स एन्ड टुर्स प्राइभेट लिमिटेड, गैरीधारा, काठमाडौँ.
7: सबैको मन जित्न सफल श्रेष्ठ टेलरिङ,
8: आफ्नै व्यवसायिक भवन श्रेष्ठ टेलरिङ कम्प्लेक्स मैती देवी चोक सँगै आराधना कम्प्लेक्स बाग बजार, चावेल चोक र केएल टावर, वर्ल्ड ट्रेड सेन्टर त्रिपुरेश्वरमा
9: यथेष्ट पार्किङको सुविधा भएको सटिङ सुटिङ र रेडिमेडको लागि श्रेष्ठ टेलरिङ.
10: शिखरको अटो प्लस बीमा, बीमा क्षेत्रकै नौलो शिखर इन्स्योरेन्सको अटो प्लस बीमा योजना अन्तर्गत रासकट्टी हटाउने, नयाँ सवारी साधन पुनर्स्थापना र दैनिक सवारी भाडा, यातायात खर्च गरी 3 प्रकारका अतिरिक्त लाभ पाइन्छन्. 4 पाङ्रे र 2 पाङ्रे निजी सवारी साधन हुनेले मात्र लिन सक्नेछन्. सवारी साधन पूर्ण क्षति भएमा वा चोरी भएमा पनि कम्पनीले नयाँ सवारी साधन उपलब्ध गराउँछ.
11: थप जानकारीका लागि नजिकैको शिखर इन्स्योरेन्स कम्पनीका शाखाहरूमा सम्पर्क गर्नु. हॉटलाइन नंबर 16 614 44 41.
12: रेडियो काठमांडू 92.1 MHz.
13: सामाजिक रूपांतरण का लागि यो हो
14: CIM. अहिले बेलुकीको 7:30 बजेको छ. सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर.

0: सीआईएनको साझा खबरबाट सन्तोष गन्धर्वको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। प्रधानमन्त्री राहत कोषमा कुल 13 अर्ब 23 करोड़ रूपियाँ भन्दा धेरै जम्मा। बाढ़ीबाट अहिलेसम्म 1386 जनाको मृत्यु। 5,000 अझै सम्पर्कविहीन। होल्डिङ सेन्टरमा राखिएका 25 जनामा झाडा पखाला।
1: झाडा पखालाको केस 25 देखिएको छ, कलेरा चाहिँ छैन। अब किन चाहिँ यो क्राइसिसको बेला मात्रै हामी यसरी काम गर्छौँ, किन अगाडि बढ्दैनौँ भन्ने कुरा पूर्णै पाठ सिकायो हजुर अहिले।
0: बाढ़ी प्रभावितको उद्धारपछि स्वास्थ्य सुरक्षा अर्को चुनौती बन्दै। बाढ़ी पीड़ितलाई प्रलोभन, दबाव र झुट्टा आश्वासन दिने जोखिम।
2: किशोरी बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू यौन शोषण, लैङ्गिक हिंसा, दुर्व्यवहार, मानव बेचबिखन तथा अन्य प्रकारका हिंसा र उत्पीड़नको जोखिममा पर्न सक्ने अवस्था रहेको हुँदा
0: 15 महाधिवेशनको कार्यतालिका स्थगन गरी वार्तामा बस्न काङ्ग्रेस इतर पक्षको माग। अस्पतालले भर्ना नलिएपछि गेटमै बच्चा जन्मिएको घटनापछि 6 जना कर्मचारी बर्खास्त। कृष्णवीर क्षेत्रमा नयाँ ट्र्याक खोल्न 10 मेसिनको तीव्र प्रयोग।
3: 11-12 मेसिनहरू लगाएर त्यहाँको जनशक्ति इक्विपमेन्टहरू सम्पूर्ण प्रयोग गरेर एकदमै फास्ट ट्र्याकमा काम भइरहेको कुरा पनि मैले यहाँलाई जानकारी गराउन चाहन्छु।
0: र जापानमा हुने 20 एसियन गेम्समा नेपालबाट 21 खेलका 135 खेलाडी सहभागी हुने। औपचारिक उद्घाटन भने सेप्टेम्बर 19।
4: हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: भोटेकोसीको विनाशकारी बारीले निम्त्याएको संकटमा र राहत वितरणको क्रममा पनि राजनीतिको हुनु दुःखद कुरो हो। यस्तो बेलामा दलहरूले राजनैतिक दूरी बिर्सिएर सबैले सबैलाई सहयोग गरेर मानवीयताको प्रदर्शन गर्न भावी सन्ततिलाई समेत सिकाउनु पर्ने अवस्था देखिएको छ। अब खबर सन्तोषी रावलबाट।
5: भोटेकोसी बाढ़ी प्रभावित क्षेत्रमा स्वास्थ्य सम्बन्धी जोखिम समेत देखिन थालेको छ। विभिन्न होल्डिङ सेन्टरमा रहेका 25 जनामा झाडा पखाला देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले सिंहदरबारमा आज बसेको प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा प्रभावित नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै 25 जनामा झाडा पखाला देखिएको बताउनुभयो।
1: झाडा पखालाको केस 25 देखिएको छ, कलेरा चाहिँ देखिएको छैन। अब किन चाहिँ यो क्राइसिसको बेला मात्रै हामी यसरी काम गर्छौँ, किन अगाडि बढ्दैनौँ भन्ने कुरा पूर्णै पाठ सिकायो हजुर अहिले। किन भन्दाखेरि अघि मैले त्यो च्यालेन्जेस र अब हुनुपर्ने कुरामा पनि त्यही नै राखेको छु। अब हजुरहरूलाई भन्नुपर्दा यो स्वास्थ्य मन्त्रालयबाट निर्माण हुने घरहरू कस्तो भौगोलिक अवस्थामा ठाउँमा बन्छन् र कस्तो बन्छन् भनेर क्लाइमेट रेजिलियन्ट कन्स्ट्रक्सन भन्ने कुरा आएको छ, त्यो सिस्टम सुरु भएको छ हजुर अहिले। जसले गर्दाखेरि तापक्रम धेरै भएको ठाउँमा बनाउँदाखेरिको घर र चिसोमा बन्ने घरमा चाहिँ केही फरक आउने गरी कामहरू भएको छ। यो सबै क्षेत्रले होलिस्टिक रूपमा सोच्नुपर्ने हुन्छ, नट ओन्ली कन्स्ट्रक्सनको मात्रै कुरा नभएर अरू हिसाबमा पनि हुन्छ।
5: डाक्टर देवकोटाका अनुसार विभिन्न संयन्त्र मार्फत संकलन गरिएको तथ्याङ्कका आधारमा बाढ़ी प्रभावित नागरिकको प्रारम्भिक संख्या आकलन गरिएको हो। बाढ़ीपछि विस्थापित नागरिकको ठूलो संख्या होल्डिङ सेन्टरमा रहँदा सरसफाई, स्वच्छ खानेपानी, शौचालय तथा खाद्य सुरक्षाको व्यवस्थापन स्वास्थ्यका दृष्टिले महत्वपूर्ण हुन्छ। अहिले 25 जनामा झाडा पखाला देखिनु संख्या ठूलो नभए पनि अस्थायी शिविरमा बसोबास गर्ने धेरै मानिसहरूमा संक्रमण फैलिन सक्ने जोखिम देखिएको स्वास्थ्यविदहरूको भनाइ छ। डाक्टरहरूले विशेष गरी बिरामीको उपचारसँगै खानेपानीको नियमित परीक्षण, सरसफाई, फोहोर व्यवस्थापन र स्वास्थ्य निगरानीलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन्। यसैबीच बाढ़ी प्रभावित क्षेत्रमा उद्धारपछि होल्डिङ सेन्टरमा रहेका महिला, बालबालिका तथा अन्य जोखिममा रहेका समूहको सुरक्षालाई लिएर सरकारले थप सतर्कता अपनाउनु पर्ने देखिएको छ। प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले बाढ़ी प्रभावित क्षेत्रका होल्डिङ सेन्टरमा महिला बालबालिका तथा जोखिममा रहेका समूहको सुरक्षाका लागि हेल्प डेस्क स्थापना गरी सम्पर्क व्यक्ति तोक्न सरकारलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकले पीड़ितको सुरक्षा र आवश्यक सहयोगका लागि होल्डिङ सेन्टरमै हेल्प डेस्कको व्यवस्थापन गर्न निर्देशन दिएको समितिकी सभापति आकृति अवस्थीले जानकारी दिनुभयो।
2: महिला, किशोरी, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू यौन शोषण, लैङ्गिक हिंसा, दुर्व्यवहार, मानव बेचबिखन तथा अन्य प्रकारका हिंसा र उत्पीडनको जोखिममा पर्न सक्ने अवस्था रहेको हुँदा यस्तो जोखिम न्यूनीकरण तथा प्रभावकारी नागरिकको सुरक्षा र संरक्षण सुनिश्चित गर्न जोखिममा रहेका समूहलाई लक्षित गरी प्रत्येक राहत शिविर तथा अस्थायी आश्रय स्थलमा सम्पर्क व्यक्ति तथा हेल्प डेस्कको व्यवस्था, महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयलाई महिला तथा सामाजिक मामिला समिति निर्देश गर्दछ।
5: सभापति अवस्थीले विपदको संवेदनशील अवस्थाको दुरूपयोग गर्दै पीड़ितलाई रोजगारी, राहत, घर फर्काउने वा सुरक्षित स्थानमा पुर्याउने नाममा प्रलोभन, दबाव तथा झुटा आश्वासन दिने जोखिम रहेको बताउनुभयो। यसैबीच भोटेकोशी बाढ़ीको 17 दिन अहिलेसम्म 1386 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा धेरै चितवनमा 364 जनाको शव भेटिएको थियो। नवलपरासी पूर्वमा 228, नवलपरासी पश्चिममा 222, नुवाकोटमा 169, रसुवामा 185, गोर्खामा 77, धादिङमा 70 र तनहुँमा 38 जनाको शव फेला परेको हो। काठमाडौँमा उपचारका क्रममा 2 जनाको मृत्यु भएको छ। प्राधिकरणका अनुसार अझै 5130 जना सम्पर्कविहीन छन्। बाढ़ीमा परेर घाइते भएका मध्ये 261 जना उपचारपछि डिस्चार्ज भएको प्राधिकरणका प्रवक्ता शान्ति महतले सीआईएनलाई जानकारी दिनुभयो।
6: अहिलेसम्म हाम्रो मानवीय क्षति चाहिँ 1386 तथ्याङ्क छ। त्यसरी सम्पर्कविहीन चाहिँ करिब 5000 नै हुनुहुन्छ अझै पनि। उद्धार गरिएको संख्या चाहिँ 13702 रहेको छ। अहिले हामीले विभिन्न 19 अस्पतालहरूमा चाहिँ अझै पनि घाइतेहरू उपचाररत हुनुहुन्छ। त्यसमा 266 जना चाहिँ डिस्चार्ज भइसक्नु भएको छ भने 338 जना चाहिँ उपचारमा आउनु भएको थियो अहिलेसम्म।
5: अहिलेसम्म 13676 जनाको उद्धार भएको छ। अहिले नुवाकोटका होल्डिङ सेन्टरमा 2615 जना, रसुवामा 775 र धादिङमा 295 जना रहेका छन्। गत भदौ 10 गते रसुवाको भटेकोशी नदीमा आएको बाढ़ीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल 13,23,10,81,267 रूपियाँ जम्मा भएको छ। कोषमा जम्मा भएको उक्त रकम मध्ये 9 वाणिज्य बैंकका खाताहरूमा 9,68,23,55,25 रूपियाँ मौजात रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। मुगलिन नारायणगढ़ सड़क खण्डको कृष्णभीर क्षेत्रमा नयाँ ट्र्याक खोल्न 10 मेसिन प्रयोग गरिएको छ। आज 8 दिन पनि पूर्ण रूपमा यातायात सञ्चालन हुन नसकेपछि तीव्र गतिका रूपमा काम भइरहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले सीआईएनलाई जानकारी दिनुभयो।
7: अब ट्र्याक खोलिसकेपछि त्यसलाई चाहिँ ग्राभलिङ गरेर अब यो महिनाभित्र यावी लोडहरू, अत्यावश्यक अब ग्यास त्यस्तै गरी इन्धनका गाडीहरू लगायतका सवारी साधनहरू चलाउन मिल्ने गरी काम भइरहेको छ। र अब अहिले त्यहाँ चाहिँ प्राविधिक टोलले अब त्यो मेसिनहरू पनि अब 11-12 मेसिनहरू लगाएर त्यहाँको जनशक्ति इक्विपमेन्टहरू सम्पूर्ण प्रयोग गरेर एकदमै फास्ट ट्र्याकमा काम भइरहेको कुरा पनि मैले यहाँलाई जानकारी गराउन चाहन्छु।
5: सड़क छिटो सञ्चालनमा ल्याउने 15 प्राविधिकको सुपरिवेक्षणमा 10 मेसिन तथा उपकरण परिचालन गरी दैनिक 14 निरन्तर काम भइरहेको छ। नेपाली काँग्रेसभित्रको आन्तरिक विवाद र किचल्लो उत्सर्गमा पुगेका बेला पार्टीका 25 नेताले पार्टीको सम्पूर्ण एकताका लागि अपील गर्दै साझा वक्तव्य जारी गरेका छन्। देश गम्भीर संकटमा रहेको र राजनैतिक अस्थिरता बढ़िरहेको भन्दै उनीहरूले काँग्रेसलाई एकबद्धता बनाउन शुक्रबार नेतृत्वको ध्यानाकर्षण गराएका हुन्। महालक्ष्मी उपाध्याय डिना, सुरेन्द्र पाण्डे, श्याम घिमिरे, जीवन बहादुर शाही लगायत 25 नेताहरूको हस्ताक्षर रहेको प्रेस विज्ञप्तिमा पार्टीभित्रको आन्तरिक कलहले काँग्रेसलाई मात्र नभई समग्र राष्ट्रिय राजनीतिलाई नै गलत दिशामा धकेलेको चिन्ता व्यक्त गर्नुभएको हो। नेताहरूले 15 महाधिवेशनको कार्यतालिका तत्काल स्थगन गर्न पार्टीका दुवै पक्षबीच यथाशीघ्र सम्पूर्ण एकताका लागि निर्णायक वार्ता आरम्भ गर्न माग गरेका छन्।
8: हामी हेरेका अब अग्नि यहाँ भनिहाल्नुभयो चौध महाधिवेशन केन्द्रीय कार्य समितिमा रहेका सहमहामन्त्रीज्यू दिनाको संयोजकत्वमा अनि हाम्रो मुख्यमन्त्री पूर्व मुख्यमन्त्री वर्तमान मुख्यमन्त्री हामी सबैको भनाइकन सबै पार्टीलाई मिलाएर लाने अझै पनि अन्तिम कोसिस गरौँ भनेर हामीले पार्टी सभापति गगन थापालाई आमन्त्रण गरेका थियौँ र उहाँ आउनुभयो र हामीले के कुरा राख्यौँ भने जुन पहिला एकताका आठ बुझे पाँच बुझेको छलफल भएको थियो त्यही बमोजिम नै अगाडि गयौँ भने यसले चाहिँ पार्टीलाई मजबुत गर्छ अहिलेको परिवेशमा पार्टीलाई टुक्र्याएर जानु हुँदैन।
5: सप्तरीको गजेन्द्र नारायण सिंह अस्पतालले 6 कर्मचारीलाई कामबाट हटाएको छ। अस्पतालले आज एक सूचना प्रकाशित गर्दै डाक्टर उषा देव सहित सुरक्षा गार्ड देवकान्त झासम्मलाई कामबाट हटाएको जनाएको हो। देव र झासहित स्टाफ नर्स दय मनिषा कुमारी शाह र सजन चौधरी कास रेणु ठाकुर र स्वीपर कृष्ण महतलाई कामकाजबाट हटाएको अस्पतालले जनाएको छ। उनीहरूलाई छानबिन समितिले प्रतिवेदन नदिएसम्म कामबाट हटाएको अस्पतालको प्रसूति व्यथा लागेकी एक महिलाले सड़क पेटीमै बच्चा जन्माउन बाध्य भएको विषयमा आलोचना भएपछि अस्पतालले कर्मचारीहरू हटाएको हो। बाढ़ीले सार्वजनिक यातायात क्षेत्रमा पारेको प्रभावका विषयमा क्षतिको मूल्याङ्कन गर्न पूर्वाधार विकास मन्त्रालय समिति गठन गरेको छ। यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा आज गठित समितिले सार्वजनिक यातायात क्षेत्रमा भएको क्षतिपूर्तिको आधार तथा यससँग सम्बन्धित अन्य विषयको अध्ययन गरी 15 दिनभित्र आवश्यक राय सुझाव सहितको प्रतिवेदन मन्त्री समक्ष पेश गर्नेछन्। साझा खबरमा अब खेल खबर। जापानको आइची नागोयामा आयोजना हुने 20 एसियन गेम्समा नेपालबाट 21 खेलका 135 खेलाड़ी सहभागी हुने भएका छन्। सेप्टेम्बर 19 अक्टोबर 4 हुने एसियन गेम्समा नेपालबाट 135 खेलाड़ी सहित 211 सदस्यीय टोली सहभागी हुने भएको हो। यसअघि नेपालबाट 22 खेलमा 137 खेलाड़ी सहभागी हुने तय थियो, तर ब्रेकिङ डान्स र उसुका एक एक खेलाड़ी घटेका छन्। एसियन गेम्स अन्तर्गत बास्केटबल खेलको प्रतिस्पर्धा हिजोबाट शुरू भइसकेको छ भने औपचारिक उद्घाटन सेप्टेम्बर 19 हुनेछ।
0: सन्तोषी रावल। बेली ब्रिजको प्रयोगमा हतार नगरी पालै पालो गर्न आग्रह।
9: पैदल यात्रीहरू हिँड्दाखेरि अलिकति सावधानी अप्नाउनु पर्ने हुन्छ। पुलको दाहिना राइट ह्यान्ड र लेफ्ट ह्यान्ड गडरतिर चाहिँ छिर्नु भएन, खोलामा खस्ने सम्भावना हुन्छ।
0: रसुवामा हैजा नलाग्ने खोप लगाइँदै विशेष श्रृङ्खला मिलिजुली नेपाली। फेरि विनाशकारी बाढीको जोखिम कति, विज्ञसँगको कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
11: 6 बाल बालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोसिलो खाना दिन सुरु गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अन्डा, दुधजन्य पदार्थ, साग सब्जी, फलफूल र अन्य स्थानीय पोसिलो खानेकुरा समावेश गरौं।
10: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याउँ।
12: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौँ। चाउचाउ र जङ्क फुड भन्दा पोषिलो खानेकुरा बाँडौँ।
11: वर्ल्ड भिजन इन्टरनेसनल नेपाल र सिआइएन।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब विशेष श्रृंखला मिलिजुली नेपाली।
13: साझा खबरमा अब मिलिजुली नेपाली। रसुवा र नुवाकोट जिल्लाका बाढ़ी प्रभावित क्षेत्रमा हैजा लाग्न नदिने खोप लगाउने काम भइरहेको छ। तपाईँले यो खोप लगाउनु भएको छ कि छैन? छैन भने आफूलाई पाएक पर्ने खोप केन्द्रमा गएर हैजा रोग विरूद्धको खोप लगाउनुहोस् है। जनस्वास्थ्य कार्यालय रसुवाका प्रमुख निरोध घरती मगर।
14: हाम्रो रसुवा जिल्लामा अहिले 9 होल्डिङ सेन्टर हो। हिजो चाहिँ उत्तरका गाउँपालिका होल्डिङ सेन्टरबाट चाहिँ चारवटा केन्द्र होल्डिङ सेन्टरमा सुरु भएको छ भने आज सम्पूर्ण होल्डिङ सेन्टरबाट नै खोप सेवा आजदेखि सञ्चालन भएको छ। यो हैजा चाहिँ एकदमै शीतको फैलन सक्ने एकदम संक्रामक रोग भएको हुनाले यो खोप लगाइसकेपछि यो सम्भावित यसको आउटब्रेक चाहिँ हामीले नियन्त्रण गर्न सक्छौँ। त्यसो त्यही भएर यो अहिले फेरि यो मौसम पनि त्यस्तै महामारीजन्य रोगहरू फैलिने अवस्थाको मौसम भएको हुनाले यो खोप चाहिँ लगाउनु अति एकदमै महत्त्वपूर्ण छ। एक वर्षदेखि माथिका सम्पूर्ण जनसङ्ख्यालाई चाहिँ हैजाभित्र खोप दिइनेछ। एक वर्षदेखि माथिका सम्पूर्ण उमेर समूहले साबिकको प्रत्येक वडाबाटको खोप केन्द्रबाट हामीले यो खोप सेवा प्रदान गरेका छौँ। खोप अभियान मार्फत यो सम्पूर्ण रसुवाका जनतालाई गर्भवती सुत्केरी र सम्पूर्ण यो दीर्घ रोगी सबैले खोप जहिले मिल्ने हो। अलिक कडा ज्वरो र पखाला लागिरहेको व्यक्तिहरू चाहिँ अलिक खोप नलिउन नमिल्ने हो। यी खोप पनि यो धनुषङ्कार वृद्धको खोप पनि हामीले अभियानको रूपमा नभएर उद्धार कर्मी र स्वास्थ्य कर्मीहरू जो चाहिँ उद्धार कार्यमा खटिनु भएको छ र स्वास्थ्य कर्मी उहाँहरूलाई चाहिँ यो खोप पनि हामीले लगाइरहेका छौँ। यो चाहिँ यो पनि प्रत्येक वडाबाट प्रत्येक खोप केन्द्रबाट नै हामीले चाहिँ यो खोप पनि प्रदान गरेका छौँ भने अब केही दिनमा एक हप्ता पछाडि फेरि हामीले 6 महिनादेखि 15 वर्षसम्मका सम्पूर्ण बालबालिकाहरूलाई दादुरा रुबेला वृद्धको खोप पनि प्रदान गर्नेछौँ।
13: हैजा टिटी दादुरा रुबेला खोप लगाउने दिन र समय चाहिँ स्वास्थ्य चौकी महिला स्वास्थ्य स्वयंसेविका वा वडाका जनप्रतिनिधिसँग बुझ्न सक्नुहुन्छ। तपाईँ नुवाकोटको विदुर नगरपालिका वडा नम्बर 1 बस्नुहुन्छ। वडा कार्यालयले अहिले बाढ़ी प्रभावितको परिचय खुल्ने कार्ड बनाइरहेको छ। हामीले वडा अध्यक्ष लेनिन रञ्जितलाई यो कार्ड कसले बनाउन पाउँछन् र किन बनाउन जरुरी छ भनेर सोधेका छौं।
15: तीन प्रकारको परिचय पत्र हामीहरूले बनायौं, एउटा रातो, निलो र पहेँलो। रातो चाहिँ हामीहरूले जसको घर पूर्ण या आंशिक रूपमा क्षति भएको छ हामीले त्यो वर्गलाई रातो कार्ड बनायौं।

0: अनधिकृत रूपमा अरूले चाहिँ भूकम्पमा जस्तै दावी नगरोस् भन्ने हिसाबमा रातो कार्ड बनायौँ। निलो कार्ड पनि लगभग लाखौँ रुपियाँ लगानी गरेर जसले व्यवसाय गरिरहेका छन् उहाँहरू पनि पीडित नै हो, उहाँहरू पनि सुविधामा वञ्चित नहोस् भनेर त्यो वर्गीकरण चाहिँ निलो कार्ड चाहिँ हामीले उहाँहरूलाई त्यसरी दियौँ। र अर्को बनायौँ पहेँलो कार्ड, जसले कोठा भाडामा लिएर बसिरहेका छन् उहाँहरू पनि त पिडितै हो, उहाँहरूलाई पनि राहतका नगरपालिकाले सामग्री दिनुपर्छ भनेर उहाँहरूले चाहिँ पहेँलो कार्ड बनायौँ। कार्ड बनाउन वडा कार्यालयमा आउनु पर्यो, हामीले चाहिँ त्यहाँ जसका घर क्षति भएका छन् उहाँहरूको हामीहरूसँग नाम छ, अनि जसका पसल जसले नगरपालिकामा दर्ता गरेर लगानी गरेर बसेका छन् उहाँहरूको पनि रेकर्ड हामीसँग त छ, तैपनि त्यसलाई भेरिफिकेसनको लागि हामीले सूचना निकालेर उहाँहरूलाई वडा कार्यालयमा आएर तपाईँहरूले आफ्नो घरबेटीको नाम र आफ्नो पसलको नाम या व्यापार गरेको फर्मको नाम र व्यक्तिको नाम टिपाइदिनु भनेर हामीले सूचना आह्वान गर्यो। त्यो अन्तर्गतको उहाँहरूको नाम आयो र कोठामा भाँडामा बस्नेहरूलाई पनि तपाईँहरूको घरबेटीको हो उहाँहरूको आइडेन्टिटी सहित तपाईँहरूले चाहिँ नाम टिपाउनु भनेर भनेको छौँ। यो क्रम चाहिँ जारी नै छ, फोनबाट सम्पर्क आउनुहुन्छ, हामीले यो नामावली सामाजिक सञ्जालमा पनि प्रकाशित गर्छौँ। मेरो नम्बर 9852164001, अनि यसमा फोन गर्यो भने सबै कुरा थाहा पाउन सक्नुहुन्छ र वाट्सएप गर्नुहुन्छ भने 9800106023।
1: तपाईँको वडाले पनि यस्तै कार्ड बनाइरहेको हुन सक्छ, आफ्नो वडा वा पालिकामा बुझ्नुहोस् है, अनि छरछिमेकलाई पनि भन्नुहोस्। नुवाकोटको देवीघाटमा बेली ब्रिज सञ्चालनमा आएको छ, तर तपाईँले यो पुल प्रयोग गर्दा विशेष ख्याल गर्नुपर्छ।
2: 5 दिनको दिन हिजो 2100 बजी सम्पन्न गरौँ। यो चाहिँ एक्रो टाइपको ब्रिज हो, यसको लम्बाइ 190 फिट छ र चौडाइ 5.5 मिटर रहेको छ। यसको चाहिँ भारवहन क्षमता 70 टन रहेको छ। भेहिकल प्रवेशको लागि बनाइएको ब्रिज हो, यसमा चाहिँ चेनवाला गाडीहरू चाहिँ हरकत गर्न मिल्दैन। वान वे टाइपको ब्रिज हुन्छ, दोहोरो टाइपको ब्रिज होइन। यो ठुलो गाडीहरू चाहिँ टु वे चाहिँ चल्नु हुँदैन, यो सावधानी अप्नाउनुपर्छ। र यसमा चाहिँ डाइनामिक ट्रस भएको ठाउँहरूमा चाहिँ अलिकति पालहरू भएको कारणले गर्दा पैदल यात्रीहरू हिँड्दाखेरि अलिकति सावधानी अप्नाउनु पर्ने हुन्छ। पुलको दाहिना राइट ह्यान्ड र लेफ्ट ह्यान्ड गडरतिर चाहिँ छिर्नु भएन, खोलामा खस्ने सम्भावना हुन्छ। त्यो भएको भएर बाटो हिँड्ने मान्छेहरू पनि रोडको र रोड डिसिप्लिनलाई पालना गर्दै अगाडि बढ्नु पर्छ।
1: पुलबाट ओहोर दोहोर गर्ने पैदल यात्रुले विशेष ख्याल गर्न, हतार नगर्न र पालै पालो आउजाउ गर्न सुझाव दिँदै हुनुहुन्थ्यो नेपाली सेनाका मेजर चिरञ्जीवी चौलागाई।
3: रसुवाको भोटेकोसी बारीपछि फेरि हिमनदी फुट्ने सम्भावना कति होला, त्यसको जोखिम र सावधानी?
4: करिब 14 हिमनदी र 14-15 हिमतालहरू यो क्षेत्रमा जोखिममा छन् र ती हिम क्षेत्रमा यस्तै किसिमको घटना फेरि पनि घट्न सक्छ।
3: विज्ञ संघको कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
1: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
3: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
1: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
3: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
1: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
3: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीपछि अहिले पनि विभिन्न हिम नदीहरू फुट्ने जोखिम उत्तिकै छन्। त्यो सँगै विभिन्न स्थानका साना नदी तथा खोलाहरूमा पहिरोका कारण थुनिने र बाढीको उच्च जोखिम रहेको छ। के फेरि ठूलो बाढीको जोखिम छ? कुन स्थानमा कस्तो जोखिम होला? हामीले बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीसँग कुराकानी गरेका छौँ।
4: अहिले पछिल्लो चिन्तनबाट हामीलाई प्राप्त प्रतिवेदनमा के देखेको छ भने करिब 14 हिम नदी र 14-15 हिमतालहरू यो क्षेत्रमा जोखिममा छन् र ती हिम क्षेत्रमा यस्तै किसिमको घटना फेरि पनि घट्न सक्छ, हिमतालहरू यस्तै विस्फोट हुन सक्छ। त्यसकारणले जोखिम चाहिँ अब यो सय वर्ष आउँदैन भन्नुभन्दा पनि जलवायु परिवर्तनको कारण समेत राखेर हेर्दाखेरि हामीले यस्तो घटना फेरि छुट्टै बेहोर्न पनि पर्न सक्छ, अथवा 100 वा 200 400 वर्ष नआउनु पनि सक्छ। त्यस कारण त्यो यकिन गर्न सक्ने विषय चाहिँ छैन। तर हामीले भन्न सक्ने विषय अहिलेको अवस्थामा के हो भने, जुन किसिमको तापमानमा वृद्धि र जलवायु परिवर्तनको प्रभाव छ, यो हेर्दै गर्दाखेरि चाहिँ यस्ता घटनाहरू फेरि पनि घट्छन्, छिट्टै पनि घट्न सक्छ।
1: मोरङको कट्नु खोलाको अवस्था चाहिँ के छ? यो प्रश्न चाहिँ खड्का होम र विक्रम भण्डारीज्यूको तर्फबाट, उहाँहरू एकदमै धेरै चिन्तित हुनुहुन्छ भनेर प्रदीप पराजुलीले लेख्नु भएको छ।
4: अहिले यतिखेर मनसुन त्यस्तो धेरै सक्रिय छैन, वाइड स्प्रेड रेन भन्छौँ हामी, फराकिलो क्षेत्रमा धेरै भारी वर्षाका घटनाहरू भइरहेका छैनन्। तर आकलझुकल कहीँ 81 घन्टाको लागि ठुलो पानी पर्ने घटनाहरू चाहिँ हामीले देखिरहेका छौँ पछिल्लो 2-3 दिनदेखि। अब त्यस कारणले गर्दाखेरि त्यस्तो घटनाहरूमा मुख्यत त्यो जहाँ पानी परिरहेको छ त्यहाँनिर चाहिँ केही समय बाढी आउन चाहिँ सक्छ। तर अब उहाँले भनेको खोला पनि सानै खोला हो, त्यस कारणले यदि पानी परिरहेको छ, गड्याङ गुडुङ गरेको छ भनेदेखि त्यो क्षेत्रमा चाहिँ तत्कालको लागि 1-2 घन्टाको लागि कुनै बाढी खोला बढ्ने चाहिँ हुनसक्छ। तर अब निरन्तर पानी झरी र ठुलो बाढीको सम्भावना चाहिँ छैन।
1: माधव ढकालको कमेन्ट चाहिँ मर्स्याङ्दी नदीको अवस्था चाहिँ के छ भनेर सोध्नु भएको छ।
4: मर्स्याङ्दी नदी यतिखेर सतर्कता तहभन्दा तल छ पछिल्लो 4 दिनदेखि, र अब मर्स्याङ्दी नदीले अर्को 3 दिन पनि सतर्कताभन्दा माथि जाने गरी बाढी उत्पन्न हुने अवस्था त्यहाँ चाहिँ छैन। यहाँको प्रश्नमा यदि हिमाली क्षेत्र पनि छ, हिमतालहरू पनि छन् र त्यस्तो जोखिमको कुरा गर्नुभएको हो भने, अब मर्स्याङ्दीमा मात्रै होइन समग्र हिमाली क्षेत्रमा हिम पहिरो र हिमताल विस्फोटकाको सम्भावना अब बिस्तारै घटेर गएको छ। तापक्रममा उल्लेख गिरावट आएको छ पछिल्लो 1-2 हप्तादेखि, र बिस्तारै तापक्रम घट्दै जाँदाखेरि हिमाली क्षेत्र बिस्तारै स्थिर हुँदै जान्छ र फेरि हिउँदको समयमा सामान्यतया यस्ता हिमताल विस्फोट वा हिम पहिरोबाट सृजित हुने बाढीको सम्भावना अत्यन्तै कम हुन्छ। त्यस कारणले कम्तीमा पनि आउँदो मार्च महिना भन्छौँ हामी, आउँदो चैत वैशाखभन्दा अगाडि हामी सुरक्षित रहन सक्छौँ भन्न सक्छौँ तुलनात्मक रूपमा। तर फेरि पनि अर्को मनसुन सुरु हुँदै गर्दाखेरि यस किसिमको जोखिम भने कायमै छ।
1: अर्को तेज पोखरेलजीको प्रश्न छ, सोलो खुम्बुको हुङ्गा खोलालाई पहिरोले थुनेर ताल बनेकोले दुधकोशी आसपास क्षेत्रमा जोखिम बढेको भन्ने खबर छ भन्नुभएको छ।
4: हो, आज एक बिहानै हामीलाई त्यो खबर सूचना आयो, आउन साथ हामीले त्यहाँ स्थित पालिका र प्रहरीसँग समन्वय गऱ्यौँ र स्थलगत अवलोकनकै भिडियो पनि प्राप्त गऱ्यौँ। त्यो हेर्दाखेरि त्यति ठुलो पहिरो र त्यति ठुलो मात्रामा पानी जम्मा भएको देखिएन, र तल्लो क्षेत्रमा प्रभावित हुनसक्ने त्यस्तो ठुलो सामाजिक अथवा बस्ती अथवा अन्य संरचना पनि त्यति धेरै देखिएन। त्यस कारणले गर्दाखेरि यसबाट सामान्य जोखिम छ, सतर्क चाहिँ भइराखौँ भनेर हामीले सूचना जारी गऱ्यौँ। त्यसको केही बेर पछाडि नै त्यो भरिन गयो र पानी खुलेको छ, अहिले जोखिम चाहिँ छैन।
1: पर्वतको अन्नपूर्ण गाउँपालिका 11 स्थित किमरुङ खोला र दार्चुलाको चौलानी नदीमा चाहिँ नदी थुनियो, यहाँहरूले त्यो सूचना पनि जारी गर्नुभएको थियो होइन। यो क्रम चाहिँ अब जस्तो हिम नदीसँग जोडिएको कुरा छुट्टी भयो होइन, पहिरोले जुन नदी थुनिने क्रम छ, नेपालको कुन कुन क्षेत्र चाहिँ अलिक बढी जोखिममा छन्?
4: अब त्यसको ठ्याक्कै जहाँसम्म अहिले पछिल्लो समयको पहिरो ससेप्टेबिलिटी म्याप, ल्यान्डस्लाइड ससेप्टेबिलिटी म्याप भन्छौँ, त्यो एउटा प्रकोप नक्साङ्कन भनेर बुझौँ, त्यो हेर्दाखेरि चाहिँ नेपालको त्यो पहिरो जान सक्ने क्षेत्र भनेर पहाडी क्षेत्रमा समग्र क्षेत्रहरू देखिन्छ। त्यस कारणले गर्दाखेरि कहाँ बढी छ कहाँ कम छ भन्ने कुराको अर्को एउटा पाटो चाहिँ हामीले विगतमा कहाँ कहाँ उल्लेख्य पहिरो क्षेत्रहरू एक्टिभ क्षेत्रहरू देखेका छौँ ती क्षेत्रहरू मान्न सकिन्छ। अर्कोतर्फ हाम्रो विकासले तीव्रता दिँदै गर्दाखेरि मुगली नारायणगढ सडक खण्ड कृष्णवीर जस्ता क्षेत्रहरू होइन जुन पहिरोले परिचित छन् ती क्षेत्रहरू, त्यस्तो क्षेत्रहरू हरेक जिल्लाहरूमा छन् र त्यहाँको आम मानिसलाई ती जिल्लाहरूको पहिरोग्रस्त क्षेत्रहरूको बारेमा जानकारी छ। ती क्षेत्रहरू पहिलो प्राथमिकतामा परिहाले जोखिमका दृष्टिकोणले। तर पछिल्लो समय पहाडी क्षेत्रमा निरन्तर वर्षा, निरन्तर विकासका अव्यवस्थित प्रयासहरू होइन भइराख्दाखेरि यसको चाहिँ ठ्याक्कै यो डाइनामिक भन्छौँ हामी गतिशील छ। पहिरो क्षेत्रहरू पनि पहिला जोखिम नभएका क्षेत्रहरूमा पहिरो गइराखेको अवस्था छ। त्यस कारणले अहिले सरस्वती भन्दाखेरि चाहिँ नेपालको मुख्यत उच्च हिमाली पहाडी र तराईको क्षेत्र छ, के अरे चुरेको क्षेत्र छ, यी समग्र क्षेत्र चाहिँ पहिरोको जोखिममा छन्। अब बढी जोखिममा भएको क्षेत्रहरू चाहिँ अब केन्द्रीय नेपालकै उदाहरण दिएर हेर्दाखेरि अहिले मुगली नारायणगढ सडक खण्ड, कृष्णवीरको क्षेत्र, दामनको क्षेत्रहरू होइन, यस्ता क्षेत्रहरू चाहिँ हामी परिचित छन्। त्यो बाहेक जति पनि महत्त्वपूर्ण राजमार्गहरू छन्, मुख्यतः मेची राजमार्ग, कोशी राजमार्ग, बिपी राजमार्ग होइन, त्यस्तै गरेर त्रिभुवन राजपथ हुँदै अब पश्चिमतर्फका पहाडी राजमार्गहरूका क्षेत्रहरू अलि बढी पहिरोको जोखिममा देखिन्छ।
1: अब हामीले जोखिमलाई घटाउन सक्ने सम्भावना चाहिँ कतिको रहन्छ?
4: अब यो चाहिँ सबैभन्दा महत्त्वपूर्ण र पेचिलो प्रश्न हो। अब जोखिम भन्ने बित्तिकै त्यसमा बहुआयामिक पक्ष जोडिएर आउँछ. अब पहिलो कुरा हाम्रो बसोबास, हाम्रा विकास निर्माणका प्रयासहरू, यी समग्र विषयहरूलाई हामीले एक निमेषमा त्यहाँबाट विस्थापित गर्न सक्ने अवस्था छैन. त्यस कारणले एकातर्फ एक्सपोजर अथवा सम्मुखता, हामी जहाँ जोखिम छ त्यसको नजिक बसिरहेका छौँ. सुरक्षित ठाउँमै घर रहेछ भने पनि हाम्रा कृषिका लागि, हाम्रो जीवनयापनका लागि हामी जोखिममुक्त क्षेत्रहरूमा आवागमन आवत जावत गरिराख्नुपर्छ. त्यस कारणले यो यथार्थमा हामीले फेरि पनि ख्याल गर्नुपर्ने विषय चाहिँ के हो भन्दाखेरि, हामी सकेसम्म स्थायी रूपमा बसोबास गर्ने हाम्रो घर सुरक्षित ठाउँमा हुनु पर्यो. र हामी जोखिममुक्त क्षेत्रमा छौँ भने पनि अब हामीले भविष्यमा आफ्नो बस्ती अथवा आफ्नो घरलाई सुरक्षित स्थानमा सार्नको लागि अब सोच्नु पर्यो.
3: प्रधानमन्त्री राहत कोषमा कुल 13,23,00,00,000 रुपियाँ भन्दा धेरै जम्मा भएको छ. बाढीबाट अहिलेसम्म 1,386 जनाको मृत्यु भएको छ भने 5,000 भन्दा बढी अझै सम्पर्कविहीन छन्. बाढी प्रभावितको उद्धारपछि स्वास्थ्य सुरक्षा अर्को चुनौती बन्दै गएको छ. होल्डिङ सेन्टरमा राखिएका 25 जनामा झाडा पखाला देखिएको छ. बाढी पीड़ितलाई प्रलोभन, दबाव र झुट्टा आश्वासन दिने जोखिम बढेको भन्दै चिन्ता व्यक्त गरिएको छ. 15 महाधिवेशनको कार्यतालिका स्थगन गरी मा बस्न काङ्ग्रेस इतर पक्षले माग गरेको छ. अस्पतालले भर्ना नलिएपछि गेटमै बच्चा जन्मिएको घटनापछि 6 कर्मचारी बर्खास्तमा परेका छन्। कृष्णवीर क्षेत्रमा नयाँ ट्र्याक खोल्न 10 मेसिनको तीव्र रूपमा प्रयोग गरिएको छ. र जापानमा हुने 20 एसियन गेम्समा नेपालबाट 21 खेलका लागि 135 खेलाड़ी सहभागी हुने भएका छन्. खेलको औपचारिक उद्घाटन भने सेप्टेम्बर 19 हुने भएको छ. हवस् त आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद. भोलि भदौ 27 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौला. अहिलेलाई सन्तोष गन्धर्व बिदा हुन्छु. नमस्कार.

0: Radio Kathmandu 92.1 Studio Time 8 PM
1: Powered by
2: तपाईको जीवनमा रंग भर्दै चीजका अप्लायन्सेसहरु 100% कपर वायर प्रयोग गरिए केबल तथा सम्पूर्ण पार पुर्जाहरु ISI प्रमाणित 3 वर्षको वारेन्टी युक्त
3: चेज मिक्सर ग्राइन्डर
4: मजाले टिक्ने सस्तो पनि राम्रो पनि नेपालकै नम्बर 1 सोफा फ्याक्ट्री सोफा हब काठमाडौँ
5: ओम हस्पिटल वी केयर फर यू
6: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छानामुनि
5: निजी क्षेत्रको अग्रणी अस्पताल
6: ओम हस्पिटल एन्ड रिसर्च सेन्टर चावेल काठमाडौँ

0: Om Hospital and Research Center.
1: Brand to be associated with. Speed Break. Every hour, 10 minutes, it's time for Radio Kathmandu Speed Break.
0: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छानामुनि
2: 25 वर्षदेखि स्वास्थ्य उपचारमा निरन्तर सेवारत निजी क्षेत्रको अग्रणी अस्पताल
0: ओम हस्पिटल एन्ड रिसर्च सेन्टर चावेल काठमाडौँ
2: फोन नम्बर 01-4276-225 र 01-4576-225 ओम हस्पिटल वी केयर फर यु
1: 92.1 एट द स्पीड अफ लाइफ
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
5: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा
6: सबै रेन्जका स्मार्टफोन ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानो सँग एक्सचेन्जको सुविधा
7: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन ब्याज दर 0%
6: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज
7: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू
6: BDS Mobile Hub, KL Tower, Chava Hill, Ground Floor Ma, Bhitra Pasne Bittike, Devre Patti.
5: Bistrit Jankari ra Hamra Offer Haruka Lagi. Phone Number 9809-56509 ra 9809-101579. Sathai BDS Mobile Hub ko Facebook, TikTok lagayat social media ma pani herna saknuhuncha.
6: Hamro Pratibaddhata, Sasto Mulya, Gunastariya ra Imandarita.
5: BDS Mobile Hub, KL Tower, Chava Hill.
8: Rang Bahar, Rang Bahar.
9: Berger Sangai Upahare Upahar. Bumper Ma Yamaha Razor.
8: Berger Pinsley, Haranga Unuhosra. Lucky Draw Marfat. Yamaha Razor 125 Scooter. Bumper Upahar Jitne Mauka Paunuhos.
9: Sathe, 65 inch ko smart TV, refrigerator, washing machine, lagayat 350 banda badi akarshak upaharu pani.
8: Ghar Rangao, Khushi Badao. Upahar Jitne Avasar Pao. Berger Pinsley.

0: एक्सट्रीम एनर्जी ड्रिंक।
1: आँखा सम्बन्धी हरेक समस्याको समाधान अब तिलगङ्गा सिटी आई सेन्टर चुच्चेपाटी चाबहिलमा।
2: तिलगङ्गा आँखा अस्पतालका दक्ष तथा अनुभवी विशेषज्ञहरूद्वारा मात्र जाँच हुने यस तिलगङ्गा सिटी आई सेन्टरमा सुलभ मूल्यमा आँखाको जाँच गरी मोतियाबिन्दु जलबिन्दु जस्ता रोगहरूको उपचार गरिन्छ।
1: यति मात्र हो र आँखाको पर्दा नानी र अन्य भागमा हुने समस्याको उपचार तथा शल्यक्रियाका साथै बाल चिकित्सा नेत्र रोग जस्तै आँखा टेढो हुने अल्छी आँखा दोहोरो दृष्टिको पनि उपचार गरिन्छ।
3: याद राख्नुहोस् तिलगङ्गा सिटीआई सेन्टर चुच्चेपाटीमा उपचारको लागि धेरै समय कुर्नु पर्दैन। साथै तिलगङ्गा अप्टिकल सिटी नामक चस्मा पसल र फार्मेसीको सेवाहरू पनि उपलब्ध छन्। थप जानकारीको लागि 01-5914563 र 98-013-5576।

0: अब सुविसुको इन्टरनेट तथा टिभीको नयाँ जडान र नवीकरणमा पाउनुहोस् रु 1,00,000 निःशुल्क स्वास्थ्य बिमा। शर्त तथा नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि 01-4235-888 वा www.subisu.net.np।
1: चिकपिन सन्यना चोङ्गुदु रेडियो काठमाडौँ 92.1 मेगाहर्ज परिवर्तन सम्भव दूर।

0: वैदिक आयुर्वेद सेवा प्राली टांगला चौक कृतिपुर काठमांडू
1: ब्रांड टू बी एसोसिएटेड विथ स्माइल ब्रेक एवरी आवर 25 मिनट्स इट्स टाइम फॉर रेडियो काठमांडू स्माइल ब्रेक
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्राली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खानु थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात घोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषधि खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला कान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले 6.5 गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
1: स्माइल ऑन योर फेस, स्पिरिट इन योर हार्ट।
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: आयोडिन युक्त नुन खाऊ, मानसिक फुर्ती र शारीरिक शक्ति बढाऊ।
1: सधैं दुई बालबालिका चिन्ह भएको प्याकेटको आयो न्यू शक्ति र भानु नुन मात्रै खाने गरौं।
0: दुई बालबालिका चिन्ह भएको प्याकेटमा राखिएको आयोडिन युक्त नुन नै किन प्रयोग गर्ने?
1: गलगाँड नियन्त्रण गर्न,
0: मानसिक र बौद्धिक क्षमता विकासको लागि,
1: लाटो लठेब्रोपन नियन्त्रण गर्न,
0: पुनरुत्पादन क्षमताको वृद्धि गर्न
1: र बाल मृत्यु दर घटाउन।
0: नेपाल सरकारले सन् 2016 एनडीएचएस सर्वे गर्दा उपयुक्त मात्रामा आयोडिन भएको नुन उपभोग गर्ने 5 वर्ष मुनिका बाल बालिकाको संख्या करिब 94.5% पुगेको छ।
2: साल्ट ट्रेनिङ कर्पोरेसन लिमिटेड।
3: नेपाली लोकदोहोरीको क्षेत्रमा अर्को एक उत्कृष्ट साङ्गीतिक कोशिली एस कुमार दंगाल र भगवती कार्कीको पहिलो प्रस्तुति लोकदोहोरी गीत ए जुनेली।
4: फुल्ले बस्ना ए जुनेली छाडेसी झरना सुरु भयो आँखाले बात गर्न।
3: सविन्द्रा सेन्चुरीको लयमा राज बराइलीको उत्कृष्ट शब्दभित्र रमेश राज बराइली, एस कुमार दंगाल र रञ्जिता विश्वकर्माको सुमधुर आवाजमा सविन्द्रा सेन्चुरी युट्युब च्यानलबाट अब डिजिटल बजारमा उपलब्ध छ लोकदोहोरी गीत ए जुनेली।

0: Peloponia. Extreme energy drink.
1: भाउजू नमस्ते, होइन कति राम्रो गहना हो।
2: दिदी नमस्ते, आहा कति राम्रो गहना।
3: ए हजुर नमस्ते, गहना त साह्रै राम्रो लगाउनु भएको छ त।
1: होइन तिमीलाई मात्र नमस्ते गर्छन् त सबैजना।
4: यो सब नमस्ते ज्वेलर्स महाराजगंज चक्रपथमा बनाएको गहनाको कमाल हो के, बुझ्नुभयो त।
5: 24 क्यारेट का शुद्ध सुन का आकर्षक गहना बनाउन विश्वासिलो ज्वेलर्स नमस्ते ज्वेलर्स
6: महाराजगंज चोकबाट देब्रेपट्टि दोस्रो घर बाँसबारी जाने बाटो। फोन नम्बर 43 79 349 र 98 510 78 286।

नेपाली नारीहरूको महान पर्व हरितालिका तीज 2083 पावन अवसरमा प्रतिभाशाली कलाकार शमशेर पुनको तीज कोसेली मनपर्ने मान्छे। शमशेर पुनको उत्कृष्ट लय र शब्द भित्र शमशेर पुन शान्तिश्री परियारको सुमधुर आवाजमा प्रकाश भट्टको निर्देशनमा सुरेश कोहली गीता ढुङ्गानाको अभिनय भित्र शमशेर पुन युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा उपलब्ध छ। युट्युब सब्सक्राइबको लागि शमशेर पुन।

0: सस्तो, टिकाउ अनि आकर्षक यूपीवीसी झ्याल ढोकाका लागि हामीलाई सम्झनुहोस्। क्षमा देवी बिल्डिङ मटेरियल्स प्राइभेट लिमिटेड, मुख्य कार्यालय कौशलटार भक्तपुर, शाखा कार्यालय कलंकी ढुङ्गे अड्डा पिपल बुटचोक काठमाडौँ।
1: पावर ब्रॉडकास्टिंग, कीप लिसनिंग।
2: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: रंग बहार, रंग बहार।
5: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
4: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
5: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
4: बर्जर पेन्सले।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
1: Reliable Agro Nepal Public Limited का प्रीमियम उत्पादनहरू।

0: टु प्लस बिमा योजना अन्तर्गत रासकट्टी हटाउने, नयाँ सवारी साधन पुनर्स्थापना र दैनिक सवारी भाडा, यातायात खर्च गरी तीन प्रकारका अतिरिक्त लाभ पाइन्छन्। चार पाङ्रे र दुई पाङ्रे निजी सवारी साधन हुनेले मात्र लिन सक्नेछन्। सवारी साधन पूर्ण क्षति भएमा वा चोरी भएमा पनि कम्पनीले नयाँ सवारी साधन उपलब्ध गराउँछ।
1: थप जानकारीका लागि नजिकैको शिखर इन्स्योरेन्स कम्पनीका शाखाहरूमा सम्पर्क गर्नुहोस्। हटलाइन नम्बर 16614441।
2: रेडियो काठमाडौँ 92.1 मेगाहर्ज।

0: Om Hospital and Research Center.
1: Brand to be associated with Speed Break. Every hour, 10 minutes, it's time for Radio Kathmandu Speed Break.
0: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छानामुनि
2: 25 वर्षदेखि स्वास्थ्य उपचारमा निरन्तर सेवारत निजी क्षेत्रको अग्रणी अस्पताल
0: ओम हस्पिटल एन्ड रिसर्च सेन्टर चावेल काठमाडौँ
2: फोन नम्बर 01-42-76-225 र 01-45-76-225 ओम हस्पिटल वी केयर फर यु
3: 92.1 एट द स्पीड अफ लाइफ
4: इन्जिनियर म्याडम याद रहोस् मेरो यो घरमा नेपाल टपको पिपिआर पाइप मात्र प्रयोग होस्
5: किन राजेश जी
4: किनकि यो सजिलैसँग जडान गर्न सकिन्छ र यसको जोड यस्तो पर्फेक्ट हुन्छ कि कस्तोसम्म लिकेज हुँदैन यसको जडानमा हानिकारक रसायन प्रयोग नहुनाले मेरो परिवार र जडान गर्ने टेक्निसियनको स्वास्थ्यमा कुनै असर पर्दैन र यसको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार परीक्षण गरिन्छ 1,00,000 भन्दा बढी घरमा प्रयोग भएको नेपालको नम्बर 1 पीपीआर पाइप मैले त प्रयोग गरे तपाईहरुलाई पनि प्रयोग गर्ने सल्लाह दिन्छु नेपाल टप सब ठीक छ
6: दैनिक रु 197 मा रु 50,00,000 बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवन को लागि
8: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा
9: सबै रेन्जका स्मार्टफोन ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानो सँग एक्सचेन्जको सुविधा
10: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन ब्याज दर 0%
9: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज
10: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू
9: BDS Mobile Hub, KL Tower, Chavo Hill, Ground Floor ma, Bhitra Pasne Bittike Devre Patti.
8: Bistrit Jankari ra Hamra Offer Haruka Lagi. Phone number 9809-56509 ra 9809-10-015-79. Sathai BDS Mobile Hub ko Facebook, TikTok lagayat social media ma pani herna saknuhuncha.
9: Hamro pratibaddhata, sasto mulya, gunastariya ra imandarita.
8: BDS Mobile Hub, KL Tower, Chavo Hill.
11: Rang Bahar, Rang Bahar.
12: Barger Sangai Upahare Upahar. Bumper Ma Yamaha Razor.
11: Barger Pinsley, Harranga Unuhosra. Lucky Draw Marfat. Yamaha Razor 125 Scooter. Bumper Upahar Jitne Mauka Paunuhos.
12: Sathi, 65 inch ko smart TV, refrigerator, washing machine, lagayat, 350 vanda badi, akarshak upahar rupani. Ghar Rangao, Khushi Padao. Upahar Jitne Avasar Pao.
11: Barger Pinsley.

0: California. Extreme energy drink.
1: आँखा सम्बन्धी हरेक समस्याको समाधान अब तिलगङ्गा सिटी आई सेन्टर चुच्चेपाती चाबहिलमा।
2: तिलगङ्गा आँखा अस्पतालका दक्ष तथा अनुभवी विशेषज्ञहरूद्वारा मात्र जाँच हुने यस तिलगङ्गा सिटी आई सेन्टरमा सुलभ मूल्यमा आँखाको जाँच गरी मोतियाबिन्दु, जलबिन्दु जस्ता रोगहरूको उपचार गरिन्छ।
1: यति मात्र हो र आँखाको पर्दा, नानी र अन्य भागमा हुने समस्याको उपचार तथा शल्यक्रियाका साथै बाल चिकित्सा, नेत्र रोग जस्तै आँखा टेढो हुने, अल्छी आँखा, दोहोरो दृष्टिको पनि उपचार गरिन्छ।
3: याद राख्नुहोस्, तिलगङ्गा सिटीआई सेन्टर चुच्चेपाटीमा उपचारको लागि धेरै समय खुर्नु पर्दैन। साथै तिलगङ्गा अप्टिकल सिटी नामक चस्मा पसल र फार्मेसीको सेवाहरू पनि उपलब्ध छन्। थप जानकारीको लागि 01-59-14-563 र 98-013-58-576।
4: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ, संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ। त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो, साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस्, आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ।
5: गैराकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो। सुन्दा सामान्य लाग्न सक्छ, तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
6: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए। यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने, के घाँटी त्यसै टाइट हुने होइन, अनि पानी खायो एकैछिनपछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
5: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो, तर समस्या 20-19 भएन।
6: सरकारी हस्पिटलमा नि गए अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
5: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
6: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ, अनि एक फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गए।
5: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
6: सबैजनाले विश्वास गरे हुन्छ, यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ, नत्र अन्तकोले मलाई चाहिँ हुँदैन भनेर गकिम नभन्दै मेरो विश्वास मैले जे बोकेर गए थिएँ त्यो मैले पूर्ण पाएँ।
5: अहिले आयुर्वेद चिकित्सा र जडीबुटीप्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ,
6: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने बेसी विश्वास लाग्छ। भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
5: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए, तर समस्या झन झन बढ्दै गएको थियो।
6: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन, अनि मैले जे होला होला भाइ मेरो लागि 1 महिना औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
5: त्यसपछि अनलाइनबाटै परामर्श लिए चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
6: त्यसरसँग गएर यस्तो यस्तो समस्या छ सर, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
5: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
6: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो, विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जच आयो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो। दिदी मलाई वैदिकले सन्चो बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
5: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
7: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, मोबाइल 98 5 12 40 9 34।
8: सस्तो, राम्रो अनि टिकाउ फर्निचर खोज्दै हुनुहुन्छ? सम्झनुहोस् सोफा हब काठमाडौँ, गिव योर अफिस एन्ड होम द स्टाइल यु वान्ट। सोफा हबका शाखाहरू काठमाडौँ, पोखरा, बिर्तामोड, चितवन, नेपालगञ्ज, धनगढी, बुटवल र हेटौडा। मजाले टिक्ने, सस्तो पनि राम्रो पनि, नेपालकै नम्बर 1 सोफा फ्याक्ट्री, सोफा हब काठमाडौँ। सम्पर्क 9851152589।

0: वैदिक आयुर्वेद सेवा प्राली टांगला चौक कृतिपुर काठमाडौँ
1: ब्रांड टू बी एसोसिएटेड विथ स्माइल ब्रेक एवरी आवर 25 मिनट्स इट्स टाइम फॉर रेडियो काठमाडौँ स्माइल ब्रेक
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्राली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
5: मेरो तोला कान्त सुनार पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो। एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
1: Smile on your face, spirit in your heart.
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
8: गुणस्तरीय प्लम्बिङको परपर्दो नाम
9: मार्बल का सीपीवीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बल का यूपीवीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
8: सुरक्षा घरको साथ जीवन भरको।
10: दत्तेरहाङ ज्ञानशिवनमला रेडियो काठमाडौँ 92.1 मेगाहर्ज, पोबरी सम्भवमुला

0: सस्तो, टिकाउ अनि आकर्षक यूपीवीसी झ्याल ढोकाका लागि हामीलाई सम्झनुहोस्। क्षमा देवी बिल्डिङ मटेरियल्स प्राइभेट लिमिटेड, मुख्य कार्यालय कौशलटार भक्तपुर, शाखा कार्यालय कलमकी ढुङ्गे अड्डा पिपल बुटचोक काठमाडौँ।
1: पावर ब्रॉडकास्टिंग, कीप लिसनिंग।
2: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा।
5: सबै रेन्जका स्मार्टफोन, ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानो सँग एक्सचेन्जको सुविधा।
6: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन, ब्याज दर 0%।
5: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज,
6: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू।
5: BDS मोबाइल हब, KL टावर, चावहिल, ग्राउन्ड फ्लोरमा भित्र पस्ने बित्तिकै देब्रेपट्टि।
4: विस्तृत जानकारी र हाम्रा अफरहरूका लागि फोन नम्बर 9809656509 र 9809106015, साथै BDS मोबाइल हबको फेसबुक, टिकटक लगायत सोसल मिडियामा पनि हेर्न सक्नुहुन्छ।
5: हाम्रो प्रतिबद्धता सस्तो मूल्य, गुणस्तरीय र इमानदारीता।
4: BDS मोबाइल हब, KL टावर, चावहिल।
7: रंग बहार, रंग बहार।
8: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
7: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
8: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
7: बर्जर पेन्स।

0: brand to be associated with Smart Break. Every hour, 55 minutes, it's time for Radio Kathmandu Smart Break. Smart people, the intelligent choice.
1: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा।
2: सबै रेन्जका स्मार्टफोन, ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानोसँग एक्सचेन्जको सुविधा।
3: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन, ब्याज दर 0%।
2: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज।
3: हेभी डिस्काउन्ट र समय अनुसार स्पेशल अफरहरू।
2: BDS Mobile Hub, KL Tower, Chavo Hill, Ground Floor ma, Bhitra Pasne Bittikai Devre Patti.
1: Bistrit Jankari ra Hamra Offer Haruka Lagi. Phone number 9809-56509 ra 9810-01579. Sathai BDS Mobile Hub ko Facebook, TikTok lagayat social media ma pani herna saknuhuncha.
2: Hamro pratibaddhata, sasto mulya, gunastariya ra imandarita.
1: BDS Mobile Hub, KL Tower, Chavo Hill.
4: सस्तो, राम्रो अनि टिकाउ फर्निचर खोज्दै हुनुहुन्छ? सम्झनुहोस् सोफा हब काठमाडौँ. गिव यो अफिस एन्ड होम द स्टाइल यु वान्ट. सोफा हब का शाखाहरू काठमाडौँ, पोखरा, बिर्तामोड, चितवन, नेपालगंज, धनगढी, बुटवल र हेटौडा. मजाले टिक्ने, सस्तो पनि, राम्रो पनि. नेपालकै नम्बर 1 सोफा फ्याक्ट्री, सोफा हब काठमाडौँ. सम्पर्क 9851152589.
5: के तपाईँ कामको खोजीमा हुनुहुन्छ या फुर्सदको समयलाई सदुपयोग गर्दै घरमै बसेर वा थोरै समय दिएर राम्रो आमदानी गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हाम्रो हस्तकला उद्योगमा उनका आकर्षक सामानहरू उत्पादन गर्नका लागि केही मेहनती महिला तथा पुरुष कर्मचारीहरूको आवश्यकता परेको हुँदा साधारण लेखपत भएका जो कोहीले पनि यो काम गर्न सक्नुहुनेछ. हाम्रा सुविधाहरू: वर्षको 2 पटक बोनसको व्यवस्था भएको, कर्मचारी बिमाको सुविधा भएको, दैनिक खाजाको व्यवस्था भएको, बिना ब्याज सापत्री सुविधा, निशुल्क तालिमको सुविधा, महिनामा 20,000-50,000 कमाउन सकिने, योग्यता सामान्य लेखपत. विस्तृत जानकारीका लागि वीरेन्द्र चोक काडाघारी, सम्पर्क नम्बर 97-68-91-49-67 र 0-14-1900-1177. हजुर, सिप सिक्न र आत्मनिर्भर बन्न आजै सम्पर्क गर्नुहोस्.

0: कहिले पनि एक्सट्रिम एनर्जी ड्रिंक
1: नयाँ ठाउँमा ट्राभल गर्न कसलाई मन लाग्दैन र नेपाल होस् या विदेश जता गए पनि म सधैँ कस्मो नेपाल ट्राभल्स एन्ड टुर्स प्राइभेट लिमिटेडलाई नै सम्झन्छु। सस्तो, विश्वासिलो र भरपर्दो मात्रै कहाँ हो र फोन गरेको केही बेरमै हातैमा टिकट पाउनुहुनेछ, छैन त गजब। फोन नम्बर 01443919 कस्मो नेपाल ट्राभल्स एन्ड टुर्स प्राइभेट लिमिटेड गैरीधारा काठमाडौँ।
2: वातावरण संरक्षण गर्नु हामी सबैको दायित्व हो। विकासको क्रियाकलाप सञ्चालन गर्दा वातावरणीय प्रभावको पूर्व मूल्याङ्कन गरेर मात्र सञ्चालनको अनुमति दिने गरौँ। अत्याधिक वायु प्रदूषण, ध्वनि प्रदूषण गर्ने सवारी साधनहरू, कल कारखानाहरू, रासायनिक भट्टीहरू आदिलाई तिनीहरूबाट हुने प्रदूषणको मात्राका आधारमा मापदण्ड तयार गरी कार्यान्वयन गर्ने जस्ता कार्य गरौँ। फोहोर मैला व्यवस्थापन, वृक्षारोपण र संरक्षण, प्राकृतिक स्रोत साधनको समुचित प्रयोग, वातावरण प्रदूषण सम्बन्धी चेतनामूलक कार्यक्रम स्थानीय स्तरबाट सञ्चालन गरौँ। छाडा पशु चौपाय नियन्त्रण तथा व्यवस्थापन गरौँ। बागमती सभ्यतालाई बचाउँदै भावी सन्ततिलाई पनि बागमती सभ्यताबारे जानकारी दिँदै जाउँ। जनहितका लागि गोकर्णेश्वर नगरपालिकाद्वारा जारी सन्देश।
3: Radio Kathmandu 92.1 Studio Time
4: 10 PM
5: Powered by
6: तपाईको जीवनमा रंग भर्दै चीजका अप्लायन्सेसहरू 100% कपर वायर प्रयोग गरिए केबल तथा सम्पूर्ण पार्ट पुर्जाहरू ISI प्रमाणित 3 वर्षको वारेन्टी युक्त
7: चेज मिक्सर ग्राइन्डर
8: मजाले टिक्ने सस्तो पनि राम्रो पनि नेपालकै नम्बर 1 सोफा फ्याक्ट्री सोफा हब काठमाडौँ
9: ओम हस्पिटल We care for you.
10: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छानामुनि
9: निजी क्षेत्रको अग्रणी अस्पताल
10: ओम हस्पिटल एन्ड रिसर्च सेन्टर चावेल काठमाडौँ।

0: तपाईँ सुन्दै हुनुहुन्छ आधुनिक गीतहरू रेडियो काठमाडौँ 92.1 मेगाहर्जको नन स्टप आधुनिक गीतहरूको साथमा
1: क्षमा देवी बिल्डिङ मटेरियल्स प्राइभेट लिमिटेड।

0: तपाईँ सुन्दै हुनुहुन्छ आधुनिक गीतहरू रेडियो काठमाडौँ 92.1 मेगाहर्जको नन स्टप आधुनिक गीतहरूको साथमा
1: क्षमा देवी बिल्डिङ

0: तपाईँ सुन्दै हुनुहुन्छ आधुनिक गीतहरू रेडियो काठमाडौँ 92.1 मेगाहर्जको नन स्टप आधुनिक गीतहरूको साथमा
1: क्षमा देवी बिल्डिङ मटेरियल्स प्राइभेट लिमिटेड।

0: तपाईँ सुन्दै हुनुहुन्छ आधुनिक गीतहरू रेडियो काठमाडौँ 92.1 मेगाहर्जको नन स्टप आधुनिक गीतहरूको साथमा
1: क्षमा देवी बिल्डिङ मटेरियल्स प्राइभेट लिमिटेड।

0: तपाईँ सुन्दै हुनुहुन्छ आधुनिक गीतहरू रेडियो काठमाडौँ 92.1 मेगाहर्जको नन स्टप आधुनिक गीतहरूको साथमा
1: क्षमा देवी बिल्डिङ मटेरियल्स प्राइभेट लिमिटेड।

0: तपाईँ सुन्दै हुनुहुन्छ आधुनिक गीतहरू रेडियो काठमाडौँ 92.1 मेगाहर्जको नन स्टप आधुनिक गीतहरूको साथमा
1: क्षमा देवी बिल्डिङ मटेरियल्स प्राइभेट लिमिटेड।

0: तपाईँ सुन्दै हुनुहुन्छ आधुनिक गीतहरू रेडियो काठमाडौँ 92.1 मेगाहर्जको नन स्टप आधुनिक गीतहरूको साथमा
1: क्षमा देवी बिल्डिङ मटेरियल्स प्राइभेट लिमिटेड.
2: भात मिठो मिसमास खाना माली गाईको खिउले

0: तपाईँ सुन्दै हुनुहुन्छ आधुनिक गीतहरू रेडियो काठमाडौँ 92.1 मेगाहर्जको नन स्टप आधुनिक गीतहरूको साथमा
1: क्षमा देवी बिल्डिङ मटेरियल्स प्राइभेट लिमिटेड।

0: तपाईँ सुन्दै हुनुहुन्छ आधुनिक गीतहरू रेडियो काठमाडौँ 92.1 मेगाहर्जको नन स्टप आधुनिक गीतहरूको साथमा
1: क्षमा देवी बिल्डिङ मटेरियल्स प्राइभेट लिमिटेड।

0: Kathmandu 92.1 Studio Time
1: 11 PM
2: Powered by
3: तपाईको जीवनमा रंग भर्दै चीजका अप्लायन्सेसहरू 100% कपर वायर प्रयोग गरिए केबल तथा सम्पूर्ण पार पुर्जाहरू ISI प्रमाणित 3 वर्षको वारेन्टी युक्त
4: चेज मिक्सर ग्राइन्डर ओम हस्पिटल वी केयर फर यू
5: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छाना मुनि
6: निजी क्षेत्रको अग्रणी अस्पताल
5: ओम हस्पिटल एन्ड रिसर्च सेन्टर चावेल काठमाडौँ

चरा गुणमा जम्मा भए बाँसको गाँचमा कराए। दुनियाले घर घरमा दियो सल्काए, बाहिर गएकाहरू भित्र आए, दिनभरिको करकर र काम बिसाए। झ्यालबाट आकाशका जुन तारा देखिए, पारी तारे भीरको गाउँमा कुकुर भुकिरहे। रेडियोले पनि रात्रिकालीन संगीत बिसाए, अनि दुनिया दुःख बिर्सेर

0: Om Hospital and Research Center.
1: Brand to be associated with Speed Break. Every hour, 10 minutes, it's time for Radio Kathmandu Speed Break.
0: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छानामुनि
2: 25 वर्षदेखि स्वास्थ्य उपचारमा निरन्तर सेवारत निजी क्षेत्रको अग्रणी अस्पताल
0: ओम हस्पिटल एन्ड रिसर्च सेन्टर चावेल काठमाडौँ
2: फोन नम्बर 01-42-76-225 र 01-45-76-225 ओम हस्पिटल वी केयर फर यु
3: 92.1 एट द स्पीड अफ लाइफ
4: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
6: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा
7: सबै रेन्जका स्मार्टफोन ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानोसँग एक्सचेन्जको सुविधा
8: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन ब्याज दर 0%
7: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज
8: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू
7: BDS Mobile Hub, KL Tower, Chava Hill, Ground Floor Ma, Bhitra Pasne Bittike, Devrepati.
6: Bistrit Jankari ra Hamra Offer Haruka Lagi. Phone Number 9809-56509 ra 9809-101579. Sathai BDS Mobile Hub ko Facebook, TikTok lagayat social media ma pani herna saknuhuncha.
7: Hamro Pratibaddhata, Sasto Mulya, Gunastariya ra Imandarita.
6: BDS Mobile Hub, KL Tower, Chava Hill.
9: सस्तो राम्रो अनि टिकाउ फर्निचर खोज्दै हुनुहुन्छ सम्झनुहोस् सोफा हब काठमाडौँ गिव यो अफिस एन्ड होम द स्टाइल यु वान्ट सोफा हबका शाखाहरू काठमाडौँ पोखरा बिर्तामोड चितवन नेपालगञ्ज धनगढी बुटवल र हेटौडा मजाले टिक्ने सस्तो पनि राम्रो पनि नेपालकै नम्बर 1 सोफा फ्याक्ट्री सोफा हब काठमाडौँ सम्पर्क 9851152589
10: गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
11: मार्बलका सिपिपिसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर बहन गर्न

भक्ति आस्था र विश्वासलाई जोड्दै तपाईँको सेवामा सदा तत्पर नेपालकै पहिलो केवलकार मनकामना केवलकार बाल वृद्ध अपाङ्ग मैत्री केवलकार मनकामना केवलकार।

0: हरे कृष्ण हरे वैदिक आयुर्वेद सेवा प्राली टांगला चौक कृतिपुर काठमांडू
1: ब्रांड टू बी एसोसिएटेड विथ स्माइल ब्रेक एवरी आवर 25 मिनट्स इट्स टाइम फॉर रेडियो काठमांडू स्माइल ब्रेक
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्राली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात घोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
5: मेरो तोला कान्त सुनार पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो। एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले 6.5 गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, कृतिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
1: Smile on your face, spirit in your heart.
6: Rang Bahar, Rang Bahar.
7: Barger Sangai Upahare Upahar. Bumper Ma Yamaha Razor.
6: Barger Painstake, Harranga Unuhosra. Lucky Draw Marfat, Yamaha Razor 125 Scooter. Bumper Upahar Jitne Mauka Paunuhos.
7: Sathe, 65 inch ko smart TV, refrigerator, washing machine, lagayat 350 banda badi akarshak upaharu pani. Ghar Rangao, Khushi Badao. Upahar Jitne Avasar Pao.
6: Barger Painstake.

0: अब सुबिसुको इन्टरनेट तथा टिभीको नयाँ जडान र नवीकरणमा पाउनुहोस् रु 1,00,000 निःशुल्क स्वास्थ्य बिमा। शर्त तथा नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि 01-4235-888 वा www.subisu.net.np।
1: वातावरण संरक्षण गर्नु हामी सबैको दायित्व हो। विकासको क्रियाकलाप सञ्चालन गर्दा वातावरणीय प्रभावको पूर्व मूल्याङ्कन गरेर मात्र सञ्चालनको अनुमति दिने गरौँ। अत्याधिक वायु प्रदूषण, ध्वनि प्रदूषण गर्ने सवारी साधनहरू, कल कारखानाहरू, रासायनिक भट्टीहरू आदिलाई तिनीहरूबाट हुने प्रदूषणको मात्राका आधारमा मापदण्ड तयार गरी कार्यान्वयन गर्ने जस्ता कार्य गरौँ। फोहोर मैला व्यवस्थापन, वृक्षारोपण र संरक्षण, प्राकृतिक स्रोत साधनको समुचित प्रयोग, वातावरण प्रदूषण सम्बन्धी चेतनामूलक कार्यक्रम स्थानीय स्तरबाट सञ्चालन गरौँ। छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन गरौँ। बागमती सभ्यतालाई बचाउँदै भावी सन्ततिलाई पनि बागमती सभ्यताबारे जानकारी दिँदै जाउँ। जनहितका लागि गोकर्णेश्वर नगरपालिकाद्वारा जारी सन्देश।

0: सात आकर्षक सुविधाले सजिएको स्टुडेन्ट इन्टरनेसनल हेल्थ प्लस बेनिफिट अधिकतम $50,000 ट्युसन फी कभर गर्दै लिभिङ खर्चदेखि अस्पताल बिलसम्म व्यक्तिगत दुर्घटना सुरक्षादेखि ऋणको इएमआई सहायतासम्म र अभिभावकको व्यक्तिगत दुर्घटना समेत समेट्दै तपाईँको शैक्षिक यात्रामा भरोसाको साथ। थप जानकारीका लागि www.neco.com.np मा लगइन गर्नुहोस्। नेको इन्स्योरेन्स लिमिटेड।
1: बीमा गरौँ, सुनिश्चित रहौँ।